को तपाई जब नाती हुनुहुन्छ तपाईले दान नदिए कोले दिने फेरि तपाईका बुबा कस्ता हुनुहुन्थ्यो सातवटी ब्राह्मणी उताबाट रुँदै रुँदै रुँदै आए तिमीहरू कहाँ जान लाग्यौ भनेर सोद्धा हामीहरू सारा यहाँ आएको हौ भनेर प्रार्थना गरे एउटा कुरा भावनाको विकास गरे अनि त्यसपछिबाट कहाँ जाम के जाम कसो गरौं भनेर विन्ती गरिराखे त्यो अरू उपाय केही छैन महाराज म माथि छेमा राखी बक्सुस भनेको कारणले गर्दाखेरि म अहिले सातवटी ब्राह्मणीका निमित्त गएर आफ्नो आयु कटाएर सातवटी ब्राह्मणीलाई लिएर दान दिन सक्ने प्राण वायु दान दिन सक्ने बहादुरको तपाईँ छोरा हुनुहुन्छ तपाईँले दान नदिए कोले दिने हो अब तपाईँले जब यस किसिमबाट सर्वस्व दान गरिसक्नु भएको छ महाराज सर्वोपरि जे इच्छा लाग्छ त्यही दिनुहोस् अरूलाई मलाई चाहिँदैन भन्नुभयो भगवान्ले हेर्नुहोस् प्रभु त्यस्तो नभन्नुहोस् न यो दान दिने भनेको कुरा के हो थाहा छ दिने भने शब्द नै दान हो दिने कसलाई दिन सकिन्छ जसलाई मन परेछ त्यसलाई दिम लाग्छ लाग्दैन खान्दिन अर्थात् केही चिजै दिन केही उपहार प्रदान गर्न केही वस्तु दिन जसलाई मन परेछ त्यसलाई दिम लाग्छ अध्ययनै नसैनलाई कहाँ पारिदिने मनै नपरेलाई कहाँ पारिदिने त्यसलाई त यहाँ घाम मगाइदिनु नै सक्दैन होइन र जो मन परेछ त्यसलाई दिम दिम लाग्ने हुन्छ देख्ने नसकेला कता पारिदिने त्यसलाई मगेन गणेशजी हो र त थाहा रहेछ त नि किन नबोलिकन बसिरहेको छ यस कारणले यही प्रकारबाट सारा सम्पूर्ण गर्न जब यो नीतिमा यही बताएको छ सबभन्दा शास्त्रोक्त विधान के छ भन्नु होला भनेदेखि जसलाई मन परेको छ त्यसलाई दिन सक्छ मानिसले जसलाई मन परेको छ त्यसलाई दिन्छ मनै नपर्नेलाई के रे दिने कत्रा मनले दिने छैन हाम्रो घरमा कोही पनि छैन भने एक कप चिया पनि दिँदैन खै हाम्रो कतकै कतकै भन्छ भित्र रहेछ भने पनि यसै कारणबाट लौ त महाराज हजुरलाई जे चाहिन्छ म त्यही दिन्छु गाम काञ्चनम गोडा बद्दाम रथम तथा नुमया मु तबा बिप्र कन्याम गाउँ सहर बजार टाउन हिरा हार मोती सुन चाँदी जे चाहिन्छ लैजानुहोस् अह मलाई चाहिन्न भनेर अहिले भगवानले गम्भीर वाणीमा राजा बलिको सर्वस्व खाने भाषाहरू अत्यन्त सारगर्भित प्रभावबाट प्रस्तुत गर्न आँटी बक्सु भन्ने सम्बन्धको कथा हे सत्यबाट श्रीमद् भागवत श्रोताहरू हाम्रो अगाडि समाजसेवी श्री प्रभाकर शमशेर राणा उहाँ पाल्नु भएको छ विशिष्ट व्यक्तित्व उहाँलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु भने अर्को विशिष्ट व्यक्तित्व नेपालको शीर्षस्थ उद्योगपति श्री उल्लास चन्द्र ओल्छा उहाँ पाल्नु भएको छ उहाँको पनि हार्दिक स्वागत उहाँलाई आसन ग्रहणको लागि अनुरोध जय देव।

शंभु महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण अंतर्गत अष्टम स्कंद को विषम अध्याय को बीच में भगवान परमात्मा को वामन अवतार भएको छ। तीन पाइला जमीन को छल्ले राजा बलि को सर्वस्व खाने जो विचार छ भगवान को दान माग भन्नुभएको थियो भगवानलाई। जब राजा बलिले प्रभुले भन्दिनुभयो मलाई दान चाहिँदैन सरकार, किनभने देखि आशा र संग्रह हुनेका लागि धेरै वस्तुको आवश्यक पर्छ। जसमा आशा छैन, जसमा संग्रह छैन, त्यो व्यक्तिलाई केही कुराको आवश्यक पर्दैन सरकार। आशा र संग्रह त्यागेर चित्त अधीनमा राखिसकेको मलाई के आवश्यक पर्यो होला र त्यो मलाई त्यो केही कुराको आशा छैन, मलाई नबोलाउनुहोस् भनेपछि होइन, यो दिने भनेको कुरा जसमा श्रद्धा छ, सद्भाव छ, प्रेम छ, त्यो व्यक्तिलाई हृदयमा मानस पटलमा प्रवेश गराइसकेपछि फेरि निकाल्न सक्दो रहन्छ। आफैबाट म यहाँलाई सम्मान गर्छु, अब के गर्ने, मबाट कुनै के छ, निकल्दैन, अब दान माग्नुहोस्। अनि भगवान वामनले के आज्ञा गरिबक्स्यो भने कुनै पनि कुराको दान लिनु या दिनु प्रतिज्ञा नगरिकन गर्नु नगर्नु भन्ने भनाइ छ। यहाँले बोल्नुहोस् त जे मागे नै दिन्छु भन्नुभयो, ठिक छ। अब त्यसो भने मेरो पाइलाले नापेर तीन पाइला जमिनको आवश्यक पर्छ मलाई। यो तीन पाइला जमिन किन आवश्यक पर्यो, यति छोटो, यति सानो, यति सामान्य सामग्री किन आवश्यक पर्यो हजुरलाई भन्दा एउटा रहस्य छ। म दुई पाइलाले भैमा टेक्छु, एक पाइलाले सामग्री राखेर भगवानको अर्चना अरू वन्दना गर्छु। यसै कारणले मलाई जब आवश्यक आशा संग्रहबाट टुटेको व्यक्ति हुनाले मलाई तीन पाइला जमिनको आवश्यक। यस्ता वामनको वचन सुनेर राजा बलि भन्नुहुन्छ, यो त महाराज एउटा एउटा विषय हुन्छ, जोगाउनु पर्दछ राजन लोकको पनि गाल भन्ने छ। नीतिमा जस्तो सुकै कुरा होस् लोकको पनि गाल बचाउनु पर्छ। म जस्ताले दान दिएको, तपाई जस्तोले दान लिएको, यो सर्वस्व सारा सम्पूर्ण भोलि पृथ्वीको राज्य गद्दी सारा छोड्नेवाला म, मैले दान दिनु पर्दा तीन पाइला जमिन बाहुन्नेले नापेको केरी दिम, कसरी छुट्याउ नम्बर एक। दोस्रो नम्बरमा मेरो प्रतिष्ठामा आँच आउने काम हजुरले गरिदिनु भएन, किनभनेदेखि मैले त हजुरलाई त अर्को दृष्टिले हेरेको छु नि। मलाई धेरै मागिदिनुहोस्, गाउँ चाहिन्छ कि गाम काञ्चनम गुणबद्धाम चम्रेष्टम तथा नमया मुतबा विप्रकन्याम ग्राम न समृद्धान तुरगान गजनबा, हात्ती घोडा रथ रथी अन्य प्रकारका फौज सैनिक या न कुनै प्रकारको भूमि या जग्गा धेरै या कुनै प्रकारबाट बागवानी बगैँचा के आवश्यक, मैले त्यो अनुरोध पो गरे त हजुरलाई। यति सानो चिजको लागि मसँग किन माग्नु पर्यो। दानको विषयमा जम्मा चार प्रकारको नीति छ सरकार, रियम भियम श्रियम नियम भन्छ। लाजले दिनुपर्ने, डरले दिनुपर्ने, करले दिनुपर्ने, परत्रको सुधारको लागि दिनुपर्ने यस्ता सिद्धान्त छन्। त्यसकारणबाट त्यो रियम भियम श्रियम नियम मध्येमा मलाई कमसे कम राजा इन्द्रको लाज बचाउने उपाय, राजा बलिले सर्वस्व दान माने महान एकीको समापन समारोहमा दान गरिएको रे हाम्रो सौतानी आमाका सन्तानले तीन पाइला जमिन यो भयो भने त कमसे कम मलाई बाधा पुग्ने भयो, मेरो पनि प्रतिष्ठा छ नि महाराज, अलिकति दान बढी मागिदिनु भए हुने थियो भनेर यसरी बलिले विनयपूर्वक अनुरोध गर्दा भगवानले के भन्नुभयो भने तपाईँ त्यस्तो दिन सक्नुहुन्छ भनेर सोध्नुभएको थियो। भावीले कसैलाई ठगेको रहेछ भने म आफूले त्यसलाई पूर्ति गरिदिन्छु भन्नासाथ भगवानलाई निश्चित भयो यो ज्यादै घमण्डी गर्दो रहेछ, ल यो त घमण्ड गर्दो रहेछ। धर्मका मूल त दया हुन्छ, पापको मूल मात्र अभिमान हुन्छ, धर्मको मूल त महान दया नै हुन्छ। यसरी दयाको यस प्रभावबाट विवेचना सारा सम्पूर्ण गर तैले यति काम गरेको कारणले राजा बलि तीन पाइला जमिन अनि तीन पाइला जमिनका विषयमा बडो ठूलो छलफल भयो। अब यो लिने ऊ दिने भन्ने विषयका लागिमा केही भएन, अन्ततो गत्वा लव दानै दिने यो प्रकारको निर्णय भइसकेपछि भगवानले दान लिनका लागि तत्पर हुनुभयो। शुक्राचार्यले आज्ञा गरिबक्सो सरकार दिन हुँदैन, किनभनेदेखि यो को हो तपाईँ चिन्नुहुन्छ, खम चकाएन मनसो तृतीय कुतो गति, पहिलो तपाईँको यो के काम गर्छ, यसले एक पाइलाले अतल बितल सुतल तलातल सातल पातल महापातल ढाक्छ, दोस्रो पाइलाले भूरलोक भूवरलोक महरलोक जनलोक तपोलोक स्वर्गलोक र सत्यलोक ढाक्छ, तेस्रो पाइलो राख्ने ठाउँ नपाउँदा तपाईँको कुन गति हुन्छ महाराज। अमृत खाने बेलामा सुन्दरी नारी बनेर अमृत प्रदान गराउनेवाला व्यक्ति यही नै हो देवतालाई, यो त खराब छ, यसलाई झट्टै दान दिनुहुन्न, यसबाट तपाईँलाई हानि नक्सानी हुन्छ, हाम्रो बचावट भनेको तपाईँको बचावट हो, तपाईँको रक्षार्थ। यसकारणबाट
हाम्रो बचावट भनेको तपाईँको बचावट, तपाईँको नै रक्षा हामीबाट रक्षा हुने हो। हामीले रक्षा गर्न सक्यौं भनेदेखि अब हामी तपाईँको ढाल बनेर रक्षा गर्ने हो। महाराज यो तपाईँमाथि दयाभाव गर्ने हो हाम्रो काम। तर तपाईँले फेरि हामीसँग सोध्दै नसोधिकन मनगणन्ती आफ्नो विवेकले प्रयोजन गर्न दान किन दिनुहुन्छ? यो मलाई हजुरलाई बारम्बार मेरो अनुरोध छ, नदिनुहोस् भन्दाखेरि मैले झुट बोल्न म सक्दिनँ, मेरो आवाजै छैन, झुट बोल्नु हुँदैन भन्दाखेरिमा शुक्राचार्यले प्रमाण दिनुभयो झुट बोल्नु हुन्छ। चारवटा ठाउँमा झुट बोल्नु हुन्छ। कुन कुन ठाउँमा? तिरिषु नरम विवाहे च वृथार्थे प्राण संकटे गो ब्राह्मणाय हिंसाय ननुर्तु जुगुपप्सिताम भन्छ। यति चार ठाउँमा झुटा बोल्दा पाप लाग्दैन। कुन कुन? गाईको हत्या हुन लागेको रहेछ, आफूले झुटा बोल्दा गाई बच्चिन् भनेदेखि झुटा बोल्नु काफी मात्रामा, कुनै डर छैन। हाम्रो हिन्दू संस्कृतिले गाईको रक्षा गर्छ, गाईलाई देवता मानेको छ, लक्ष्मीको रूप मान्छ। गाईको रक्षा हुन्छ भने झुटा बोल्नु। ब्राह्मणको हत्या नै हुन आँटेको रहेछ भनेदेखि ब्राह्मण बचाउने काममा झुटा बोल्दिनु। अनि त्यस्तोको बारेमा त्रिशु नरम विवाहे छ, अर्थात महाराज राजाको सर्वस्व हुन आँटो, त्यसमा झुटो बोल्दा पाप लाग्दैन। सर्वस्व हुन आँटो, कसैको सर्वस्व हुन आँटो, झुटा बोल्दाखेरिमा त्यसको सर्वस्व बच्छ भनेदेखि झुटा बोल्न पाप लाग्दैन। विवाहे छ अर्थात कसैको अनाथको विवाह हुन आँट्यो, झुटा बोल्दा विवाह हुन्छ भने त्यहाँ पनि झुटा बोल्न पाप लाग्दैन। बस फलानाको यति सम्पत्ति छ दिनुहोस्, यो असल केटो हो र यो केटी असल छ, शरीरको सम्बन्धलाई प्रगाढ बनाउने यो कोशिशमा लगाइदिनु भयो भने कुनै अपराध हुँदैन। तेरिसु नरम विवाहे छ प्रेतार्थे प्राण संकटे, यस्तो चार ठाउँमा झुटा बोल्न पाप लाग्दैन। कुन कुनमा? गाईको सर्वस्वमा, गाईको मृत्युमा, ब्राह्मणको मृत्युमा, बच्चन भनेदेखि राजाको सर्वस्व अर्थात कुनै महानुभावको सर्वस्व हुन लागेको रहेछ भने र अनि विवाहमा अनाथको विवाहमा झुट बोले पनि पाप नलाग्ने। त्रिशु नर्म विवाहे छ वृथार्थे प्राण संकटे, योदेखि बाहेक अन्यत्र त झुटो बोल्नु त भनेको छैन। तपाईँको त सर्वस्व भयो, राजाको सर्वस्व हुन आँट्यो महाराज, मलाई झुटो बोल्न पाप लाग्दैन, यो विष्णुलाई दान नदिनुहोस्। फेरि तपाईँ त योसँग आत्तिसकेको व्यक्ति हो नि, किनकि यिनले अमृत खाने बेलामा राम्रो सुन्दरी नारी बनेर देवतालाई दिएर तपाईँहरूलाई झुक्क्याएर गएर मदिराको कलश प्रदान गरेर गएको, त यसलाई दिनुहुन्छ? यो त हुँदैन। एकपटक आत्तिसकेको व्यक्ति नदिनुहोस् भनेपछि होइन, संसारमा सबैभन्दा ठूलो कुरा त बोल होइन र भन्नुभयो राजाले। त्यसमा पनि फेरि म राजा तीनजनाले कहिल्यै पनि जब बोल फिर्ता लिन हुँदैन। कस कसले? व्यासमा बस्दा पण्डितले छोरीको विवाहमा बाउले छोरी दिइसकेपछि न अनमाउन्जेलसम्मका लागि, छोरी न अनमाउन्जेलसम्मका लागि, गद्दीमा बस्दा राजाले यो तीनले झुटो बोल्नै हुँदैन, फेरि त्यो वचन टिप्न नै हुँदैन। म त राजा भएँ नि, कसरी टिपौँ? मैले अहिले चाहिँ दिन्छु भने अहिले फेरि म दिन्न भनौँ भने त राजा वचन पनि खेर जान थाल्यो भने मुलुकमा के हुन्छ? म दिन्छु, अन्यथा छैन गुरु, यसमा हजुरले गडबड नगर्नुहोस् भन्न नासाथ। यदि मेरो वचनलाई यस किसिमबाट खिलाफ गरेर तपाईँले दान दिनुभयो भने तपाईँको अहिले भर्खरै 84 लाखवटा नरकको बास होस्। राजा बलिलाई शुक्रले श्राप दिनुभएको थियो, अनि राजा बलिपट्टि फर्केर भगवान वामनले भन्नुभयो ब्राह्मणको श्राप त परिसक्यो, तीन पाइला जमिनको छलले मैले माग्नु पर्ने, लो देऊ दान भन्दाखेरि अब राजनीति पक्ष थियो, त्यहाँ सारा देवताहरू टनाटन जम्मा भइसके, विधिको खेल थियो महाराज। सयवटा अश्वमेध यज्ञ जले गर्छ त्यसले स्वर्गको राजा हुन पाउने प्रावधान छ शास्त्रमा। 79 यज्ञ सम्पन्न भएर 100 लागि पनि घोडा काटेर तिलक लाइसकेको, केवल भूयसी दान प्रदानको बेलामा मात्रै विघ्न पारिदिइहाल्नुभयो। यस्तो हुन्छ, श्रीयसाम बहु विघ्नानी भन्छ। त्यसै कारणले ज्यादै भइसकेपछि कसैको पनि विघ्न हुन आउँछ, त्यस कारणबाट ज्यादै हुनुभन्दा केही कमी हुनु नै बेस्ट। अति सर्वत्र वर्जित भनेको छ, तपाईँहरूलाई पनि सिंगार पेटारमा पनि, धन धान्यमा पनि, पद प्रतिष्ठामा पनि, अर्थात बोल्नेमा पनि अति भयो भनेदेखि, अति सर्वत्र वर्जित ज्यादै भयो भनेदेखि एकैचोटि त्यसको निराशजन तयारी हुन सक्छ, नैराश्य प्राप्त हुन सक्छ, यसको लागि होसियार। र आउने त्यसपछि महाराजले भन्नुभयो के भनेदेखि, मैले दानै दिनै पर्छ, भगवान भन्नुहुन्छ दान देऊ। अनि दुई प्रकारबाट दानको प्रक्रिया तयारी भयो,
अहिले शुक्राचार्य गुरुले तैपनि सुनको झारीले पानीको धारा दिइरहेकी थिइन् विन्ध्यावली महारानीले। भगवानको भक्त महाराज शुक्राचार्यले गएर तैपनि एक विघ्न पार्न सक्छु कि भनेर त्यो झारीको टुटीमा गएर आँखाले ठेलिदिनु भएछ। गाईको दुध चुहिएन अनि विन्ध्यावली महारानीले चस्स घोजिदिनु भएको थियो, रगतको धारा बग्यो। ओ कहाँबाट यस्तो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: बसेको ठाउँमा निर्वाचन हुनुभन्दा छ महिना अगाडि स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 वटा स्थानीय तहका भौगोलिक सिमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यावहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयहरूसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या सिमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि छ।
3: यसैबीच सुधारको अन्तर्गत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने अपेक्षा सरकारवाला निकायले गरेका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ़दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ़न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालिकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले पनि गरेको छ। मौद्रिक नीतिलाई भने राष्ट्र बैंकले लचिलो छोडेको छ। न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष शुरूबाट लिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ। यसका लागि राष्ट्र बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणलाई आधार बनाएको छ। केन्द्रीय बैंकले ब्याजदरमा करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थामा पनि कुनै फेरबदल गरेको छैन। चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने पनि राष्ट्र बैंकको भनाइ। यसैबीच पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोड़िएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकास आयोजना प्रभावित भएको भन्दै यसको लागि सरकारलाई 10 बुँदे मुख्य सुझाव प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले मूलत नीतिगत, कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने उल्लेख गरेको हो। पहिलो सुझावमा अदालतको अन्तरिम आदेश वा अल्पकालीन आदेशको सम्बन्धमा छ। यस्ता आदेश जारी भए पनि रित निवेदनको अन्तिम किनारा लाग्न वर्षौं लाग्ने गरेको छ। यसलाई सुधार गर्न सर्वोच्च, उच्च र जिल्ला अदालत नियमावलीमा संशोधन गर्नुपर्ने भनिएको छ, जसमा अन्तरिम आदेश वा अल्पकालीन अन्तरिम आदेश जारी भएको महिनाभित्रै अन्तिम आदेश आउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यसले अन्तिम आदेश दिएको र 2 महिनाभित्रै अन्तिम आदेश हुनेछ र ढिलाइ हुने छैन, यसको लागि अन्तरिम आदेश जारी भएको मुद्दाको निरन्तर अनुगमन र सुपर्यवेक्षण गर्ने व्यवस्था हुनुपर्ने, अन्तरिम आदेश बाट अर्को पक्षलाई क्षति पुगेको अवस्थामा प्रचलित कानून बमोजिम क्षतिपूर्ति बिहोर्ने व्यवस्था गर्ने र वैकल्पिक उपचारको व्यवस्थाको प्रयोग बारेमा पनि सुझाव दिइएको छ।
2: कांग्रेसमा पटक पटक देखिँदै आएको क्रियाशील सदस्यता विवादपूर्ण चर्किएको छ। संस्थापन पक्षले सदस्यता अध्यावधिको अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अध्यावधिक नगर्न आह्वान गरेको छ। तर संस्थापन पक्षले सदस्यता अध्यावधिक नगरेर महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट समेत पारेको छ र सदस्यता अध्यावधिक गर्ने समय आगामी जेठ 21 थपिएको छ। वैशाख मसान्तसम्म सदस्यता अध्यावधिक गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन। यसअघि क्रियाशील सदस्यताको विषय नटुंगिएकै कारण गत पुसमा निर्धारण गरिएको 15 महाधिवेशन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्ष विनय तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्य समितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी 16 र 19 असोजमा 15 महाधिवेशनको मिति तोकिएको छ र महाधिवेशनको पहिलो चरण अन्तर्गत सदस्यता अध्यावधिको काम अघि बढ़ाइएको हो। सभापति थापाले काठमाडौँ महानगरपालिका 30 आफ्नो सदस्यता अध्यावधि गर्दै गत 1 वैशाखमा अभियान शुरू गर्नु भएको थियो। क्रियाशील सदस्यता अध्यावधिक र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रूपमा नाम दिएको छ। संगठनलाई व्यवस्थित सुदृढ र अध्यावधिक बनाउने उद्देश्यले अभियान संचालन गरिएको कांग्रेसले बताएको छ। यता एमाले केन्द्रीय सचिवालयको बैठक 2 दिन पर सारेको छ। शनिबार बोलाइएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आज मदन आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्लामा जाने कार्यक्रम रहेकाले 2 दिन पर सारिएको एमाले जनाएको छ। पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यका बाहिर जानु परेकाले बैठक सारिएको नेताहरूले बताएका छन्।
3: जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि सरोकारवालाबीच सम्वाद शुरू भएको छ। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प प्रभावित अझै पनि घरबारविहीन अवस्थामा छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुनर्निर्माणको काम शुरू भए पनि अधिकांश स्थानमा पुनर्निर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुनर्निर्माण हुन बाँकी छ। विस्तृत क्षतिको आकलन, प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान वितरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पनि पुनर्निर्माणको काम सुस्त भएको र त्यसलाई अगाडि बढ़ाउनको लागि सरोकारवाला निकायको बीचमा निरन्तर सम्वाद चलिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
4: जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ हो। अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोट सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़क सुरक्षाका लागि ल्याउन लागेको ऐनमा गर्न खोजिएको व्यवस्था,
5: यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
3: किमाथाङकामा पहिलो पटक ट्राक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुच्ची च्याउले मूल्य पाएन, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। काठमाडौँका ठूला अस्पताल वीर टिचिङ प्याटर्नमा मात्र होइन बालबालिकाको मात्र विशिष्टकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन। सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बस पार्क र विमानस्थल जस्ता भीड़भाड़ हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ। त्यस्तै बिचौलिया भट्टमाथि तीन कसूरमा छानबिन गर्दै सीआईबी शीर्षकमा पनि अर्को खबर छ भने आफ्नो इन्जन मर्मतका नाममा थन्काएर भाड़ाको इन्जन चलाउँदा निगमलाई करोड़ौं घाटा शीर्षकमा पवन तिमल सिन्हाले खबर लेख्नु भएको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको न्यारोबडी एयरवर्क्स E320 जहाजमा जडान हुने एपीयू इन्जिन मर्मतका नाममा झण्डै 8 महिनासम्म थन्क्याएर भाड़ाको इन्जन प्रयोग गर्दा निगमलाई करोड़ौं घाटा भएको छ। एकातिर आफ्नो इन्जन मर्मतका नाममा खर्च गरिरहनु पर्ने र अर्कातिर भाड़ाको इन्जनका लागि पनि खर्च बेहोर्नु पर्ने दोहोरो आर्थिक भारले निगमलाई करोड़ौं घाटा भएको हो। त्यस्तै सरकारको स्वीकृत बिना 35 परियोजनामा प्राधिकरणको 56 अर्ब शेयर लगानी शीर्षकमा भित्री पृष्ठमा खबर छ भने 8 महिना पुग्ने चिनीको मजदात शीर्षकमा खबर प्रकाशित छ। मा 8 महिनाको माग धान्ने चिनी मौजदात रहेको देखिएको छ। उद्योग वाणिज्य तथा प्रति मन्त्रालयले संकलन गरेको तथ्याङ्कले सरकारी संस्थान तथा निजी क्षेत्रसँग रहेको चिनीले 8 महिनाको माग धान्न सक्ने देखिएको छ। त्यस्तै वैशाखमा 3.5 अर्बको वैदेशिक लगानी प्रतिबद्धता शीर्षकमा खबर प्रकाश छ। भित्री पृष्ठमा अर्को खबर 100 रूपैयाँ भन्सार सीमाबारे सर्वोच्चको आदेश, प्रत्येक व्यक्तिलाई मानवीय र सम्मानजनक व्यवहार गर्नु भन्ने आदेश सहितको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
3: गोर्खापत्र दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। खोला नाला नदी र सड़क किनाराका मात्र नभई मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको छ। अनाम नगरतर्फको सड़क निर्माण गर्दा दरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिश गरेको 3 दशक भन्दा बढ़ी समय बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन नसकेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ भने अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकिलिँदै गरेको बारेमा कृष्णा प्रसाई र सजना बरालले लेख्नु भएको खबर छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026मा स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय परसार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो। पास भएर पनि 5 कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छ। कलिला 2 भाइलाई घर स्कूल गराउनु पर्ने जिम्मेवारीमा बाँधिनु भएकी आयुष्मा चेपाङ 6 मा पढ्न नजिक स्कूल नभएकाले कक्षा दोहोर्याउन बाध्य भएको उल्लेख गरिएको छ। भित्रीपन्नामा काँग्रेसमा 60-40 को भागबण्डा गर्न देउबार र कोइराला पक्षको माग, नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर भारतको अवरोधले दुई सातादेखि चिया निकासी ठप्प भएको बारेमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। सामान्य अवस्थामा पूर्वको काकट भित्ता नाकाबाट दिनको दुईदेखि तीन ट्रक चिया भारत निर्यात हुने गरेको थियो, तर 18 वैशाख यता निर्यात प्रक्रिया अवरूद्ध भएको छ। यसपालि थप 20 मेगावाट बिजुली बंगलादेश जाला, शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ भने मूल्य नपाउँदा जंगलमै कुहिन्छ बहुमूल्य गुच्ची च्याउ, शीर्षकमा बसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर छ। पहिले सुकेको गुच्ची च्याउलाई प्रतिकिलो 43,000 रूपियाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रतिकिलो 9,000-13,000 रूपियाँ मात्र दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साहित देखिएका छन्। किमाथाङकामा ट्रयाक्टर पुग्दा स्थानीयले उत्सव मनाएको बारेमा दिपेन्द्र साक्यले सङ्खुवा सभाबाट लेख्नु भएको छ। जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथाङकासम्म सड़क सञ्जाल जोड़िएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण भएको उल्लेख गरिएको छ। इजरायलले थप 2300 केयर गिभर लैजाने बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजानेछ। पहिले लकी ड्रमा नपरेका 1145 जनालाई छनौट प्रक्रियामा पुनः अवसर दिइने पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ। कछुवा गतिमा राष्ट्रिय गौरवको आयोजना शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको हो भने अर्को खबर छापिएको छ। 78 वर्षको उमेरमा रिउ सराले पाइन नागरिकता शीर्षकमा जीवन सेजुवालले यो मुगुबाट लेख्नु भएको खबर रहेको छ। त्यसै गरी अर्को खबर मौद्रिक नीतिको तेस्रो समीक्षा, पश्चिम एशिया तनावका बीच मूल्य वृद्धि दर सीमाभित्र रहने प्रक्षेपण भएको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि नयाँ पत्रिका दैनिकमा लहानको प्रादेशिक अस्पतालमा अध्यक्ष र तत्कालीन मेसुको चाला, शिलामा नाम लेखाउन सिटी स्क्यान उद्घाटन, भोलिपल्टै बन्द शीर्षकमा पनि यो खबर मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेको छ। यो निर्णयले युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढ़ी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम अवस्थामा स्थगित गरेको जनाएको हो। यो निर्णय विशेष गरी दोस्रो ब्रिगेड लड़ाकु टोलीसँग सम्बन्धित रहेको पनि बताइएको छ। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुग्नु भएको छ। पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा इरान पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका आन्तरिक मामिला मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र युरोपेली देशहरूसँग हर्मुज हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू इरानसँग छलफलमा जुटेका छन्। सरकारी टेलिभिजनका अनुसार विशेष गरी चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसियाका देशहरूका जहाजहरू पार भएपछि नौसेनासँग वार्ता शुरू भएको छ। फेब्रुअरी 28 अमेरिका र इजरायलसँग युद्ध शुरू भएता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ।
3: साझा खबरमा अब खेल खबर। तीन खेलपछि कमब्याक गरेका ओपनर कुशल भुर्तिलको शतक प्रेरित नेपालले आईसीसी एक दिवसीय विश्वकप लीग दुईको घरेलु श्रृंखलामा अमेरिकामाथि 9 विकेटको शानदार जित निकालेको छ। हिजो त्रिवी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जित निकालेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रनको लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमाएको थियो। अमेरिका विरूद्धको प्रदर्शनबाट खुशी भएको खेलाड़ी भुर्तेलले बताउनुभयो, आसिफसँग राम्रो समझदारी भयो, ओमानसँग मैले एउटा गल्ती गरेको थिएँ भनेर उहाँले खेलपछि पत्रकारसँग भन्नुभएको छ। गोलकिपर अञ्जिता तुम्बा पोसुब्बाको कप्तानीमा साफ महिला च्याम्पियनशीप 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। हिजो अखिल नेपाल फुटबल संघ इन्फाले भारतमा आई लीग खेलिरहेका अञ्जिलाको कप्तानीमा 23 सदस्यीय टीमको घोषणा गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपबाट शुक्रबार मात्रै 2 महिनापछि निलम्बन फुकुवा भएपछि नेपालले ढुक्क भएर प्रतियोगिता खेल्ने माहौल बनेको हो।
14: र नेपाल भलिबल संघ एनभीएले छ नयाँ खेलाड़ी समावेश गर्दै काभा महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा गरेको छ। एनभीएले शुक्रबार नै नयाँ कप्तानको जिम्मेवारी निरुता ठगुन्नालाई दिएको थियो। 14 सदस्यीय टीममा 6 खेलाड़ी नयाँ छन्। प्रतियोगिता जेठ 8 देखि 15 गतिसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा आयोजना हुँदैछ, जसमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
2: सड़क ऐनमा परिमार्जनका लागि भइरहेको छलफल र दुर्घटना न्यूनीकरणको योजना कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम खुशीको कनेक्सन।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा
0: एकमात्र डिटिएच सेवा डिश होम खुशीको कनेक्सन।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको

0: कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5224-352-5224-353
1: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेट शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
4: साझा खबरमा अब सड़क सुरक्षाका कुरा बढ्दै गएको दुर्घटना कम गर्नका लागि सरकारले सड़क ऐन संशोधनको तयारी गरेको छ यसका लागि भएका संवाद परिकल्पना र ऐनपछि देखिने प्रभावका बारेमा हामीले संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग कुराकानी गरेका छौं
5: पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ होइन यो अन्तिम चरणमै छ
4: कस्तो छ व्यवस्था ऐनमा के ल्याउन खोज्नु
5: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम मिच्नेकोलाई चाहिँ कड़ाभन्दा कड़ा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो
4: यसले के गर्छ
5: आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन् सबैसँग चाहिँ अलिअलि अधिकार छ त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ 24 घण्टा उसले जिम्मेवारी दिन्छ त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढायो
4: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो तर परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिराखेको छ
5: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ अब परिषद आफैले सबै काम गर्ने होइन ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्या छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो त्यो जिम्मेवारी उसैको रहन्छ सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ यसको सड़क सुरक्षाको मापदण्ड यो हो तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चालक अनुमति प्राप्त गर्ने परीक्षाहरू कस्तो हुन्छ यस्तो हुनुपर्छ यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ अब काम गर्ने भनेको त सरकारवाला निकाय हो तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ निर्माण पनि सड़क विभागले गर्छ त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
4: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो
5: मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ जस्तो अहिले देखेका छौँ नि हामी सबैले सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ त्यसमा सफल भइरहनु भएको छ नि त होइन मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त
4: पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: गिमाथानकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उस्तप गुची च्याउले मूल्य पाएन अति कम विकसित मुलुकबाट स्तर उन्नतिको समय धकिलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत
4: भाड़ाको इन्जिन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा कांग्रेसमा 60-40 को भागबन्दा गर्न देवबार कोइरालाको माग एमालेको सचिवालय बैठक भोलि कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा
6: भारतको अवरोधले 2 सातादेखि चिया

0: 81 ठप्प, इजरायलले थप 2300 केयर गिभर लैजानी, जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि सरकारवाला बीच सकारात्मक छलफल,
1: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द, अमेरिका इरान शान्ति वार्ता पहलका लागि पाकिस्तानी मन्त्री तेहरानमा, हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा,
0: र आईसीसी विश्वकप लीग दुईमा अमेरिकामाथि नेपालको शानदार जीत, गोलकिपर अन्जिला तुम्बा पोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा, काभा महिला च्याम्पियनशीपमा छ नयाँ खेलाड़ी।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा बढ़दै गरेको महँगी जसका कारण नागरिकले खानेकुरा किनेर खान नसक्ने अवस्था आएकोतर्फ पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही व्यक्तिहरू छन्, दुईजना एकातर्फ र एकजना बालक जस्ता देखिने व्यक्ति अर्कोतर्फ छन् र ती दुईजना मध्ये एकजनाको हातमा पत्रिका छ। महँगी दर बढ़ेको बढ़े शीर्षक लेखिएको छ पत्रिकामा र नजिकै रहेका अर्का एकजना महिला छन् जो अभिभावक जस्ता देखिन्छन् नजिकै रहेका बालकको, र बालक निकै आक्रोशित अवस्थामा देखिन्छन्। आफूले भनेको जस्तो खान नपाएको जस्तो त्यहाँ देखिन्छ भने नजिकै रहेका उनको अभिभावक जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, र नजिकै उनको हातमा केही खानेकुराको तस्विरहरू पनि छ। अब खानेकुराको चित्र हेरेर खाएको जस्तो गर्ने हो है बाबु।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta haru le tapai ko man jitcha barambar.
2: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त.
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ. दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन.
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ.
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543.
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि.
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं.
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
4: सचेत बनाऊ.
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा.
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो. आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा.
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ.
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ.
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354.
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला.
7: रेडियो बिहानी 97.6 मेगाहर्ज.

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248443।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउँछ है. ए नानी छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी. लु
3: दिन त. हेलो भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, म किन दिन्थे.
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि.
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि.
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा.
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ. हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ.
5: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ.
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ.
5: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841 97 97 13 र 9813 1915 1915.
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो.
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
3: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
4: शरीर फुलेर ढ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटाजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
7: श्री बाबा म बेसरी खुसी, म त अहिले
6: अब त म त बचे भनेको छु नि। म
8: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550590934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

श्रोताकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदासँग आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदुली एफएम 97.2 MHz दुदुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छैरुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलगन्थी धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महिनाको आज 3 गते तदनुसार इसी सन 2026 मई 17 तारीक शक सम्वत 1948 नेपाल सम्वत 1146 अनलाथ्वा रोद्र नामक सम्वत उत्तरायण ग्रीष्म ऋतु आज आइतबार रहेको छ। अधिक जेष्ठ शुक्ल पक्ष तिथि रहेको छ, प्रतिपदा तिथि रहेको छ। नक्षत्रमा कृतिका नक्षत्र, योगमा शोभन योग, कर्णमा किस्तभुग्नकरण, चन्द्रमा आज वृष राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मेष राशि, श्री सूर्यनारायण पनि आजदेखि वृष राशिमा प्रवेश गरिसक्नु भएको छ र यस्तै गरी आनन्दाद योगमा धुम्र योग रहेको छ। आज बिहान सूर्योदय 5:16 भयो भने सन्द सूर्यास्त 6:46 हुनेछ र आजको दिन मन घडी 13:30 रहनेछ। दिन विशेष रहेको छ, आजदेखि अधिक माघ शुरू भएको छ। मत्स्येन्द्रनाथ मेला शुरू भएको छ। अपुर यानि कि मालपुवा दानारम्भ, दशहरा स्नान आरम्भ, गोसाई कुण्ड स्नान आरम्भ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिले आजको समय, यानि कि आजको समय के कस्तो रहन्छन्, शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजेर कति मिनटमा रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी आजको काल बेला यानि कि आजको अशुभ समय रहेको छ, दिउँसोको ठिक्क 12 बजे मध्याहदेखि 12:19 विशेष गरी दिउँसोको 1:41 55 सेकेन्डसम्म काल बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहेको छ, बिहानको 8:37 6 सेकेन्डदेखि बिहानको 10:18 42 सेकेन्डसम्म लाभ बेला रहनेछ। अहिले यतिखेर चाहिँ चर बेला शुरू भइराखेका छ, चर बेला 8:37 चर बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ, दिउँसोको 1:41 55 सेकेन्डदेखि दिउँसोको 3:23 31 सेकेन्डसम्म शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, यस्तै गरेर बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, यस्तै गरेर राहु कुम्भ राशिमा, यस्तै गरेर केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको चाहिँ वृष राशि आउँछ। कृतिका नक्षत्रको तेस्रो चरण नाम आउँछ उमा अथवा उमा महेश्वर नाम आउँछ। अहिले यतिखेर जन्मिएकै शिष्यहरूको चाहिँ 12 मांगलिक पर्नेछन्। यस्तै गरी कालो सर्प योगको कुण्डली पनि परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर बित्रिरहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन काम बन्नाले मनका आमदानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नामदाम इनाम प्राप्त हुँदै जानेछ। मेहनतले राम्रो परिणाम प्राप्त हुँदै जानेछन्। विशेष गरी मेहनतले सम्मान स्थान समेत प्राप्त हुनेछ। कला गला र अभिव्यक्तिले धेरैको मन जित्ने सम रहेको छ। प्रशंसकहरू बढ्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जानेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउन समेत सक्ने खालको योग हुने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन हुँदै जानेछन्। नामदाम इनाम कमाउने बेला रहेको छ। रमाइला जमघको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहारले उत्साह जगाउनेछन्। पहिलेका सफलताले हौसला प्रदान गर्नेछ। विछोडीका आफन्तजनसँग पनि भेटघाट हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन घर खर्च बढ्नुको साथै अर्थ अभावले सताउने हुँदा अलि होसियारको साथ काममा जुट्नु पर्ला। आफ्नाबाटै टालिनु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गरेको खर्च व्यर्थ हुने हुँदा अलि सजग रहनु पर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन केही काम रोकिए पनि मनका आमदामी हुँदै जाँदैछन्। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हात लागि हुनेछ। नयाँ योजनातर्फ केही रकम खर्च हुँदै जाँदैछन्। शुभचिन्तकको सुझावलाई नमन गर्नुहोला। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पछि बन्ने काम तत्काल सम्पादन भए पनि धेरै आमदामीको आशा नराख्दा राम्रो हुनेछ। पेसा व्यवसायमा मनका लाभ उठाउन पनि सकिने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। पेसा व्यवसायबाट मण्डलको लाभ मिल्नेछ। व्यापारमा फाइदै फाइदा हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नु पर्ला। शरीरमा कमजोर भएको अनुभूति हुनेछ। लगनशील बन्दा बन्दै पनि काममा पछि परिन्छ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। पहिलेका समस्या दुर्घटनाले अलमल बन्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन कामको चाप बढ्दै जानेछन् भने शरीर कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकेला। सामान्य काममा धन र श्रम खर्च गर्नु पर्ला। गोपनीयता बाहिरनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगहरू पछि हट्दै जानेछन् भने आफ्ना काम र कमजोरीको फाइदा अरूले समेत उठाउन सक्छन्। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याएर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। राशि तुलाले आजको दिनमा आफ्ना गुरूजनबाट कामहरू अगाडि बढाउनुहोस्। दिन लाभदायक रहनेछ।
2: वृश्चिक
0: राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। पहिरनले व्यक्तित्वमा निरखाता आउनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछन् भने उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवार जनसंघको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला। आमदानी बढाउने काम शुरू गर्न सकिने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढाउने समय रहेको छ। व्यापार लगायत आर्थिक लाभ हुने योजना कार्यान्वयन हुँदै जानेछन्। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। छोटो समयमा विशेष उपलब्धि प्राप्त होला। शत्रुहरू किरण लाग्दै जानेछन् भने प्रतिस्पर्धा पनि विजयी हुने खालको योग हुने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन समय लागे पनि निर्णय कार्य गर्ने समय रहेको छ। पहिलेका उल्झन समाप्त हुनाले रोकियो काम थालनी गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य नजिक पुग्न सकिन्छ। पेसा व्यवसाय पनि केही लगानी पूर्वाधार तयार पार्ने समय रहेको छ। समस्या दर्शाउँदा अभिभावक तथा शुभचिन्तकले साथ दिनेछन्। अध्ययन पनि गुरूजनको मार्गदर्शन प्राप्त हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन अवसरले पछ्याउन नसक्दा व्यवहार पछि परिन्छ। विश्वमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। काम बिर्ने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको समझदारी भङ्ग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार जनसँग साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा जटिल काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लामोसम्म बन्नले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्द जानेछन् भने नयाँ काम शुरू गर्न पनि सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण।
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा

0: भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: कार्यक्रमपछि चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गरिसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउनेछौं 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले विशेष गराउनु पर्ने हुन्छ। हामीहरूलाई कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ, सल्लाह परामर्श लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पाको गङ्गादेवबाट तुलसा केसी बोल्दैछु।
0: तुलसा केसी रोल्पा गङ्गादेव गाउँपालिकाबाट?
1: हजुर।
0: कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ? गङ्गादेव गाउँपालिकातिर
1: सुनिरहेको छ। मिटिङ राम्रो छ, रमाइलो हुन्छ।
0: रमाइलो हुन्छ, दैनिक सुन्नुहुन्छ हो?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ आज?
1: आफ्नै बारेमा हेर्न चाहन्छु।
0: आफ्नै विषयमा जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
1: 2067 साल 11 महिना 21 गते।
0: 2067 साल 11 महिना 21 गते। जन्म समय भन्नु?
1: बिहान 6 बजे।
0: बिहानको 6 बजे हो?
1: हजुर।
0: 2067 साल 11 महिना 21 गते बिहानको 6 बजे भनेपछि जन्म रोल्पा जिल्लामै हो?
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2067 साल चैत्र कृष्ण पक्षको शुक्रबारको दिन जन्म, पञ्चमी तिथिमा, राशि चाहिने तुला राशि आउँदो रहेछ, स्वातिको तेस्रो चरण नाम आउँदो रहेछ, विशेष गरी रोशन अथवा रोशनी भन्ने नाम आउँदो रहेछ तपाईँको, रोशनी है। अनि अन्तरणी देवगुण परेको छ, घातकमा परेको छ तिथि तपाईँको लागि, विशेष गरी चौथी नवमी चतुर्दशी घातक, बिहिबार घातक, शतभिषा नक्षत्र घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ है। कुण्डली भाग्य ग्रह असाध्यै राम्रो छ तपाईँको, नराम्रो कुण्डली छैन, ठिक छ, राम्रो छ, कुण्डलीहरू राम्रै छन्। अलिक छिटो रिसाउने बानी छ तपाईँको, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस् है।

0: पढाइको लागि चाहिँ राम्रो छ, रुचि भने कम हुन्छ पढाइमा, अलिकति नशा सम्बन्धीको समस्याहरू हुन सक्छ, बोली चाली राम्रो छ, मिठो तरिकाले बोल्नुहुन्छ, झुट पनि बोल्नुहुन्छ, झुट बोल्दाखेरि पनि छ्याक्कै हो कि हो बनाएर बोल्न सक्नुहुन्छ, हो कि होइन? अनि अरू के जान्न मन लागेको छ तपाईँलाई? पढाइ लेखाइ राम्रो छ, सरकारी जारी खाने ग्रहहरू पनि परेको छ तपाईँको लागि चाहिँ राम्रो छ। ग्रह दशा नराम्रो छैन, अहिले ग्रह उल्का र अर्को बृहस्पति चलेछ है, यो उल्काको बेलामा साथीहरू बनाउन मन लाग्छ, नयाँ नयाँ साथीहरू बनाउन मन लाग्छ, ती साथीहरू काम लाग्दैनन् अहिलेको साथीहरू है, अरू जस्तो नराम्रो छैन तपाईँको, ठिकै छ। विवाह गर्दाखेरि विवाहको दोष मेटाएर विवाह गर्नुहोस्, तपाईँको बहुविवाह हुने ग्रह परेको छ, पहिलो घरबार दाम्पत्य राम्रो नहुने अनि पहिलो प्रेमीसँग सम्बन्ध पनि राम्रो नहुने ग्रह परेको छ, त्यही भएर विवाहको दोष मेटाएर अनि मात्र विवाह गर्नुभयो भने तपाईँको लागि राम्रो हुन्छ। विदेश यात्राहरू राम्रो छ, सरकारी जारी असाध्य राम्रो छ तपाईँको लागि चाहिँ। अब व्यापार व्यवसाय गर्नुहुन्छ भने कस्मेटिक क्षेत्रतिर व्यापार व्यवसाय, फेन्सी आइटम कस्मेटिक क्षेत्रतिर व्यापार व्यवसाय गर्नुहोस्, त्यो सम्बन्धी तपाईँलाई राम्रो हुन्छ। अरू त सबै कुरा ठिकै छ, राम्रै छ। समस्या जिज्ञासा, अरू केही सोध्न मन लागेको छ तपाईँलाई? पढाइमा तपाईँले म्यानेजमेन्टहरू पढ्नुहोस्, नर्सिङ सम्बन्धी पढ्नुहोस्, भेटनरी सम्बन्धी पढ्नुहोस्, यस्तै यस्तै विषय राम्रो हुन्छ तपाईँको लागि। त्यही त लोकसेवा आयोग त पढ्नु परिहाल्यो नि, सरकारी जारी खाना लोकसेवा आयोगमा पढि त कामै भएन नि, हो कि होइन? सम्बन्धहरू ठिकै छ, नराम्रो छैन, अलि छिटो रिसाउनुहुन्छ, रिसलाई चाहिँ कम गर्नु है। हस्, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, गङ्गादेव गाउँपालिका रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क हुने गर्न सक्नुहुन्छ। कुनै जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गरेर घरै बसी बसी जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते।
1: हेलो
2: हेलो,
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: राधे गुरु।
0: राधे राधे।
2: हजुर, म हेटौँडाबाट। हजुर,
0: हेटौँडाबाट बोल्दै हुनुहुन्छ, शुभ नाम?
2: मेरो मुकेश गौतम।
0: मुकेश गौतमजी हेटौँडाबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ हेटौँडाबाट?
2: म आफ्नो विषयमा हेर्न खोजेको।
0: जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
2: 2043 साल।
0: 2043
2: चैत 6 गते।
0: हजुर, चैत महिनाको 6 गते हो?
2: हजुर,
0: चैतको 6 गते। जन्म समय भन्नु?
2: 10 बजे।
0: रातिको 10:15 हो?
2: हजुर।
0: के बार पर्छ जन्मबार थाहा छ?
2: शुक्रबार।
0: ल, जन्म जिल्ला हेटौँडामा हो जन्म भएको तपाईँको? मकनपुरमा?
2: होइन, काभ्रेपलाञ्चोक।
0: मलाई सुन्नुहोस् है त,
2: श्री
0: गणेशायनमा श्रीमती रामानुजाय नमः। तपाईँको 2043 साल चैत्र कृष्ण पक्षको शुक्रबार षष्ठी तिथिमा जन्म, वृश्चिक राशि, अनुराधाको दोस्रो चरण, नाम आउँदो छ तपाईँको निराजन अथवा निर्मल, यस्तो नाम मध्यनाडी देवगण परेको छ है, घातकमा परेको छ। तिथि तपाईँको प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक छ। तपाईँको माङ्गलिक पर्नु भएको छ, सप्त माङ्गलिक पर्नु भएको छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ, सरकारी क्षेत्रबाट अलिकति बाधा आउन सक्छ, अलिक सावधान रहनुहोला। पूर्णिमाको व्रत बस्नुहोस्, तपाईँको राम्रो हुनेछ। तपाईँलाई चन्द्र विषयोग परेको छ अनि माङ्गलिक पनि पर्नु भएको छ, एउटा रत्न कवच धारण गर्नुहोस् है। रत्न कवच धारण गर्नुभयो भने विवाह दाम्पत्य राम्रो हुन्छ, समस्याहरू रोकावटहरू आउँदैन, श्रीमतीलाई निरोगी गराउँछ है, समस्याहरू कम हुन्छ, बाधाहरू कम हुन्छ, रोकावटहरू कम हुन्छ भन्ने कुराहरू चाहिँ नै देखाएको छ यहाँबाट हेर्दाखेरि
2: होइन।
0: अब अहिले तपाईँको लागि चाहिँ ग्रहबाट हेर्दाखेरि विशेष गरी ग्रह चलिराखेको तपाईँको भ्रामरी भन्ने ग्रह चलेको छ, एउटा ग्रह चलेको तपाईँलाई शुक्र र भ्रामरीले गर्दा अलिकति दुःख दिन्छ, काममा कार्यमा रोकावटहरू गराउने कुण्डली हो, अरू त्यस्तो राम्रो छैन, ठिकै छन्। जागिरभन्दा बिजनेस व्यापारहरू गर्नुहोस्, व्यवसायबाट तपाईँलाई राम्रो हुन्छ, फाइदा पनि हुन्छ। चाँदीको सिक्री बनाएर लगाउनुहोस् एउटा, तपाईँलाई राम्रो हुन्छ। विशेष गरी तपाईँले रत्न कवच लाउनुपर्छ, आइतबारको दिन नुन खानु हुँदैन, मङ्गलबार र पूर्णिमाको दिन सकिन्छ व्रत नभए चोखो खानुपर्छ है।
2: हजुर हजुर।
0: अरू केही छ
2: ए भन्छ अरू अनि शुभारङ अरू के छ अरू सबै छ ठिक छ नि अरू
0: अरू त अब ठिकै छ भनौँ न नराम्रो त कसैलाई हुन्छ र सबैलाई राम्रो त राम्रो भइहाल्छ तर तपाईँको ग्रहहरू चाहिँ कमजोर छ कि
2: जस्तै
0: सूर्य ग्रहण परेको छ अनि गुरु चाण्डाल योग परेको छ माङ्गलिक पर्नु भएको छ चन्द्र विष योग परेको छ नाग दोष परेको छ होइन अलि सङ्घर्ष धेरै गर्नुपर्छ धेरै सङ्घर्ष गर्यो भने फल थोरै खान पाइन्छ अलि ग्रहले अलि ठग्न खोज्छ त्यसको लागि चाहिँ सावधान तपाईँ आफै हुनु पर्यो अरू सबै कुरा ठिकै छ मैले भने जति गर्नुभयो भने तपाईँले केही गर्नै पर्दैन अरू राम्रो भइहाल्छ है हस् त फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नलाई उहाँले फोन गर्नुभएको थियो हेटुण्डाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हेलो।
0: हजुर हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर गुरु नमस्कार।
0: नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म धादिङबाट हो गुरु।
0: धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम भन्नुहोस् त।
1: हजुर मेरो नाम के विष्णु इकानी भन्छन् सर गुरु।
0: हजुर कुन ठाउँ धादिङको?
1: धादिङ ज्वालामुखी सात गुरु।
0: धादिङको ज्वालामुखी सातबाट बोल्नु भएको छ?
1: हजुर हजुर।
0: उसको विषयमा हेर्न चाहनुहुन्छ त? कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: हजुर म बाबुको विषय सोध्न लागे गुरु हजुरलाई।
0: जन्ममिति भन्नुहोस् त बाबुको कति हो?
1: बाबुको जन्ममिति 2046 साल गुरु भदौको 21 गते।
0: 2046 साल भदौ महिनाको 21 गते जन्मेको समय
1: 21 गते अनि बुधबार हो गुरु बार चाहिँ।
0: हजुर हो बुधबार हो जन्म समय।
1: हजुर अनि त्यस पछाडि बाबुको जन्म समय चाहिँ बिहानको 5:12 जाँदा हो गुरु।
0: 5:12
1: हजुर हजुर बिहानको 5:12 जाँदा जन्म भएको।
0: कुन जिल्लामा जन्म भएको
1: हो? हजुर धादिङमा हो हजुर यहाँ घरमै हो हस्पिटलमा नि होइन जहाँ हो जन्मस्थान हो यही घरमै भएको।
0: ल सुन्नुहोस् है त ध्यान दिएर।
1: हजुर गुरु
0: श्री गणेश आय नमः श्रीमती रामानुजाय नमः। बाबुको 2046 साल भाद्र शुक्ल पक्षको बुधबारको दिन जन्म षष्ठी तिथिमा जन्म तुला राशि बाबुको नाम आउँछ तुबाट नाम आउँछ तुलसा अथवा तुलाराम।
1: हजुर हो गुरु तुलसी प्रसाद भन्नुहुन्छ गुरुले
0: नाम। हजुर त्यही हो नामै त्यही हो उहाँको।
1: हजुर
0: अन्तरण्डी राक्षस गण परेको छ बाबुको घातकमा तिथि परेको छ चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 राशिमा मिथुन राशि घातक छ।
1: हजुर हजुर
0: बाबुको सबै थोक राम्रो छ। यो बाबुको विवाहमा दाम्पत्यमा त्यति राम्रो देखिनँ मैले विवाह।
1: हजुर के दाम्पत्य जीवनमा यसलाई साह्रै नै कष्टकर हुन्छ नटिक्ने छ कि के कसो होला त गुरु?
0: होइन ग्रह त्यति राम्रो देखिँदैन यहाँबाट।
1: हजुर हजुर
0: अब ग्रह दशा त्यति राम्रो देखिएको छैन बाबु। सूर्य ग्रहणको योग परेको छ लग्नेश माङ्गलिक परेको छ अलिक छिट्टो रिसाउने स्वभावको पनि हुन हाम्रो बाबु पनि होइन बुहारी अलि एक रोएको अलि जिद्दी जिद्दी स्वभावकी बुहारी पनि आउने भन्छ यहाँबाट हेर्दाखेरि। दुई घरबार हुने ग्रहहरू पर्छ अब दुई घरबार पनि राम्रै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। एउटा आँखसँग विवाह गर्नुपर्छ बाबुले अनि एउटा माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग माङ्गलिकको रत्न कवच लाउने। मङ्गलबारको दिन हनुमान चालिसा शनिबारको दिन हनुमान चालिसा पाठ गर्ने आइतबारको दिन सूर्यको पूजा गर्ने आइतबारको दिन सूर्य विशेष गरी नुन नखाने सूर्यको पूजाहरू गर्नाले राम्रो हुन्छ भन्छ। अहिले दशाहरू चाहिँ नानी बाबुको लागि चाहिँ धान्य चलेको छ एउटा ग्रह चलेको छ केतु। मन चञ्चल रहन्छ अलिकति विशेष बोल्दाखेरि अलिक विशेष ध्यान दिनुपर्छ कहिले अलिक धेरै बोलेर कामहरू बिग्रिन सक्छ सम्बन्धमा अलिकति मनमुटाव हुन सक्ने सम्भावनाहरू पनि हुनसक्छ यसमा विशेष ख्याल गर्नुपर्छ। समस्या के छ भन्नुहोस् त?
1: समस्या अरू खासै त्यस्तो समस्या भन्दा नि अब बाबुको र नानीको अब प्रेमिला नै हो गुरु के अरे हेराएर कुराहरू गरेर दिँदा होइन अनि उहाँहरूको के हुन्छ कसो हुन्छ अनि अब बाबुको यसो सानो सिले विदेशतिर लाग्ने उसको छ उसको के छ भनेर गुरु।
0: हुन्छ विदेशतिर नराम्रो छैन विदेश राम्रो छ विवाहमा चाहिँ त्यति राम्रो देखिँदैन कि यहाँबाट
1: हजुर
0: बुझ्नु भएन विवाहमा त्यति राम्रो देखिएन विवाहको दोषहरू मेटाउनु पर्छ एउटा बाबुको आँखसँग विवाह गराइदिनुहोस् रत्न कवच तुरन्तै लगाइदिनुहोस् रत्न कवच लगाएर आँखसँग विवाह गराइदिनु भयो भने विवाहको दोषहरू पनि मेटिन्छ राम्रो हुन्छ समस्या आउँदैन क्या
1: अनि अनि के अरे बाबुले लगाएपछि रत्न कवच नानीले लाउनु पर्ने नपर्ने गुरु
0: नानीको त मैले हेरेकै छैन नि
1: हो
0: हजुर नानीको नहेरिकन थाहा हुँदैन बाबुले चाहिँ लाउनु पर्छ
1: अनि अहिले नानीको पनि अहिले हजुरसँग सोध्न मिल्छ त गुरु
0: नानीको जन्ममिति र जन्म समय छ भने विवाह गर्न हुन्थ्यो हुँदैन थियो जोर छ जोर दिन चाहिँ हेर्न मिल्छ
1: कति समय जान्छ नानीको अब त जन्ममिति त थाहा छ गुरु भन तिमी भन त गुरुलाई ए अर्को दिन कुरा गर्ने नानीको त अनि बाबुलाई चाहिँ रम्मा गज कसरी ऊ हुन्छ त गुरु
0: त्यसको लागि दिउँसो 10 बजेपछि यही नम्बरमा फोन गर्नु म बनाएर पठाइदिउँला बाबुलाई कहाँ हुनुहुन्छ त्यहीँ है
1: ए अनि गुरु बाबुको आमा बुवासँगको सम्बन्ध कस्तो छ त गुरु
0: माता पितासँगको सम्बन्धहरू राम्रै छ त्यस्तो नराम्रो छैन बाबुको श्रीमान श्रीमतीको सम्बन्धमा चाहिँ अलिकति बाधा आयो भने अनि उन्नति गर्न नसकिने प्रगति गर्न नसकिने कमाई कमाए पनि बचत पैसा बचत गर्न नसक्ने कमाउन नसक्ने अलि धेरै दुःख दुःख हुने सँगसँग गर्नुपर्ने यस्ता कुराहरू हुन्छन् क्या माग तिनीहरूको विवाह मिलेन भने अब विवाह मिलेर पनि मान्छेको डिभोर्सै हुन्छ अथवा मृत्यु नै हुन्छ सम्बन्ध विच्छेदै हुन्छ भन्ने कुराहरू हुँदैन कसैको सम्बन्ध विच्छेद होला कसैको मृत्यु होला होइन अलग कुराहरू छन्
1: तर
0: कसै कसै के हुन्छ भन्दाखेरि काम गरे कार्य गरे पनि सफल नहुने सुख नहुने त्यही हो पैसा भएन भने आजभोलिको जमानामा सुख हुँदैन नि हो कि होइन नहुने मनमा सन्तोष नहुने श्रीमान श्रीमती ग्रह अलि नमिले नमिला जस्तो हुने होइन अलिकति कुराहरू नमिल्ने ठुस्किराख्नु पर्ने होइन साना साना कुरा विवादहरू पर्ने सामान्य सामान्य विवाद पनि परिराख्ने होइन हो यस्ता समस्याहरू आउँछन् त्यसको लागि चाहिँ रत्न कपड लगाएर आँखसँग विवाह गर्ने बाबुको त्यसपछि विवाहको दोषहरू पनि मेटिन्छ बाबुलाई नराम्रो हुँदैन समस्याहरू हुँदैन बाधाहरू आउँदैन भन्ने हो अब हाम्रो बुहारी
1: मैले नबुझेको गुरु आँखसँग विवाह गर्ने भने चाहिँ कस्तो गुरु
0: त्यो त पण्डितबाले गराइहाल्नुहुन्छ नि
1: ए गुरु राखेरै गराउन पर्ने हो गुरु
0: हो गुरु राखेरै गराउनु पर्यो नि तपाईँले त कहाँ गर्न सक्नुहुन्छ त
1: ए
0: त्यो गराउनु पर्छ त्यति गराउनु भयो भने राम्रो हुन्छ अब हाम्रो बुहारीको पनि अलिकति एकरो एकरो खालको स्वभावकी हुनुहुन्छ क्या
1: हजुर हजुर
0: हो त्यस्तो खालको
1: स्वभाव
0: हुनुहुन्छ त्यो तपाईँले मरि महसुस चाहिँ गर्नु भएको छ है
1: हजुर
0: त्यस्तो छ अब अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू
1: अनि विदेशको लागि यसो पुर्सेट चालेदेखि राम्रै हुन्छ त गुरु
0: मैले यत्रो बेर भने अब तपाईँले बुझ्नै बुझ्नु भएन अनि रत्न कवच लगाउनु पर्यो आँखसँग विवाह गर्नु पर्यो
1: त्यो त लगाउने मैले भने त त्यो त लगाउने हो हजुरसँग अहिले 10 बजे चाहिँ कुरा गर्ने
0: यो लगाइसकेपछि आँखसँग विवाह गर्नु पर्यो आँखसँग विवाह गरिसकेपछि अनि बल्ला विदेश व्यापारी गर्नु भने छिटो हुन्छ सजिलो हुन्छ राम्रो पर्छ क्या नभए मैले भने रुकावटहरू आउने बाधाहरू आउने त्यति राम्रो नहुने असफल हुने यस्तो खालको कुण्डलीहरू पर्छ नि त त्यसपछि त फेरि हो त्यो भएर समस्याको समाधान गराउनुहोस् त्यसपछि अगाडि बढ्नुहोस् राम्रो हुन्छ समस्या आउँदैन रत्न कपाल लगाएर मात्रै पनि हुँदैन फेरि मुख बार्नुपर्छ जस्तै मङ्गलबारको दिन चोखो खाने आइतबारको दिन नुन नखाने यो पनि बाबुले गर्नुपर्छ रत्न कपाल मात्रै लाउनु अनि चोखो नखाने
1: गुरुले अर्को गुरुले भन्दा चाहिँ सोमबारको तिमीले माछा मासु यताउति खाना हुँदैन भन्नुभएको थियो त्यो चाहिँ गर्ने गरे हो अस्तो गरे होइन नि गुरु
0: ज्योतिषले भन्नुभएको होइन त्यो सोमबारको दिन माछा मासु नखा भनेर ज्योतिषले भन्नुभएको होइन क्या तपाईँको घरको घरमा पूजा लगाउन आउने गुरुबाले भन्नुभएको होला होइन घरमा पूजा लगाउन आउने गुरुबाले भनेर हुँदैन बाबुको चाहिँ ज्योतिषीले भन्नुपर्छ ज्योतिषीलाई थाहा हुन्छ माङ्गलिक परेको व्यक्तिले सोमबारको दिन होइन माङ्गलिक परेको व्यक्तिले मङ्गलबारको दिन चोखो खाने हो कुरा बुझ्नु भएन
1: अनि बाबु नि माङ्गलिक हो गुरु
0: अनि बाबु माङ्गलिक भयो हो भनेर यत्रो बेर भने त मैले बुहारी माङ्गलिक छिन् भने समस्या अलिक कमाउँछ
1: बुहारीलाई माङ्गलिक नै भन्छन् गुरु अरूले माङ्गलिक योग छ भनेर भन्नुहुन्छ उहाँको आमा बुवाले
0: माङ्गलिक योग छ भन्दा राम्रै होला नराम्रो नहोला त्यो हो नि त बाबुको जस्तै सूर्य ग्रहणको योग परेछ यो सूर्य ग्रहणको योग
1: परेछ
0: अनि यत्रो बेरसम्म मैले त्यत्रो भनेको बुझ्नु भएन तपाईँले
1: ए गुरु मैले नबुझेर दोहोऱ्याएँ गुरु के अरे
0: अनि माफ माग्नु पर्दैन यत्रो बेरसम्म मैले त्यत्रो भनेको सूर्यग्रहणको योग परेको छ आइतबारको दिन सूर्यको पूजा गर्नुपर्छ आइतबारको दिन नुन खानु हुँदैन मांगलिक परेको छ मांगलिकको लागि मंगलबारको दिन चोखनित गर्ने हनुमान चालिसाहरू पाठ गर्ने शनिबार मंगलबार भनेको होइन त मैले तपाईँलाई त्यत्रो बेर
1: हजुर हवस् रत्नकवचको लागि चाहिँ हजुरलाई 10 बजी पछाडि कल गर्नु पर्यो
0: बाबुलाई पहिला सुरुमा मुख बार्ने नबार्ने भनेर सोध्नु सक्छन् भने रत्न कपाल लगाउनुहोस् सक्दैनन् भने रत्न कपाल लगाएर पनि काम गर्दैन है
1: हस् गुरु
0: उहाँले फोन गर्नुभएको छ धादिङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ तपाईँहरूले सबैभन्दा पहिला सबैभन्दा राम्रो उपाय के हो भन्दा तपाईँले मलाई फोन गर्दाखेरि चाहिँ त्यो कल रेकर्डिङ भन्ने आउँछ जसको पनि मोबाइलमा हुन्छ त्यो होइन हो त्यो अब त्यो कल रेकर्डिङ भन्ने चाहिँ तपाईँले गरेर अनि त्यसपछि मलाई फोन गर्नुभयो भने मैले बोलेका कुराहरू सबै त्यहाँ रेकर्ड पनि हुन्छ होइन रेकर्ड भइसकेपछि तपाईँले दिउँसो सुन्नुहोस् त्यसलाई दुईचोटि तिनचोटि सुन्नुहोस् अनि मैले के भनेको छु भन्ने कुराहरू बुझ्नुहुन्छ क्या कसै कसैले एकपटक भन्दाखेरि नबुझ्नु पनि सक्नुहुन्छ होइन किनकि तपाईँलाई सबै ज्योतिषी ज्योतिष सम्बन्धी ज्ञान सबैलाई हुन्छ पनि भन्ने पनि हुन्न एकचोटि सुन्ने दुईचोटि सुन्ने तिनचोटि सुन्ने अनि बल्ल बुझिन्छ गुरुबाले के भन्न खोज्नु भएको रहेछ त भन्ने कुरा बुझिन्छ बल्ल है त्यो भएर कल रेकर्ड गर्नु होला तपाईँले अब अथवा तपाईँलाई कल रेकर्ड गर्न आउँदैन भने तपाईँसँग मोबाइल चाहिँ अब घरमा आजभोलि जसको घरमा पनि दुईवटा मोबाइल जसको पनि हुन्छ हेर्नु होइन एउटा फोटो खिच्ने भिडियो खिच्ने मोबाइल पनि हुन्छ हो क्या आजभोलि जमाना त्यस्ता टुकटुकै मोबाइल पनि हुन्छ तपाईँले त्यस्तो के लाग्यो भने कल रेकर्ड गर्न तपाईँलाई आएन भने के गर्नु भन्दा तपाईँले मोबाइलमा चाहिँ मलाई फोन गर्नु एउटा मोबाइलबाट मलाई फोन गर्नु लाउड स्पिकर पारेर फोन गर्नु अनि अर्को मोबाइलबाट चाहिँ त्यो मसँग बोलेको तपाईँले भिडियो खिच्नु अनि भिडियो खिचेपछि के हुन्छ म बोलेको पनि त्यो भिडियोमा सुनिन्छ तपाईँ बोल्नु भएको पनि त्यो भिडियोमा सुनिन्छ होइन अनि सुनेपछि त्यो भिडियो तपाईँले दिउँसो दुईचोटि तिनचोटि हेर्नु सुन्नु त्यसरी ध्यान दिएर सुन्नुहोस् है त्यो ध्यान दिएर सुन्नुभयो भने बल्ल अनि यस्तो पो भन्नुभएको गुरुले भन्ने कुरा बुझिन्छ क्या एकपटकमा नबुझ्न पनि सकिन्छ जस्तै म डक्टर भाटमा गएँ भने डक्टरले मलाई के जाति भन्नुहुन्छ नि त मैले नबुझ्न सक्छु हो कि होइन तपाईँको चाहिँ अब भेटेरै कुरा गर्ने हो भने त बुझिएला पनि डक्टरले पनि मलाई फोनमै केही कुरा सल्लाह दिनुभयो भने मैले पनि नबुझ्न सक्छु नि त हो त्यही भएर तपाईँले मसँग भेट्नु नै भयो भने चाहिँ त्यही कुरालाई मैले तपाईँलाई देखाएर हेराएर पनि बुझाउन सक्छु होइन तर फोनबाट देखाउन हेर्नु त मिल्दैन है मैले भन्ने मात्रै हो तपाईँले नबुझ्न पनि सक्नुहुन्छ चाहिँ नबुझ्नु भनेको तपाईँको कमजोरी भन्न खोजेको होइन मैले चाहिँ एकपटकमा नबुझ्न पनि सकिन्छ होइन किनकि धेरै कुराको विषय मैले भनिराखेको हुन्छ नि त अनि कार्यक्रममा पछि फेरि मैले फटाफट बोल्छु क्या छिटो बोल्छु मैले किनकि कार्यक्रममा बिस्तारी बोल्यो भने त दुईजना तिनजनाको मात्रै गर्दछ हेरिदिएर पनि भएन अलिक धेरैजनाको हेरिदिनु पाएदेखि तपाईँले खुसी हुनुहुन्थ्यो भन्ने लाग्छ क्या मलाई चाहिँ फेरि त्यो बेला अलिक छिटो हेर्छु तर हेर्न चाहिँ फेरि मैले सबै थोक हेर्छु होइन बोल्न छिटो बोल्छु मैले तपाईँको कुरा नटुङ्गिँदै तपाईँले कुनै जिज्ञासाहरू सोद्धा सोद्धै भन्दा भन्दै बाँकी रहँदा रहँदै तपाईँसँग मैले फोन काटेको छैन तपाईँसँग मैले आज हेर्न मिल्दैन यो कुरा धेरै समय खाइसक्नु मैले भनेको छैन प्रश्न राख्नुपर्छ एउटा प्रश्न एकपटक राख्नुहोस् त्यही प्रश्नलाई बारम्बार नदोहोऱ्याउनु होला तपाईँले पनि होइन त्यसो गर्नुभयो भने सजिलो हुन्छ है मैले आइडिया तपाईँलाई सिकाएको छु छोराछोरीसँग सिक्नुहोस् अथवा छोराछोरी घरमा हुनुहुन्न भने चाहिँ बाहिर कतै पढ्न जानुभएको छ जारी खान जानुभएको छ भने चाहिँ ओल्लो घर पल्लो घर छिमेकोमा गएर चाहिँ यो कल रेकर्ड गर्ने कसरी हो भन्दा सिकी माग्नुहोस् तपाईँले उहाँले सिकाउनुहुन्छ फोन गरिसकेपछि यता माथिपट्टि तपाईँको चाहिँ मोबाइलको दाहिने साइडतिर तिनवटा थोप्ला हुन्छन् माथिदेखि तलसम्म तिनवटा थोप्ला हुन्छन् त्यो थोप्लामा यसो थिच्नु भयो भने त्यहाँ कल रेकर्ड भनेर आउँछ अनि मसँग बोलिसकेपछि त्यहाँ टक्क थिच्दिनु भयो भने कल रेकर्ड भइहाल्छ है अनि कल रेकर्ड हुन्छ अनि मसँग बोल्दै जानुहुन्छ मसँग फोन काटिसकेपछि त्यो कल रेकर्ड पनि काटिन्छ अनि त्यो कल रेकर्ड चाहिँ फेरि यतापट्टि भित्रपट्टि गएर बसेको हुन्छ कहाँ गएर बसेको हुन्छ भन्दा त्यो पनि तपाईँले त्यहाँ सिक्नु होइन छोराछोरी आएको बेलामा सिकाइ माग्नुहोस् आज भइरहेको केटाकेटीलाई थाहा पनि हुन्छ छोराछोरी बाबुहरू नजिक हुनुहुन्न अलिक टाढा टाढा हुनुहुन्छ भने चाहिँ ओल्लो घर पल्लो घरका नाति नातिनीलाई बाबु नानीहरूलाई सिकाइ माग्नु भयो भने सजिलो हुन्छ तपाईँको लागि यो तपाईँको लागि मैले भनेको के बुझ्नुहोस् तपाईँले सल्लाहहरू मैले दिएका सल्लाहहरू तपाईँले मान्नुभयो भने मनदेखि मान्नुभयो भने मैले दिएका सल्लाहहरू मनदेखि मान्नुभएको हाम्रा श्रोताहरूलाई नराम्रो भएको छैन नराम्रो भएको छ भने फोन गर्नुहोस् ल मलाई तपाईँले भन्नुभएको थियो मलाई यस्तो गर उस्तो गर म चाहिँ यस्तो गरेर उस्तो गरेँ खै मलाई राम्रो भएन त गुरु भएन तपाईँ मलाई भन्न पाउनुहुन्छ रत्न कपाल लाउनु भएको छ भने पनि तपाईँलाई पनि राम्रो हुनुपर्छ मेरो भनाइ त्यो लागेपछि राम्रो हुनु पर्यो नि पर्यो कि परेन तर मैले भनेको छु नि तपाईँलाई मुख बार्नुपर्छ मुख नबारे राम्रो हुँदैन लगाएर मात्रै त राम्रो हुँदैन हेर्नु होइन तपाईले कुनै कपडा त लाउनु भो किनेर अब त्यो कपडा किनेर लाउनु भो त्यसले अब तपाईले आइरन पनि लाउनु भएन धुनु पनि भएन लाको लागि गर्नु भयो भने त्यसले काम गर्छ त काम लाग्दैन तपाईँ फोहोर हुन्छ गराउन थाल्छ त्यो कपडा फेरि हो त्यस्तै रत्न कपडा लागेपछि पनि मुख बार्नु पर्छ तपाईँले मुख बार्नु भनेको नयाँ कपडा किनेर लगाएपछि त्यसलाई धोइपखाली सुरक्षित राख्नु जस्तै हो आइरन लगाउनु पर्यो धोइपखाली गर्नु पर्यो होइन अनि त कपडा गुराउँदैन पनि फोहोर पनि हुँदैन चटक्क राम्रो पनि हुन्छ अब कपडा किनेर लाउनु भयो धुनै धुनु भएन भने त कालो न कालो मोसो हुन्छ गनाएर दङदङ तपाईँको घर छेउमा तपाईँको नजिक नजिक कोही मान्छे आउन पनि खोज्दैनन् है त्यो भएर विशेष तपाईँले ख्याल गर्नु होला यस्ता कुरामा भन्न खोजेँ मैले तपाईँलाई अरू केही पनि भन्न खोजेँ होइन है गुरुबाले यस्तो उस्तो भनौँ नभन्नु होला कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गर्छु उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: धादिङबाट विष्णु
0: धादिङबाट विष्णुजी बोल्दै हुनुहुन्छ धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ विष्णुजी कसको विषयमा हेर्न चाहनुहुन्छ
3: छोराको
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो
3: छोराको 2072
0: 2072
3: असारको 11 गति
0: असार 11
3: शुक्रबार बिहान 9 बजे
0: बिहान 9 बजे हो
3: हजुर
0: 2072 सर असारको 11 गते शुक्रबार बिहानको 9 बजे छोराको विषयमा छोराको जन्म चाहिँ कुन ठाउँ भएको थाहा छ
3: पोखरा
0: भनेको कास्की जिल्लामा जन्म भएको होइन त
3: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुजायनमा सर्वमङ्गल मङ्गल्य शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते हे बाबुको विषयमा म भन्छु ध्यान दिएर सुन्नुहोस् है बाबुको 2072 साल अधिक आषाढ शुक्ल आषाढ शुक्ल पक्षको बाबुको चाहिँ दशमी तिथिमा जन्म शुक्रबारको दिन कन्या राशि चित्राको दोस्रो चरण नाम आउँदो रहेछ पोबाट नाम आएको छ बाबुको है नाम आउँछ बाबुको पोबाट नाम आएको छ मध्यरणी राक्षसी गर्न परेको छ असाध्य राम्रो कुण्डली छ तपाईँको छोराको अब कुनै कुरा राम्रा कुनै कुरा नराम्रा जसका पनि भइहाल्छन् हो कि होइन अब नराम्रो कुरा के छ बाबुको भन्दा एउटा माङ्गलिक परे यसले अहिलेलाई नराम्रो गराउँदैन पछिलाई नराम्रो गराउँछ विवाहको लागि चाहिँ होइन अब यसलाई नराम्रो पनि भन्न मिल्दैन माङ्गलिक पनि केटी खोजेर बिहा गराइदिनु भयो भने राम्रो पनि हुन्छ फेरि होइन राक्षस गर्न परेका छन् अलि एक वर्ष स्वभाव अलि जिती जिती स्वभावको चाहिँ अहिले पनि तपाईँले महसुस गरिराख्नु भएको छ हो कि होइन अब एउटा चाँदीको सिक्री बनाएर लगाइदिनु भयो भने पूर्णिमाको दिन चोखो खाने शुद्ध भोजन गर्ने गर्नुभयो भने बाबुले पनि गराउनु भयो भने चन्द्र ग्रहणको योग परेको छ चन्द्र ग्रहणको योगको शान्ति पनि त्यसरी पनि गर्न सकिन्छ है बाबुलाई अलिकति नाक दोष परेको छ समग्रमा बाबु कुण्डली राम्रो हो एउटा रत्न कपडा लगाइदिनु भयो भने बाबुले चाहिँ एकदम बलियो हुन्छन् है समस्याहरू आउँदैन बाधाहरू रोकावटहरू आउँदैन क्या बाबुको लागि है त्यो भएर एकदम ठिक छ राम्रो छ कुण्डली राम्रो छ होइन समस्या छैन राम्रो छ उन्नति प्रगति राम्रै गर्छन् पछि भविष्य राम्रै हुन्छ बाबुको त्यस्तो नराम्रो छैन अहिलेको लागि चाहिँ राहु र भ्रामरी पढाइमा रुचि कम हुन्छ दिमाग असाध्य तेजिलो छ टाठो छन् बाठो छन् नराम्रो होइन है तर अलिकति पितृ दोष पनि परेको छ परिवारमा अकाल मृत्यु भएको छ कसको भएको छ थाहा छ तपाईँलाई तपाईँलाई थाहा छैन कि भएकै छैन तपाईँलाई पनि थाहा हुनुपर्ने हो अब यसो मनन गर्नुहोस् सानो बच्चाको मृत्यु भएको छ परिवारमा ठुलोको होइन है अब तपाईँको जस्तै तपाईँको चाहिँ देवरको अथवा देउरानीहरूको कसैको सानामा त्यस्तो केही भएको थियो कि होइन त्यो पनि सोध्नुहोस् तपाईँले आफ्नो सासू
3: ससुरा
0: त्यही हो भएको छ क्या त्यो भएपछि पितृदोष परेको छ पितृदोष परे पनि के हुन्छ भन्दा उताप चढाव बेसी हुन्छ होइन शान्त हुँदैन जीवन जीवनयात्रा शान्त उताप चढाव बेसी हुन्छ राम्रो पनि हुन्छ नराम्रो पनि बेसी हुन्छ यसको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दा तपाईँले त्रिपिण्डी भन्ने श्राद्ध गराउनुपर्छ तपाईँको सासू ससुरा हुनुहुन्छ कि हुनुहुन्न ससुरा हुनुहुन्छ ससुरा बुवालाई भन्नुहोस् त्रिपिण्डी श्राद्ध गर्ने भनेर है ससुरा बुवाले त्रिपिण्डी भन्छ त्यसलाई क्या होइन त्यो बुझ्नु भएन भने दिउँसो फोन गर्नुहोस् ससुरा बुवासँग बसेर होइन त्यसपछि के रहेछ बुवा बुझ्नुहोस् गुरुलाई फोन गरेर भन्नुहोस् नम्बर दिनुहोस् उहाँले फोन गर्नुहुन्छ म पनि भनिदिउँला होइन अनि त्यसरी त्रिपिण्डी श्राद्धहरू गर्नुपर्छ अहिले गर्न मिल्दैन अब यो कार्तिक मङ्सिरतिर गर्ने हो यो चाहिँ है यो त्रिपिण्डी श्राद्ध गर्नुभयो भने तपाईँको 70% तपाईँलाई राम्रो हुन्छ शीतलता हुन्छ समस्याहरू कम हुन्छ बाधाहरू कम हुन्छ रोकावटहरू कम हुन्छ तपाईँको लागि अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रै देखिन्छ है त। राम्रो छ, बुवा ग्रह बुवासँग ग्रह अलि मिल्दैन, तपाईँहरूसँग हजुरआमाहरूसँग ठिकै छ, नराम्रो छैन, राम्रै छ, मांगलिक छन्, याद गर्नु होला बुझ्नु होला, मांगलिक छन्। अनि त्यसपछि चन्द्र ग्रहणको योग बनेको छ, मांगलिक परेको छ, नागदोष सामान्य नागदोष परेको छ होइन, यसमा विशेष ख्याल गर्नु होला। पूर्णिमाको दिन व्रत सकिन्छ, व्रत नभए चोखो खाने, पूर्णिमाको दिन चोखो खाने, एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस्, सोमबार अथवा पूर्णिमाको दिन पारेर लगाइदिनुहोस्। मंगलबारको दिन चोखो निद्र गर्ने, शुद्ध भोजन गर्ने, हनुमान चालिसा दिनको एक पटक पाठ गर्न सिकाउनुहोस्। ग्रह शान्ति नगर्दा पनि अहिले चल्छ, राम्रो हुन्छ, समस्या आउँदैन है त। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भरतपुर चितवनमा आएर तपाईँले भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता र चंगाईकर्ता प्रभु येशु ख्रिस्टको उच्च र पवित्र नाममा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रको खण्ड युहन्नाको सुसमाचारबाट 8 अध्यायको 48 पददेखि 59 पदहरूलाई म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ। यहाँ यसरी लेखिएको छ, यहुदीहरूले उहाँलाई जवाफ दिए, के हाम्रो यो भनाइ ठिक होइन कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ? यीशुले जवाफ दिनुभयो, मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु र तिमीहरू मेरो अनादर गर्दछु, तर म आफ्नै महिमा खोज्दिन। एकजना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु देख्ने छैन। यहुदीहरूले उहाँलाई भने, अब हामीलाई पक्का थाहा भयो तिमीलाई भूत लागेकै हो। अब्राहमको मृत्यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्दछौ कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु चाख्ने छैन। के हाम्रा पुर्खा अब्राहम भन्दा तिमी महान हौ? उनको मृत्यु भयो अनि अगमवक्ताहरू पनि मरे, तिमी चाहिँ आफैलाई को हुँ भनी दावी गर्छौ? यीशुले जवाब दिनुभयो, यदि मैले आफ्नो महिमा गरे भने मेरो महिमा व्यर्थ हुन्छ। मलाई महिमा दिने मेरो पिता हुनुहुन्छ, जसलाई तिमीहरू हाम्रा परमेश्वर भन्दछौ। तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्दछु। म उहाँलाई चिन्दिन भन्छु भने म तिमीहरू सरा झुटो ठहरिनेछु, तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। तिमीहरूको पुर्ख अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए र तिनले देखे अनि रमाए। यसकारण यहुदीहरूले उहाँलाई भने, तिमी अझै 50 वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहमलाई देखेका छौ? यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु। तब तिनीहरूले उहाँलाई हान्न भने ढुङ्गा टिपे, तर यीशु लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो। यो खण्ड हेर्दै जाने क्रममा अगाडिको खण्डमा दियाबलसको सन्तान र परमेश्वरको सन्तानको बारेमा उल्लेख गरेको पाइन्छ। प्रत्येक झूठ बोल्ने व्यक्ति दियाबलसको सन्तान र सत्य बोल्ने र परमेश्वरको आज्ञा पालन गर्ने व्यक्ति परमेश्वरको सन्तान भनेर यो प्रमाणित गरिसकेको छ। परमेश्वरको सन्तान भन्ने तर आज्ञा पालन नगर्ने व्यक्ति चाहिँ दियाबलसको सन्तान भनेर घोषणा भएको छ। यो खण्ड उनीहरूले यो खण्डमा यीशुले तिमीहरू दियाबलसका हौ कि परमेश्वरका हौ अथवा तिमीहरूको पिता दियाबलस हो कि तिमीहरूको पिता परमेश्वर हो भन्ने कुराको प्रमाण यहाँनिर स्पष्ट पारिएको छ र यो कुरा सुन्दै गर्दा येशु प्रभुलाई उनीहरूले मन पराएनन्। येशु प्रभुलाई यहुदीहरूले यहुदी अगुवाहरूले विश्वास गर्न सकेनन् र येशु प्रभुलाई प्रेम गर्न पनि सकेन, येशु प्रभुको वचन सुन्न पनि सकेन। यसै कारण येशुले उनीहरूलाई यो स्पष्ट पार्नुभएको थियो कि तिमीहरू परमेश्वरलाई पिता भन्छौ तर पिताले भनेका कुरा तिमीहरूले विश्वास गर्दैनौ, परमेश्वरको वाणीलाई सुन्दैनौ, येशुलाई विश्वास गर्दैनौ, येशुलाई प्रेम गर्दैनौ। यसको अर्थ येशुले उनीहरूलाई तिमीहरूको पिता चाहिँ दियाबलस हो भनेर भनिदिँदाखेरि अझ येशु प्रति उनीहरू क्रोधित भएको देखिन्छ। तर येशु प्रभुले चाहिँ आफूलाई प्रस्याउन खोजिराख्नु भएको छ, आफूलाई प्रकट गर्न खोजिराख्नु भएको छ कि उनीहरूले येशु ख्रिस्ट वास्तवमा को हुनुहुन्छ, येशु ख्रिस्टको अस्तित्वको बारेमा उनीहरूले जान्नु पर्ने कुरालाई येशुले प्रकट गर्दै हुनुहुन्छ। यहाँनिर येशुको अस्तित्व अनन्त छ भन्ने विशेष विचार चाहिँ यहाँ राखिएको छ, मुख्य विचार यहाँ राखिएको छ। यो खण्डमा येशुले येशुको अस्तित्व अनन्त छ भन्ने कुरालाई प्रस्ताव राख्नु भएको छ। उनीहरूले येशुलाई मानवीय दृष्टिकोणले मात्र हेरे, येशु ख्रिस्टलाई उनीहरूले मानवीय दृष्टिकोणमा मात्रै हेरेको कारण उनीहरू अन्योलमा परे। येशु ख्रिस्ट मानिस मात्र हुनु हुँदैन थियो, हुनुहुन्न थियो, येशु मात्र के अरे मानिस मात्र हुनुहुन्न थियो, उहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो र उहाँ आफै परमेश्वर भएर मानव चोलामा आउनु भएको वास्तविकतालाई बुझाउन खोजिराख्नु भएको थियो र युहन्ना एकको एक र दुईमा स्पष्ट रूपमा बताइएको छ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो र त्यही वचन परमेश्वर हुनुहुन्थ्यो र युहन्ना एकै 14 पदमा त्यो वचन चाहिँ देहधारी हुन आयो, देहधारी हुनुभयो अथवा शरीरमा उहाँ आउनुभयो, मानव चोलामा आउनुभयो भन्ने कुरा स्पष्ट लेखिएको छ। त्यसै कारण येशुको अस्तित्व अनन्त छ भन्ने कुरा यहाँ प्रस्ताइएको छ र उहाँले घोषणा गर्नुभएको छ। एक नम्बरमा यहाँनिर 39 पदमा हामीले हेर्यौं भने येशुले आफूलाई भूत नलागेको कुरालाई घोषणा गर्नुभयो। उनीहरूले येशुको कुरा सुनिसकेपछि उनीहरूले येशुको बारेमा राम्रोसँग बुझ्न सकेन र येशुलाई उल्टो विरोध गरेका थिए र येशुले आफूलाई प्रमाणित गर्दै र आफ्नो बारेमा घोषणा गर्नुभयो कि भूत लागेको छैन भन्ने कुरा यहाँ घोषणा गर्नुभयो र अर्को 50 पदमा हामी हेर्यौं भने येशुको वचन पालन गर्नेले मृत्यु नदेख्ने कुराको घोषणा गर्नुभयो। येशुको वचन पालन गर्नेहरू त उनीहरू स्वर्ग राज्यको नागरिक हुन्छन्, उनीहरू त परमेश्वरलाई उनीहरूले पिता बनाउनु भएको छ र उनीहरू परमेश्वरलाई जसले पिता बनाउनु भएको छ उनीहरू कहिले पनि नष्ट हुँदैनन्, पितासँगै उनीहरू अनन्ततासम्म रहन्छन्। त्यसै कारणले पनि येशुको वचन पालन गर्नेहरूले अब मृत्यु देख्दैनन् भनिकन येशुले घोषणा गर्नुभयो र येशुले परमेश्वरलाई चिनेको कुरा घोषणा गर्नुभयो। 55 पदमा येशु ख्रिस्टले आफूलाई यो कुरा स्पष्ट पार्नुभयो कि उनीहरू ती यहुदी धर्मगुरूहरू अथवा यहुदी अगुवाहरूलाई यो स्पष्ट बनाउनु थियो, येशु प्रभुको मानवीय गुणलाई मात्रै उनीहरूले देखिरहेको र मानवीय दृष्टिकोणलाई मात्र उनीहरूले हेरिराखेको र येशुलाई चाहिँ उनीहरूले चंगाईकर्ताको रूपमा मात्रै हेरिराखेको, तर येशु ख्रिस्ट मुक्तिदाता, येशु ख्रिस्ट मानव जातिको पाप क्षमा गर्ने परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट हुन्छ। किनभने येशुले परमेश्वरलाई चिनेको कुरा छ, स्वर्गबाट ओर्ली आउने कोही पनि मानिस छैनन्, यो जगतमा जन्मेका कोही पनि मानिसहरू स्वर्ग गएर ओर्ली आएका छैनन्। त्यसै कारणले पनि यीशु बाहेक स्वर्गको बारेमा बताउने, यीशु बाहेक परमेश्वरको बारेमा भनौँ बताउने र परमेश्वरलाई चिनेको कुराको घोषणा गर्ने अरू कोही पनि छैन। त्यसकारण यीशुले परमेश्वरलाई चिनेको कुराको घोषणा गर्नुभयो। आदरणीय श्रोता, आज परमेश्वरलाई कसले चिनेको छ यो दुनियाँमा, परमेश्वरलाई कसले भेटेको छ यो दुनियाँमा र परमेश्वरलाई कसले देखेको छ यो दुनियाँमा? किनभने परमेश्वर आत्मा हुनुहुन्छ, उहाँलाई आराधना गर्नेहरूले आत्मा र सत्यतामा आराधना गर्नु पर्दछ भनिकन युहन्ना 4:24 लेखिएको छ। त्यसकारण आज सारा विश्वको मानिसहरू परमेश्वरलाई चिन्न खोजिरहेका छन्। परमेश्वरलाई चिन्नु पाए हुन्थ्यो, परमेश्वरलाई देख्न पाए हुन्थ्यो, परमेश्वरको अगाडि उभिनु पाए हुन्थ्यो भन्ने धेरै मानिसहरूको विचार छ, चाहना छ, खोजी गरिरहेको छ, ईश्वरको खोजीमा मानिसहरू हिँडिराखेका छन्। तर परमेश्वरलाई चिनेको कुराको घोषणा भएको छैन, यीशुले मात्र परमेश्वरलाई चिनेको कुराको घोषणा गर्नुभएको छ र उहाँले यो कुरा भन्नुभयो, तिमीहरूले उहाँलाई चिनेका छैनौ तर म उहाँलाई चिन्छु, म उहाँलाई चिन्दिन भन्छु भने म तिमीहरूसँग झुटा ठहरिनेछु, तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। यसरी येशु प्रभुले परमेश्वर, जो अदृश्य परमेश्वर हुनुहुन्छ, जो परमेश्वरलाई कसैले देख्न सकिँदैन, ती नदेखेका परमेश्वरलाई, ती मानिसहरूले नचिनेका परमेश्वरलाई चिन्ने व्यक्ति येशु ख्रिस्ट मात्र हुनुहुन्छ। जसले येशुलाई चिन्छ त्यो व्यक्तिले मात्र परमेश्वरलाई चिन्छ। त्यसै कारणले आज सारा मानिसहरूलाई परमेश्वर चिन्नु आवश्यक छ र परमेश्वर देख्नु आवश्यक छ, परमेश्वरको बारेमा बुझ्नु आवश्यक छ र परमेश्वरसँग संगति गर्न आवश्यक छ। परमेश्वरबाट मानिसहरूले पाप क्षमा भएको हुनु अथवा पाप क्षमा पाउनु आवश्यक छ। आज जतिजनाले यो प्रवचन सुनिराख्नु भएको छ र हजुरहरूले विचार गर्न सक्नुहुन्छ, कतिचोटि परमेश्वर तपाईँ भनेर विभिन्न तरिकाले हामी परमेश्वरलाई खोजिरहेका हुन्छौ, चिन्न खोजिरहेका हुन्छौ, तर हामीलाई त्यो निश्चयता छैन। हामीले परमेश्वरलाई चिनेका छौं, परमेश्वरलाई भेटेका छौं भनेर आज दुनियाँका मानिसहरूले भनौँ यीशुलाई नचिन्ने मानिसहरूले, यीशुलाई विश्वास नगर्ने मानिसहरूको लागि परमेश्वरलाई चिनेको, परमेश्वरलाई देखेको, परमेश्वरको बारेमा बुझेको कुरा पक्कै पनि अधुरो रहिरहेको छ। जतिजनाले यीशुलाई विश्वास गरेका छन् उनीहरूले मात्र परमेश्वरलाई चिन्दछ, उनीहरूले मात्र परमेश्वरको बारेमा बुझ्दछ, उनीहरूको मात्र पाप क्षमा हुँदछ र उनीहरू मात्र परमेश्वरको सन्तान भनेर घोषणा गर्न सकिन्छ। जतिले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो, अर्थात् उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई। येशु ख्रिस्टलाई चिन्नु भनेको परमेश्वरलाई चिन्नु हो, किनभने येशु ख्रिस्ट अदृश्य परमेश्वरको दृश्य रूप हुनुहुन्छ र यीशुले परमेश्वरको आज्ञा पालन गरेको कुराको घोषणा गर्नुभयो। यहाँ 55 पदमा नै उहाँले यो पनि भन्नुभयो कि मैले परमेश्वरको अथवा यीशुले परमेश्वरको आज्ञा पालन गरेको कुरा यहाँ देखिन्छ। यीशुले परमेश्वरको आज्ञा पालन गरेको हुनाले उहाँ चाहिँ परमेश्वरको बारेमा बताउन सक्ने व्यक्ति हुनुहुन्छ भनेर हामी विश्वास गर्छौं। र यीशु यसले यो पनि भन्नुभयो कि अब्राहमले यीशुको दिनलाई देखेको कुरा घोषणा गर्नुभयो र अब्राहम यीशु मानव चोलामा आउनुभन्दा धेरै वर्ष अगाडि अब्राहमको जन्म भएको थियो। अब्राहमले यीशुलाई त्यतिखेर नै अगमवाणीको रूपमा अथवा यीशु ख्रीष्टको बारेमा त्यतिखेर नै उनले देखेका थिए, किनभने यीशु पुरानो करारको प्रत्येक पुस्तक र अध्यायहरूमा यीशु ख्रीष्टको बारेमा बताइएको छ र अब्राहमले यीशु ख्रीष्टलाई विश्वासद्वारा देखेको कुरा पनि यहाँ स्पष्ट पारिएको छ। यीशु ख्रीष्ट हिजो आज सधैँभरि हुनुहुन्थ्यो र हुनुहुन्छ र हुन आउनुहुनेछ। यीशु ख्रीष्टको अस्तित्व उत्पत्ति भन्दा अगाडिदेखि नै थियो र उहाँ मानव चोलामा आउनुभएको मात्र केवल 2024 वर्ष लगभग भएको कुरा हामी स्पष्ट भन्न सक्छौ। उहाँको अस्तित्व त आदिमै थियो भन्ने कुरा स्पष्ट हुन्छ र यसरी उहाँले भन्नुभयो अब्राहम हुनुभन्दा अघिबाटै उहाँ हुनुहुन्छ भन्ने कुराको घोषणा गर्नुभयो। यीशु ख्रीष्टको अस्तित्व, उहाँ परमेश्वर हिजो आज सधैँभरि एक समानको परमेश्वर हुनुहुन्छ। यीशु ख्रीष्टमा मानवीय पूर्ण गुण र ईश्वरीय पूर्ण गुण भएको व्यक्ति हुनुहुन्छ र उहाँलाई मानवको दृष्टिले मात्रै होइन ईश्वरीय दृष्टिकोणबाट हेरिन्छ। दुवै गुण भएको व्यक्ति हुनुहुन्छ र मानवको गुणको कारणले गर्दा सारा मानव जातिको कमजोरीहरू बुझ्नुहुन्छ, मानव जातिको खाँचोहरू बुझ्नुहुन्छ, मानव जातिको सबै समस्याहरूबाट विजय गर्न उहाँको हृदय त्यहाँ जोडिएको हुन्छ। र अर्को कुरा चाहिँ उहाँ अनन्त परमेश्वर पनि हुनुभएकोले हामीलाई पाप क्षमा गर्ने परमेश्वर उहाँ नै हुनुहुन्छ र अनन्त स्वर्ग राज्यमा लैजानु हुने परमेश्वर उहाँ नै हुनुहुन्छ र मानिस मर्यो भने पनि जीवित पार्नुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। त्यसकारण यीशुलाई हरेक व्यक्तिले उहाँको अस्तित्व अनन्त छ र उहाँ मानव भएर जन्मे पनि, उहाँ मानवीय चोलामा हुनुभए पनि उहाँ चाहिँ ईश्वर नै हुनुहुन्छ। उहाँको अस्तित्व थोरै समयको लागि होइन अनन्ततासम्मको लागि नै भएकोले उहाँ परमेश्वर हुनुहुन्छ र उहाँको अस्तित्वलाई हामीले आदिदेखि नै अथवा सुरुदेखि नै उहाँको अस्तित्व भएको कुरा स्पष्ट हुन्छ र त्यो सत्यतालाई बुझेर हरेकले विश्वास गर्नु आवश्यक छ। यसरी माथि उल्लेखित बुद्धहरूले यीशुको अस्तित्व अनन्त छ भन्ने सत्यताको घोषणा गरेका छन्। पहिलोले यीशुलाई कुनै भूत नलागेको कुराको घोषणाले उहाँको भनाई सत्य छ भन्ने अर्थ हुन्छ। दोस्रोले यीशुको वचन पालन गर्नेले आनन्द जीवन पाउँछ भन्ने अर्थ हुन्छ। तेस्रो बुद्धले यीशु परमेश्वरको साथमा हुनुहुन्छ, उहाँलाई चिन्नुहुन्छ भन्ने अर्थ हुन्छ। चौथो बुद्धले यीशुले परमेश्वरको आज्ञा पालन गरेर अनन्त परमेश्वर भन्ने अर्थ हुनुहुन्छ र पाँचौले यीशुको अनन्तको अस्तित्वलाई अब्राहमलाई थाहा भएको अर्थ हुन्छ। छैटौं बुँदाले यीशुको अस्तित्व अनन्त छ भन्ने अर्थ दिन्छ। यसकारण हरेकले यीशुको अस्तित्वलाई विश्वास गरेर अघि बढ्नु पर्छ। यीशु अनन्तको परमेश्वर हुनुभएकोले उहाँलाई विश्वास गर्ने र उहाँको वचन पालन गर्नेहरूले मृत्यु देख्ने छैन। के आज हजुरहरूको जीवनमा मृत्युको समस्या छ। आज अनन्तताको जीवन अथवा अनन्त परमेश्वरलाई विश्वास गरेर मृत्युदेखि अलग हुनु चाहनुहुन्छ, आउनुहोस् अनन्त परमेश्वरलाई विश्वास गरौं, मृत्युदेखि अलग हौ। आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति। हजुरहरू सबैलाई अनन्त प्रभु यीशुले आशीर्वाद दिनुभएको होस्।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनुभएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
2: प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा

0: कृष्णा सप्लायर्स धादिङ विस्तृत सेवा बजार प्रोप्राइटर कृष्णा तिवलसिना
1: सम्पर्क मोबाइल 9741031429
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
6: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: Mobile pankha, heater, rice cooker, cooler, charger, earbuds, earphone, speaker, CCTV camera, router, backup ani bibhinna bijuli ka saman haru sabai ekai thau ma.
2: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स.
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्.
1: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार. श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल. प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ. सम्पर्क नम्बर 98510 63802 98510 63802.
3: रेडियो बिहानी 97.6 मेगाहर्ज.

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 सम्पर्क गर्नु होला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठा नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
8: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
11: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौं।
11: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
11: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
11: ल्याब टेस्ट,
3: भिटामिन डी,
11: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
11: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
11: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही बाबु म बेसरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेछ नि।
6: रामराजीपुर कलिपुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै, कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550590934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
8: खरो विषयमा चारो बहस नेपाली बहस

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहस बाटो खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com मार्फत संसारैभर विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर सुन्दै हुनुहुन्छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी नेपाली बहसमा हामी विषय केन्द्रित भएर बहस र चर्चा गर्ने गर्दछौं र प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजबाट शुरू भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमासहरू हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनेर भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा समेत उल्लेख गरिएको छ। चन्द्र महिनामा दुईवटा संक्रान्ति पर्यो भने 6 मास पनि हुन्छ। ज्योतिष विद्वानका अनुसार आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणि मलमास र 6 मासको स्पष्ट व्याख्या गरिएको छ र विशेष गरी संक्रान्ति नभएको महिनामा अधिक मास वा मलमास हुन्छ। 6 मास कार्तिक मंगिर र पुषमा पर्ने गरेको छ। यसमा पनि बढ़ी जसो मंगिर र पुषमा 6 मास पर्छ। कार्तिक महिनामा भने 6 र अधिक मास दुवै पर्न सक्छ। माघ महिनामा भने 6 र अधिक मास दुवै पर्दैन। बाँकी 8 महिनामा अधिक मास पर्न सक्छ। आदरणीय श्रोता, आज हामी तपाईँलाई जानकारी गराउँदैछौ मलमासको समयमा महादान, मांगलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता काम गर्नु हुँदैन। यसै गरी गर्भाधान गर्नु हुँदैन। पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। नवविवाहित श्रीमान श्रीमतीले मलमासलाई छल्नु भन्ने परम्परा पनि रहेको छ। गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामा आधारित समेत रहेको बताइएको छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न हुँदैन। मलमास शुरू भएको छ। हामी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा विशिष्ट देशमा विशिष्ट माटोमा बसेका छौं र मलमासमा गुण र दोष यसलाई मान्ने गरिन्छ। अहिलेको यो अब 1 महिनासम्म असार 1 गतेसम्म त्यसैले गर्दाखेरि हामी शास्त्रीय दृष्टिकोणले शास्त्रीय विधान अनुसार मलमासमा सबैले गर्न नहुने कामहरूतिर ध्यान नदिनुहोला पनि भन्न चाहन्छौ। आजको नेपाली बहसमा हामी छलफल गर्दैछौ। वित्तीय अनुशासनमा चुनौती छ। 7.5 खर्ब नागेको छ बेरुजु। एक वर्षमै 88 अर्ब बेरुजु थपिएको छ र प्रधानमन्त्री बालेन्द्र शाह मनमौजी प्रधानमन्त्रीका रूपमा चित्रित भएको भन्ने खबर पनि छन्। संसदलाई व्यवस्था सामाजिक सञ्जालमा सक्रिय भएका विषयहरू छन्। प्रधानमन्त्री बालेन्द्र शाह डीडीसीद्वारा उत्पादित चीजको सामाजिक सञ्जाल मार्फत प्रमोशन गरिरहेका छन् भन्ने विषय छ। प्रधानमन्त्रीको कार्यालयको नाम दुरूपयोग नगर्न समेत चेतावनी दिएको छ। प्रधानमन्त्रीको नाम लिएर धाक धम्की दिने व्यक्तिबारे खबर गर्न पनि अपील गरिएको छ र प्रधानमन्त्रीको नाम दुरूपयोग गर्दै धम्की दिने एकजना खड्का पक्राउ परेको विषय पनि यतिखेर आएको छ र सरकारले जुन किसिमले हिजोका दिनमा प्रधानमन्त्री कार्यालय मन्त्री कार्यालयको हवाला दिएर जुन तरिकाले कर्मचारीलाई धम्क्याउने एक किसिमको टेन्डेन्सी थियो त्यसलाई चाहिँ बालेन्द्र शाह अर्थात प्रधानमन्त्रीमा आइसकेपछि यसलाई फत्काउन खोज्नु भएको छ र सरकारका निर्णयहरू धमाधम सर्वोच्चबाट उल्टिँदै छन्। अहिले तपाईँहरूलाई थाहा छ सर्वोच्च अदालतमा दायर भएका रिटहरूमा नागरिकको मौलिक हकको संरक्षकको जिकिर लिएको छ र संविधानले संरक्षण गरेका हकहरूको हस्तक्षेप हुने गरी सरकारले निर्णय लिन थालेपछि नागरिकहरू आफ्नो हक संरक्षणका लागि अदालत जाने गरेका छन् र नैतिक संकटमा यतिखेर सरकार छ। अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेसँगै सरकारलाई निर्णय लिँदा सोच्न बाध्य समेत बनाएको छ। सुकुम्बासीको परिवारहरूलाई बनेपा, इचंगु, नारायण, बोडे, नगरकोट, सल्लाघारी लगायतका सार्वजनिक आश्रममा लगेर समेत राखिएको छ र सुकुम्बासी बस्ती व्यवस्थापनमा सरकारले निकै ठूलो आलोचना समेत खेप्नु परेको छ र तपाईलाई थाहा छ अहिलेको अवस्थामा सरकारको निर्णयमा अदालतको रोक कहाँ कहाँ भएको छ भन्दै गर्दाखेरि जेठ 1 गते 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने निर्णयमा संविधानको धारा 16 ख्याल गर्न अन्तरिम आदेश आएको छ। वैशाख 28 गते विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध विरूद्ध अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। वैशाख 28 गते कर्मचारी ट्रेड युनियन खारेजी विरूद्ध अल्पकालीन अन्तरिम आदेश जारी भएको छ र वैशाख 25 गते सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याइ नहटाउन अन्तरिम आदेश जारी भएको छ र न्यायपालिका भर्सेस कार्यपालिका भएकाको एउटा दृश्यमोचन भइरहेको भन्दै यसमा पनि विश्लेषण हुन थालेको छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौ। अब उद्योग विभागले 25 करोड़सम्मको स्थिर पूँजीका उद्योग दर्ता गर्न रोकेको छ भन्ने विषय लाई पनि आजको नेपाली बहसमा उठान गर्न चाहन्छौ। र विशेष गरी मार्जिन कारोबारमा एक कम्पनी मात्रै रहेको कुरा खुलेको छ। नासा सेक्युरिटीजद्वारा 35 करोड़ मार्जिन कर्जा सेवा प्रदान गरिएको छ र सफ्टवेयर जडानपछि सेवा दिने अन्य ब्रोकरको तयारी र डीजी हब र बाइकु दर्जन बढ़ी ब्रोकर कम्पनीको सिस्टम समेत निर्माण गर्दै गरेको विषयहरू आएका छन्। र नेपाली बहसमा हामी समसामयिक राजनीतिक घटनाक्रम, आर्थिक क्षेत्रका कुराहरू र सामाजिक क्षेत्रका कुराहरूलाई छलफल र बहस गर्ने गर्दछौं। र तपाईहरूलाई हामीले जानकारी गराइसकेका छौं नेपाली बहस मार्फत आजबाट मलमास शुरू भएको छ र मलमास शुरू हुँदै गर्दाखेरि तपाईहरूले नगर्नुपर्ने केही त्यस्ता कामहरू छन् र ती कामहरू मलमासको बेला नगर्नुहोला। र यो मलमासको यो अवस्थामा चाहिँ कर्महरू नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गर्ने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठाका कर्महरू नगर्न भनिएको छ। र विशेष गरी मलमासमा विवाह, व्रतबन्ध, पक्ष अनुष्ठान, पुराण वाचन जस्ता कार्य गर्न नहुने पनि बताइएको छ। र नित्य कर्महरू, नैतिक कर्महरू र मलमासभित्र पनि गर्न सकिन्छ आफ्ना कर्महरू, तर विशेष कुनै शुरूआत गर्नुपर्नेछ भने मलमासमा नगर्नुहोला। आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा गर्दैछौ र अहिले छोटो विश्राम नै छ, विश्रामपछि उपस्थित हुँदैछौ।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
6: रेडियो बिहानी 97.6 MHz।
0: यति राम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्व नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र गुल्मी जिल्लाका अध्यक्ष भोजराज पाण्डे हामीसँग जोडिनु भएको छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: नमस्कार, धेरै धेरै धन्यवाद यहाँलाई रेडियो मार्फत आफ्नो कुराहरू राख्ने मौका दिनुभएकोमा। रेडियो परिवारप्रति हार्दिक आभार।
0: अब आगामी असार 3 गते होइन देशभर वडा अधिवेशन हुँदैछ र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक पनि महाधिवेशन गर्दैछ र यो महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीकै बहाल बाला सभापति रवि लामी छानेलाई वैधानिक रूपमा लाछाप लाउनकै निम्ति महाधिवेशन गरिन लागेको हो?
7: त्यो होइन, एउटा असारको 3 गते होइन, वडा अधिवेशन आजदेखि सुरु हुँदैछ। जेठको 3 गतेदेखि देशैभर एकैचोटि आज 11 बजेदेखि वडा अधिवेशन सुरु हुँदैछ, जो वैशाख 25 गतेसम्म सदस्य समिति गठन भएका वडाहरूमा। त्यो वैधानिक हिसाबले पार्टीले घोषणा गरेर निर्वाचनको मिति, वडा अधिवेशनको मिति तय गरेर अगाडि बढ़िरहेको सन्दर्भमा यसलाई त्यसरी हामीले कसैलाई वैधानिक रूपमा लगाउने भन्दा पनि पार्टीको महाधिवेशन विभिन्न समयमा गर्ने भनेर विगतको तालिका प्रकाशित भइसक्दा पनि विभिन्न कारणले हुन नसकेको सन्दर्भमा यो महाधिवेशन भनेर अब हामीले रोक्दै गयौँ भने महाधिवेशन कहिले पनि हुन नसक्ने परिस्थिति भएको हुँदाखेरि यसलाई फास्ट ट्र्याकमा अब हामीले गर्नै पर्छ। पहिलादेखि नै तयारी त भइरहेको अब यसलाई अहिले डेट मात्रै फिक्स भएको कारणले गर्दा अब त्यसरी भनिहाल्नु पर्छ जस्तो त मलाई
0: लाग्छ। होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ संगठित सदस्यहरू जिल्ला जिल्लामा चाहिँ जुन किसिमको संगठनहरू निर्माण भएका छन् त्यो सबैतिर चाहिँ यसको क्लियरिटी छ सबै ठाउँमा
7: एकदमै। अब हाम्रै गुल्मी जिल्लाको कुरा गर्नुहुन्छ भने अहिले हामीले पहिले नै हामीले भएका 93 वडाहरू मध्ये 7 वडाहरू हामीले पहिले अधिवेशन गरिसकेका थियौँ। तदर्थ समिति हामीले 61 वडाहरूमा गठन गरिसकेका थियौँ भने 24 वडाहरूमा हामीले हिजो मात्रै तदर्थ समिति गठन गर्यौँ जसको तालिका चाहिँ 16 गते चाहिँ अधिवेशन गर्ने गरी तालिका प्रकाशित भइसकेका छ। त्यसकारण हामीले अहिले के छ भने विभिन्न जिल्लाहरूमा यो सबै ठाउँहरूमा नै यो निर्वाचनपछि यस्तो रेपिडली वडा तदर समितिहरू गठन गर्ने पालिका समितिहरू गठन गर्ने काम चाहिँ रेपिडली भइरहेको थियो। हामी भित्रभित्रै हामी लगभग 70-80% तयारी नै थियौँ। अब अहिले यो तालिका प्रकाशन भएपछि बाहिर देख्दाखेरि चाहिँ यो 81 आएको जस्तो देखिन्छ तर हामी भित्रभित्र यसको सम्पूर्ण रूपमा तयारी गरिसकेका छौँ। यसलाई हामीलाई कुनै प्रेसर परेको चाहिँ छैन।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीले जुन 7-8-9 असारमा होइन नारायणीको किनारमा जुन विशेष अधिवेशन पहिलो अधिवेशन गर्दैछ पार्टीको महाधिवेशन गर्दैछ। अब यो महाधिवेशनको तयारीका लागि जुन तरिकाले केन्द्रीय स्तरबाट जुन किसिमका कमिटीहरू बनेका छन् जिल्ला वडामा जिल्लामा प्रदेश लगायतका सबै ठाउँमा चाहिँ जुन संरचनाले चाहिँ अब वैधानिक रूप पहिलो पटक दिँदैछ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अहिले पार्टी सभापतिको विकल्प अरू कोही पनि छैन होइन उहाँकै निर्विकल्प र उहाँकै कार्य समितिमा चाहिँ समिति बन्छ
7: त्यस्तो देखिँदैन। पार्टीको योगदान पार्टी निर्माणको योगदानमा पार्टी निर्माण गर्ने क्रममा र पार्टीलाई यहाँसम्म ल्याउने क्रममा सभापति रवि लामिछानेजीले जुन भूमिका निर्वाह गर्नुभयो उहाँकै कारणबाट आजको यो देशले करिब करिब 2/3 अवस्थामा चाहिँ अहिले हामी शासन सत्तामा पुगिसकेको सन्दर्भमा र अहिले तत्कालै उहाँको विकल्पमा अरू कुनै व्यक्तिहरू अरू कुनै साथीहरू अरू कुनै नेता साथीहरू चाहिँ अगाडि बढेको देखिँदा पनि देखिनँ। त्यो विकल्प पनि छैन। निर्विकल्प रूपमा रवि लामिछानेजी नै आउने महाधिवेशनमा पार्टी सभापतिको निर्विकल्प उम्मेद्वार हो। त्यसमा कुनै विकल्प छैन, कुनै प्रतिस्पर्धा पनि छैन।
0: देशभरकै कार्यकर्ताहरूले प्रतिनिधिहरूले चाहिँ यसलाई अङ्गीकार गर्नु भएको छैन।
7: एकदमै उत्साह छ। एकदमै साथीहरू सबै रवि लामिछानेजीको नेतृत्वमा फेरि 5 वैधानिक रूपले अहिलेको त यो महाधिवेशनभन्दा अगाडिको त तदर्थ समिति जस्तै नै हो। त्यसकारण 5 लागि एउटा वैधानिक सभापतिको प्रतीक्षामा चाहिँ आम नेपाली राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू त्यसको पर्खाइमा 7-8-9 चितवनको नारायणी नदीको किनारमा त्यो वैधानिकता प्राप्त गर्नको लागि सबै पर्खाइमा हुनुहुन्छ।
0: अनि तपाईँको प्रतिनिधि छनौटको प्रक्रिया चाहिँ के छ राष्ट्रिय स्वतन्त्र पार्टीको?
7: यो प्रतिनिधि छनौटको प्रक्रिया चाहिँ वडा जुन आज अधिवेशन हुँदैछ वडा अधिवेशन सम्पन्न हुँदै गर्दा हाम्रो वडाका सबै साथीहरू पालिका अधिवेशनको लागि प्रतिनिधिको रूपमा छनौट भएर आउनुहुन्छ भने केन्द्रीय महाधिवेशनको लागि पालिकामा 250 भन्दा बढी सदस्यहरू भयो भने त्यो 250 सदस्यहरू मध्येबाट 1 प्रतिनिधि छनौट भएर आउनुहुन्छ भने नगरपालिकामा पनि त्यही तरिकाले 2 प्रतिनिधिहरू छनौट भएर आउनुहुन्छ। पालिका सभापतिहरू अटोमेटिक त्यसको प्रतिनिधि भएर आउने व्यवस्था छ। त्यसकारण यो वडा तहबाट नै प्रतिनिधिहरू छनौट भएर आउने हुँदाखेरि पार्टीको महाधिवेशनमा पार्टीको तल्लो तहबाट नै यसको प्रतिनिधित्व हुने हुँदा यो अत्यन्त समावेशी र अत्यन्त पार्टीको भूतहको साथीहरू समेत त्यो भूतहमा रहेर चाहिँ काम गर्ने साथीहरू समेत यो पार्टीको महाधिवेशनमा सरिक हुन पाउने हुँदा यो एउटा चाहिँ अभूतपूर्व अवसर हो भन्ने हिसाबले पनि हामीले लिएका छौँ यसलाई।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई लिएर जुन किसिमको उमङ्ग छ होइन अब यो तदर्थ समितिले यो अहिलेको यो अवस्थासम्म पार्टीलाई यहाँसम्म पुर्याएको छ। जनताले एक किसिमको निकै ठूलो भरोसा गरेका छन्, जनताले आशा पनि गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई फागुन 21 निर्वाचनले 2/3 नजिक पनि पुर्याएको छ। जब यो सबै पर्फर्मेन्सहरू सरकारले चाल्ने कदमहरू र पार्टी र सरकार बीचका मतैक्यताहरू यी सबै कुराहरूमा पार्टी कता कता एकाकार ढंगले अगाडि नबढेको जस्तो होइन अब आफ्नै ढंगले चाहिँ सरकारले काम कारवाही गरिरहेको जस्तो र पार्टी सभापतिले पनि आफ्नै तरिकाले अगाडि बढ़िरहेको जस्तो कतै जनताले धोका त पाउँदैनन् भोजराजी?
7: होइन, त्यो बाहिर देख्दाखेरि तपाईँहरूलाई त्यस्तो देखिन्छ किनभने हाम्रो पोलिटिकल कल्चर त्यो थियो नि त। पहिला कुनै इस्युहरू आउँदाखेरि इस्युहरूमा उहाँहरूको कुनै डिबेट नहुने अनि निरन्तर बैठक बसिराख्ने निरन्तर सहमतिको लागि प्रयास गरिराख्ने सहमति पनि नगर्ने प्रत्येक दिन सहमतिका बैठकहरू बस्ने समय किल गर्ने र उहाँहरूबाट कुनै निकास ननिस्केको सन्दर्भमा अहिले पनि नेपाली जनताहरूले त्यही किसिमको पोलिटिकल कल्चर रहन्छ कि भन्ने अपेक्षा केही पुराना दलमा रहेका साथीहरूमा त्यो थियो। तर अहिले पार्टीले जुन किसिमको सरकार बनेको छ, एउटा छोटो छिटो छरिटो सरकार बनेको छ, सरकारले कामहरू पनि आफ्नो गतिले अगाडि बढाएको छ, यसमा हरेक कुराहरूमा सरकारले गर्ने हरेक कुराहरूमा पार्टीले झोसिराख्नु पर्ने, पार्टीले भनिराख्ने कुराहरू त होइन नि त। पार्टीले म्यान्डेट दिइसकेर सरकार बनिसकेपछि सरकार आफ्नो वेमा जान्छ, पार्टी अब आफ्नो महाधिवेशनको वेमा गइसक्यो। यसमा चाहिँ दैनिक रूपमा बसेर मिटिङ गरिराख्नुपर्छ, दैनिक रूपमा बसेर सुझाव दिइराख्नुपर्छ भन्ने त होइन नि त। पार्टीमा पनि क्यापेबल साथीहरूले आफ्नो लाइनबाट काम गरिराख्नु भएको छ, सरकारमा गएका जो क्यापेबल साथीहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो लाइनमा काम गरिरहनु भएको छ। त्यो जो प्राय देख्दाखेरि त्यो तादम्यता नमिलेको भन्ने कुरा चाहिँ त्यो विगतको त्यो पोलिटिकल कल्चर जुन डेभलप भयो त्यसको आधारमा अनुमान गर्ने एउटा कुराको, तर जुन स्पिडमा र जुन रेपिडमा काम भइरहेको छ त्यो कामले परिणामहरू त देखिएको छ नि त। त्यो देखिएको हिसाबले चाहिँ यसलाई अत्यन्त सकारात्मक रूपमा लिनुपर्छ र आम नेपाली जनता, आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले यसलाई त्यही रूपमा नै बुझिरहनु भएको छ र आगामी दिनमा अझै हजुरहरूले देख्नुहुन्छ अझै चाहिँ दूरगामी प्रभाव पार्ने विकासको आयोजनाहरू द्रुत गतिमा अगाडि बढाउने, सड़कका आयोजना द्रुत गतिमा अगाडि बढाउने र जनजीविका र जनसरोकार र रोजगारका विषयहरूलाई पनि सँगसँगै अगाडि बढाउने सवालहरूमा चाहिँ यो कोषे ढुङ्गा नै साबित हुन्छ र यो यो यो क्रम भङ्गता हुने क्रम पनि अगाडि नै बढ्छ।
0: होइन अब यहाँलाई थाहा छ नि त होइन, प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन पनि गाह्रो होइन, कतिपयले भन्दैछन् आज मनमौजी प्रधानमन्त्री संसदलाई व्यवस्था, सामाजिक सञ्जालमा सक्रिय, कहिले चाहिँ अब विभिन्न ब्रान्डका लुगाहरू लगाएरका तस्विरदेखि लिएर कहिले चाहिँ चीज खाइरहेका तस्विरहरू चाहिँ व्यापक रूपमा आउँछन्, तर सदनमा चाहिँ उहाँको उपस्थिति देखिँदैन। सदनमा चाहिँ आउनु पर्यो, सदनमा जवाफ दिनु पर्यो, लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्नु पर्यो भन्ने ढंगले जुन तरिकाले आज टिप्पणी र आलोचना भइरहेको छ त्यसले त पार्टीमाथि पनि त प्रश्न उठाएको छ नि त होइन।
7: होइन यस्तो छ, अब त्यो कानूनमा संविधानमा भएको व्यवस्था प्रधानमन्त्रीज्यूले अन्य मन्त्री पनि लाई पनि त्यो उसको लागि जवाब दिनको लागि खटाउन सक्ने, परिचालन गर्न सक्ने, जिम्मेवार तोक्न सक्ने भन्ने कुरा व्यवस्था भइसकेपछि हाम्रो त विगतको अभ्यास त्यो थियो नि त। प्रधानमन्त्रीज्यूहरू रोस्टरमा बस्ने, दुई घण्टा तीन घण्टासम्म निरन्तर गर्ने, भाषण गर्ने, अनि कुराहरू राख्ने, त्यसमा पनि अरू विपक्षीलाई अथवा अरू साथीहरूलाई गाली गरेर भाषण गर्ने जुन प्रवृत्ति थियो त्यो सुन्न, त्यो सुन्ने बानी परेका हामीलाई यो प्रधानमन्त्री त्यहाँ नउभिँदाखेरि अथवा त्यहाँ नआइदिँदाखेरि कस्तो कस्तो लागेको भन्ने एउटा कुरा हो। तर एउटा के हो भने कार्यपालिका व्यवस्थापिका न्यायपालिका शक्ति पृथ्वीकरणको सिद्धान्त अनुसार जुन थ्योरी अफ सेपरेसन अफ पावर भन्ने एउटा छ सिस्टम छ, त्यो अनुसार त कार्यपालिकाले आफ्नो काम गर्ने एउटा म्यान्डेट हुन्छ, व्यवस्थापिकाले आफ्नो काम, व्यवस्थापिकाको काम त कानून निर्माण गर्ने हुन्छ। कानून निर्माण गर्ने सन्दर्भमा राज्यको लागि आवश्यक पर्ने कानूनहरू के छन्, कुन कुन कानूनहरू बाधक छन्, कुन कुन कानूनहरू सुधार गर्नुपर्छ, कुन कानूनहरूलाई मोडिफाई गरेर जानुपर्छ भन्ने विषय त्यहाँ हो भने न्यायपालिकाले न्याय सम्पादनमा राज्यका कार्यपालिका र व्यवस्थापिकाको छाया पर्नुहुन्न भन्ने यो इन्डिपेन्डेन्ट थ्योरी अफ सेपरेसन अफ पावरबाट अगाडि गइरहेको सन्दर्भमा
0: होइन। तपाईँले भन्न खोजेको कुरा त प्रतिनिधि सभा नियमावलीको नियम 38 उपनियम 1 र 3 अनुसार चाहिँ प्रधानमन्त्रीले खटाएकै व्यक्तिले नै संसदमा निजता कार्यक्रम प्रस्तुत गर्न सक्ने र जवाब दिन सक्ने एउटा हाम्रो चाहिँ त्यो कुरा छ होइन, सेपरेसन अफ थ्योरी होइन पावर तपाईँले राम्रोसँग थाहा छ। तर लोकतान्त्रिक प्रक्रियामा चाहिँ अलिकति प्रधानमन्त्री संसदमा उपस्थित भइदिएको भए, उहाँले जवाब दिएको भए भन्ने खालको जुन एउटा आम नागरिकको पनि त त्यो आशा थियो। यो अहिले आलोचनाको ग्राफ त वात्तै बढ्या जस्तो देखिन्छ नि त सामाजिक सञ्जालतिर उहाँप्रति।
7: होइन, अब सामाजिक सञ्जालमा आउने धारणा त व्यक्तिका इन्डिभिजुअल धारणा भयो नि त, इन्डिभिजुअल धारणा त जसले पनि जसरी पनि राख्न सक्ने भयो। अब त्यहाँ रोस्टरमा आएर बोल्दाखेरि किन बोल्यो भनेर मान्छेले प्रश्न पनि गर्न सक्ने भयो, किन बोलेन भनेर प्रश्न पनि गर्न सक्ने भयो। संवैधानिक अधिकार मान्छेले अभिव्यक्तिको स्वतन्त्रता पनि हो, त्यस कारणले अब यो कुरामा जाने भन्दा पनि अब डेलिभरी भइरहेको छ कि छैन, कामहरू भइरहेको छ कि छैन, नीति तथा कार्यक्रम त पास भएर गइसक्यो नि त, राष्ट्रिय सभाबाट पनि पास भएर गइसक्यो नि त। त्यस कारण यो सन्दर्भमा अब आगामी दिनहरूमा त त्यो आउँछ नै, त्यसमा त कुनै दुविधा पनि छैन। आगामी दिनमा आवश्यक पर्दाखेरि भोलि चाहिँ अब सम्बोधनै नगर्ने भन्ने कुरा त होइन, तथापि अहिलेको सरकार अब हामी यो यो भाषणबाजी यो अल्झिने विभिन्न कुराहरूमा अल्झिने भन्दा पनि स्पष्ट म्यान्डेटका साथ अगाडि एउटा 100 दिनको 100 कामको कार्य लक्ष्य लिएर अगाडि बढेको सन्दर्भमा 1 सेकेन्ड 2 सेकेन्ड कतै अल्झिँदा पनि त्यो एउटा काममा चाहिँ अस्ट्याकल हुने भएको हिसाबले त्यो सरकार त्यसरी अगाडि बढेको छ। गियर हाई स्पिडको गियरमा अगाडि बढेको छ, हाई स्पिडको गियरमा अगाडि बढ्ने क्रममा अब यताउता यी निर्विकल्प विकल्पका विषयहरूमा छलफल हुन सक्छ, तर अब सरकार त जुन किसिमले अगाडि बढेको छ यो यो अत्यन्त सराहनीय सकारात्मक र एउटा फलदायी किसिमले अगाडि गइरहेको छ। मैले यो यति मात्रै भन्ने
0: अनि यसलाई थाहा छ नि त, स्पिड धेरै भयो भने कहिलेकाहीँ चाहिँ एक्सिडेन्ट पनि हुनसक्छ क्या। ब्रेक नलाग्न सक्छ टाइममा, पहिलो गियर, दोस्रो गियर, तेस्रो गियर, चौथो गियर गर्दै जाने हो नि त, एकैचोटि एक गियरबाट पाँच गियर हान्दाखेरि त एक्सिडेन्ट हुन्छ।
7: होइन, यस्तो हो, त्यो विभिन्न सेक्टरहरूमा जस्तै प्रत्येक मन्त्रालयको सेक्टरहरू छन् नि, प्रत्येक मन्त्रालयका सेक्टरहरूले काम गर्दाखेरि त्यो सबै कामहरू उहाँहरूले त त्यो कुनै काम आज गर्ने, कुनै काम तीन महिनापछि गर्ने भन्ने छैन नि त। सबै मन्त्रालयले कामहरू एउटै स्पिडमा डे वानबाटै गर्नुपर्ने भएको हुनाले सबै ठाउँमा भएका व्यतिथिहरूलाई, ती सबै ठाउँमा व्यतिथि भएका व्यतिथिहरूलाई
0: पहिलो गियर, दोस्रो गियर, तेस्रो गियर, चौथो गियर गर्दै जाने हो नि त, एकैचोटि एक गियरबाट पाँच गियर हान्दाखेरि त एक्सिडेन्ट हुन्छ।
7: होइन, यस्तो हो, त्यो विभिन्न सेक्टरहरूमा जस्तै प्रत्येक

0: सबैठाउँ में भएको जस्तो देखिए अब तर प्रत्येक मन्त्रालयको आफ्नो किसिमको कामको त्यो व्यक्तित्वहरू चिर्नको लागि अगाडि बढ्ने सन्दर्भमा यो देख्दाखेरि एकैचोटि देखिएको जस्तो हो। त्यस कारण यो रूपमा चाहिँ सम्पूर्ण नेपाली आम दाजुभाइ दिदीबहिनीहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको
1: छ। होइन अब संसदमा नआएर प्रधानमन्त्रीज्यूले त के गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा त देखियो नि त होइन। सुरक्षा निकायका चारवटै अङ्ग फेरि आफ्नै मातहतमा ल्याउनु भएको छ, उहाँलाई त निकै ठूलो पावर चाहिएको छ क्या अहिलेको अवस्थामा। गृह मन्त्रालय मातहत रहेकै अङ्गहरूलाई पनि आफ्नो मातहतमा ल्याउने, सम्पत्ति शुद्धिकरण त अब हिजोदेखि नै प्रधानमन्त्री कार्यालयकै मातहतमा छ भन्दा उहाँले आफूलाई चाहिँ पावरफुल बनाउन खोजिरहनु भएको हो अहिले।
0: होइन, त्यहाँबाट काम अब यस्तो हो, कामको डेलिभरी कहाँबाट गर्दाखेरि कामको डेलिभरी हुन्छ, कुन निकायबाट गर्दाखेरि काम चाहिँ 100% चाहिँ नागरिक तहसम्म पुर्याउन सकिन्छ भन्ने एउटा प्रधानमन्त्रीज्यूमा त्यो अलिकति चाहिँ हुटुटी हुने, अलिकति चाहिँ यो काम चाहिँ हामीले नै गरेर अगाडि बढ्दाखेरि बढी फललाइट हुन्छ, डाइरेक्सन गर्न पनि सजिलो हुन्छ भन्ने बाटोबाट पनि त्यो भएको हुनसक्छ। त्यस कारण फेरि राज्यकै अङ्ग त भने राज्यको अङ्ग विगतमा प्रधानमन्त्री मातहत भएकै अङ्गहरू त हुन्ने, त्यो अङ्ग विगतमा प्रधानमन्त्री मातहत भएका अङ्गहरू फेरि त्यहीँ आएर अगाडि बढ्दै गर्दा त अब यसमा कुनै शंका गर्नुपर्ने ठाउँ त
1: छैन। हिजो केपी शर्मा ओलीले 2076 सालमा आफ्नै मातहतमा ल्याउँदाखेरि निकै ठूलो आलोचना भएको थियो होइन, तर उहाँ पनि त्यही पथमा जानुभयो भन्ने कुरा त आयो नि त।
0: होइन, अब त्यो आवश्यकता पनि हो त्यो, किनभने गुप्तचर विभाग भनेको त देशमा के भइरहेको छ, के हुँदैछ र के हुनेवाला छ भन्ने कुराको इन्फर्मेसन लिने कुरा त कुनै थर्ड व्यक्तिबाट लिनुभन्दा आफ्नै मातहतको निकायबाट लिँदाखेरि त्यो इन्फर्मेसन, एक्जाक्ट इन्फर्मेसन प्रधानमन्त्रीसम्म पुग्न सक्छ नि त। भोलि एउटा कुरा के हुन्छ भने कसैले सुन देखेको कुरा तिन चार लेयरबाट चौथो पाँचौँ लेयरमा जाँदै गर्दा लसुनमा जान सक्छ कि, तर त्यो इन्फर्मेसन लिने कुरा, इन्फर्मेसन लिने निकाय जुन गुप्तचर निकाय छ, त्यो निकाय चाहिँ आफ्नो मातहतमा राख्दाखेरि एक्ज्याक्ट इन्फर्मेसन फर्स्ट लेयरबाटै सेकेन्ड लेयरमा जान्छ र काम गर्न सजिलो हुन्छ भन्ने हिसाबमा त्यसरी आएको जस्तो लाग्छ है मलाई।
1: होइन, तपाईँ पनि हिजो अब सुरक्षा निकायमा लामो समय काम गर्नु भएको छ होइन, पूर्व डिएसपीबाट तपाईँ रिटायर हुनुहुन्छ पाण्डेजी, तपाईँलाई राम्रोसँग थाहा छ नेपालको सुरक्षा अङ्ग अहिले कतिको बलियो छ, मनोबल के छ सुरक्षा अङ्गले चाहिँ होइन, विभिन्न खालका अनुसन्धानहरू चाहिँ प्रमाणित गरेका पनि छन् होइन, धेरै फरार व्यक्तिहरू, आपराधिक पृष्ठभूमिका व्यक्तिहरू सुपुर्दगी गरेर विभिन्न देशबाट ल्याउने कुराहरूमा पनि सरकार हिजो त एकदमै पावरफुल नै थियो, नेपाल प्रहरी पनि पावरफुल थियो, तर आजको दिनमा प्रहरीको स्थिति, आजको दिनमा सुरक्षा अङ्गको स्थिति कस्तो छ?
0: एकदमै राम्रो छ, एकदमै राम्रो, किनभने एक दुई दिन अगाडि नेपाल प्रहरीबाट भएका सरुवा एसपी डिएसपीहरूको सरुवाको लिस्ट हेर्दा पनि हामीले के भन्न सक्छौँ भने ती लिस्टहरूमा भएका सरुवाहरू कहीँ कतै विवादित छैनन्, एउटा सिस्टममा काम गर्ने एउटा परिपाटी बसेको छ, संगठनको प्रमुख आइजी साहबबाट ती सरुवाहरू भएका छन्, कहीँ कतैबाट अवरोध छैन, कहीँ कतैबाट हस्तक्षेप छैन, कहीँ कतै मेरो मान्छे यो तेरो मान्छे हो भन्ने छैन, विगतमा त आफ्नो मान्छेलाई त्याप्ने कारणले गर्दाखेरि नै विवाद हुने हो, अहिले त त्यो छैन नि त, अहिले त स्पष्ट रूपमा संगठनले आफ्नो नीति निर्देशन अनुसार काम गरिरहेका छन् सबै सुरक्षा अङ्गहरूले, कहीँ कतैबाट हस्तक्षेप छैन, कहीँ कतैबाट डाइरेक्सन छैन, कहीँ कतैबाट अवरोध छैन, ती नहुँदाखेरि सुरक्षा निकायको मनोबल अटोमेटिकली बढ्छ, कानूनमा लेखिएका अक्षरहरू अक्षरशः पालना गर्ने अवसर यदि सुरक्षा निकायहरूले पाए भने नेपालमा सुरक्षा निकायहरूले गर्न नसक्ने केही पनि हुँदैन, कानूनका अक्षरहरूमा चाहिँ अवरोध उत्पन्न भयो भने मात्रै त्यो सुरक्षा निकायको काम चाहिँ प्रभावकारी नदेखिने हो। अहिले चाहिँ हिजो यी अहिलेका नयाँ सरकार बनिसकेको सन्दर्भमा सुरक्षा निकायहरूको मनोबल चाहिँ मलाई लाग्छ नेपालको इतिहासमा यतिको हाई मनोबल चाहिँ यस अगाडि थियो जस्तो लाग्दैन, उहाँहरूले एकदमै हाई मनोबलका साथ काम गरिरहनु भएको छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु मलाई समय दिएर मेरो कुराहरू राख्ने अवसर दिनुभएकोमा, रेडियो परिवारप्रति हार्दिक आभार।
1: हस् नमस्कार, आउनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं गोलमी जिल्लाका सभापति भोजराज पाण्डे। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इन्द्र मोबाइल सेन्टर धादिङ बेसीमा अफर है अफर। इन्द्र मोबाइल सेन्टर यही जेठ 7 गतेको दिन नयाँ डेकोरेशन का साथ ग्रान्ड ओपनिङ हुँदैछ। यस ग्रान्ड ओपनिङको दिनमा सम्पूर्ण सामानहरूको खरिदमा 30-50% सम्म छुट दिइनेछ। स्मार्टफोन तथा रु 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपियाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्र मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्र मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
2: रेडियो बिहानी 97.6 MHz।
3: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेल हुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: हजुर नमस्कार।
3: होइन, अब नेपाली कंग्रेस त फुटको अन्तिम चरणमा पुग्यो, कहिलेसम्म विभाजन हुन्छ कंग्रेस?
4: त्यस्तो छैन।
3: पूर्णबहादुर खड्काजीले त भनिसक्नु भएको छ नि त, अब त सभापति गगन कुमार थापाजीले हाम्रो कुरा चाहिँ सुन्नु भएन, अब मिल्ला जस्तो छैन, तपाईँहरू तयार हुनुहोस् है भन्नुभएको छ।
4: होइन, अब यो पार्टीमा आन्तरिक अब यो महाधिवेशन आएको छ, आन्तरिकको अब यस्तो बहस छलफल भइहाल्छ, केही ग्रिभान्सेसहरू अथवा केही गुनासाहरू, चित्त नबुझेका कुराहरू चाहिँ संवादबाट सबै समाधान हुन्छ। पहिला पनि यस्तो भएको हो, यो विशेष गरी अब 15 महाधिवेशन आएको हुनाले यस्ता बहस छलफल अब चित्त नबुझेको कुरा नेतृत्वप्रति सुनाउने, नेतृत्वले चित्त अब अरूको कुरा सुन्ने, यो नेपाली कांग्रेसको पुरानो चलन प्रचलन नै हो।
3: तर विभाजनको अन्तिम संस्कारमा छ भन्ने आइरहेछ नि त?
4: छैन, अब मिडियामा त्यस्तो समाचारहरू आइरहेको छ, तर त्यस्तो कांग्रेस चाहिँ त्यस्तो विभाजन हुँदैन नेपाली कांग्रेस।
3: होइन, देउबा समूहले त भनि त सक्यो नि त, यहाँलाई तपाईँले राम्रोसँग थाहा छ होइन, गगन सिंहको पार्टीको सभापति बन्न सकेनन्, कंग्रेस विभाजनको डिलमा छ भनेर खड्काजीले भनेको कुरा सुन्नुभयो तपाईँले पोखरेलजी?
4: अनि भनेपछि त्यहाँ केही गुनासाहरू छन्, यसलाई संवादबाटै समाधान गर्नुपर्छ। होइन,
3: नेपाली कंग्रेसको कर्णाली प्रदेश कार्य समितिको आयोजनामा नेपाली कंग्रेस बृहत्तर एकता र भावी कार्यदिशा विषय विचार गोष्ठीमा चाहिँ उहाँले हिजो भन्नुभएको रहेछ क्या, यो कुरा चाहिँ
4: हेर्नुहोस् न, तपाईँले आफै भन्नु बृहत्तर एकता भन्नुभयो, त्यस कारण पार्टीलाई नै एकजुट गराउने गरी अब पार्टीभित्र रहेका मैले भने केही गुनासाहरू अथवा केही कमजोरीहरू अथवा केही अब अरू साथीहरूलाई चित्त बुझाउन पर्ने कुराहरू चाहिँ लाई सम्बोधन गर्नु पर्यो भन्ने चाहिँ हो। पहिला पनि यस्तो मागहरू भइरहेको थिए, अब यो सभाजीलाई यसलाई चाहिँ अब मनन गरेर यसलाई चाहिँ संवादबाटै समाधान गर्नुहुन्छ, संवादका प्रक्रियाहरू शुरू भएका छन्। होइन,
3: तर उहाँले के पनि भन्नुभयो भने गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुट्यो, तर उहाँकै कारणले पार्टी एकीकरण पनि भयो। होइन, अहिले अब पार्टी फुटाउने कि जुटाउने भन्ने सम्पूर्ण हात चाहिँ सभापतिकै हातमा छ भनेर भन्नुभएको छ, सभापतिकै टाउकोमा हो, यो थाप्लोमा हो सबै कुराहरू मिलाउने कुराहरूमा।
4: होइन, संवादको थालनी, संवादको पहल होइन सभापतिले गर्नुहुन्छ, अब गर्नु पनि भएको छ मेरो विचारमा, र सभापति मात्रै नभएर अरू विभिन्न पक्षबाट पनि संवाद भएको छ, र काङ्ग्रेसमा यही सुन्दरता छ काङ्ग्रेसमा, किनभने अब अरू विशेष गरी नेपालको वामपन्थी दलहरू साथै फुटिहाल्ने, होइन, संवाद र बहस नहुने, हाम्रोमा चाहिँ संवाद र बहस हुन्छ, विभिन्न पक्षका गुनासाहरूलाई कसरी सम्बोधन गर्ने भने मन्थन हुन्छ, विशेष परिस्थितिमा विशेष महाधिवेशन भयो र विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले पनि अब मान्यता दिएर निर्वाचनमा हामी होमियौँ पनि, त्यसैले अब सबैलाई थाहा भएको विशेष महाधिवेशनमा भाग लिने नलिनेहरू हामी दुई ग्रुप भएका थियौँ, अब त्यति सबैको लाई विचारलाई सबैको गुनासोलाई संवाद र वार्ताबाटै सम्बोधन गर्ने नेपाली काङ्ग्रेसको पुरानो छ। तपाईँले 14 महाधिवेशनमा अगाडि पनि यो विभिन्न यस्ता समूह बैठकहरू हुने गरिराख थिए, होइन, यस्ता मागहरू राखिन्थ्यो, त्यो माग चाहिँ नेतृत्ववर्गले फेरि केही सम्बोधन गर्थ्यो। होइन, यो त प्रजातान्त्रिक पार्टी हो, लोकतान्त्रिक पार्टी हो, बहस, मन्थन, संवाद, गुनासा, आफ्ना मागहरू राख्ने, कोठे बैठकमा भन्दा पनि ओपनली नै मागहरू राख्ने चाहिँ जुन प्रचलन छ त्यही प्रक्रियाहरू चलिरहेको छ। यो अब यसको समाधान निस्किन्छ ढिलो चाँडो
3: होइन. अब एउटा कुरा उहाँहरूको के छ भने नि, देउबा समूहले चाहिँ जुन सदस्यता नवीकरणको कुरा आएको छ, पार्टी सदस्यता रिन्यू गर्ने कुरा आएको छ, डिजिटलाइजेसन गर्ने विषयमा चाहिँ उहाँहरूको आपत्ति छ. यो भइसकेका प्रक्रिया हो, यसलाई चाहिँ फेरि किन ओडामा गएर वा चाहिँ यो प्रविधिकै प्रयोग गरेर पनि किन नवीकरणका पछाडि दौडिन पर्यो? हिजो भएकोलाई चाहिँ मान्यता दिने होइन, अब चाहिँ नयाँ ढंगले कोही विदेशमा होलान्, कोही प्रवासमा होलान्, कोही कता होलान्, कोही कता होलान्, यो रिन्यूको प्रक्रिया, यो नवीकरणको प्रक्रियामा चाहिँ उहाँहरूको निकै ठूलो आपत्ति छ.
4: मेरो विचारमा यही धेरैको गुनासो अथवा कुनै चिज व्यवहारिक नभएको हुनाले अहिले सुधार भएको छ. तपाईँले पछिल्लो चरणमा ओडामै जानुपर्ने छैन, अहिले एप्सहरू, अनलाइनहरू, अनि एआईबाट फोनहरू.
3: होइन, हिजो एनपी साउजीसँग मेरो कुरा भएको छ क्या यसै बसमा, पोखरेलजी, एनपी साउजीले के भन्नुभएको छ भने, अब अहिले किन आवश्यक पर्यो त्यो नवीकरणको कुरा? हामीसँग सदस्यता नवीकरण भएकै त छ त, हामीसँग सदस्यता छ, डिजिटलाइजेसन भइसकेको छ, फेरि किन चाहियो भन्ने छ क्या उहाँहरूको.
4: होइन, अहिले एउटा पहल चाहिँ यो सबै क्रियाशील सदस्यहरूको फोन नम्बरहरू लिएर राख्ने, अब कतिको मृत्यु भएको होला, कति अपडेट होला, के होला गर्ने प्रक्रिया चलेको छ. र यसमा यही यही यही विभिन्न पक्षको, विभिन्न नेताहरूको विभिन्न किसिमका मागहरू भएको कारणले गर्दाखेरि अब ओडामा नगइकन अहिले तपाईँ आफै मोबाइलबाट गर्न सक्नुहुन्छ. होइन, अब मोबाइलबाट पनि अब गाह्रो भइरहेको हुनाले पार्टी कार्यालयमा अहिले फोन एआईबाटै फोन राखेको छ. अब त्यो पनि समस्या, अब त्यसबाट पनि समस्या भयो. अब रिन्यू गरे मान्छेलाई अहिले विदेश गएको होला, होइन, अथवा कुनै मजदुरी गर्नु गयो, अब त्यसलाई फेरि नेतृत्वले चाहिँ उपाय निकाल्छ होला नि त. किनभने यो जसरी अलिकति लचिलो भएर अहिले तपाईँले फोनबाटै गर्न सक्नुहुन्छ भन्ने भयो, त्यही हिसाबले अरू समस्याहरू जब आउँदै गर्छन् होइन, त्यसबाट पनि फेरि किनभने यो नीतिगत रूपमा, सैद्धान्तिक रूपमा यो सबैको अपडेट गर्नु राम्रो हो. व्यावहारिक रूपमा कहीँ कठिनाइहरू होइन, अब तपाईँले होला, तपाईँ चाहिँ कतै देशमा, अरू देशमा, अब भारतमै गएर कुनै ठाउँमा मजदुरी गर्नुभयो होला, तपाईँ कोसम्म त्यति पहुँच छैन होला, तपाईँले अस्ति रिन्यू गरेर जानुभएको थियो, अब त्यसलाई अहिले त्यो रिन्यू गर्नै घरै आ भन्ने अवस्था छ, हुँदैन. त्यस कारणले ती सबै व्यावहारिक कठिनाइहरूलाई फेरि यो समिति बसेर फेरि त्यसलाई पनि रिन्यू गर्छ होला.
3: तर पार्टीलाई मिलाउनु पर्ने जिम्मेवारी सभापतिको काँधमा, तर यो अमूर्त कुराहरू गरेर कतै पूर्णबहादुर खड्का समूहले न्यू मात्र खोज्न खोजे हो पार्टीमा?
4: होइन, त्यस्तो होइन. पूर्णबहादुर भनेको तपाईँहरूले अब नेपाली काँग्रेसका धेरै नेताहरूको त्याग तपस्या, पूर्णबहादुर खड्का त्यस्तो सम्माननीय नेता, उहाँको बारेमा कतै तपाईँले कुनै पदमा छँदाखेरि, कुनै गर्दाखेरि त्यस्तो कुनै अनियमितता गरेको अथवा कुनै त्यस्तो आरोप लागेको, त्यस्तो धब्बा लागेको नेता होइन.
3: उहाँ त तर देउबाजीको हस पात्र हो, देउबाजीको एसम्यान हो, देउबाजीको राइट ह्यान्ड हो, उहाँले जे भन्यो त्यही गर्ने नेता हो. उहाँ आफ्नो खुट्टामा उभिने भन्दा नि सभापतिको खुट्टामा उभिएको नेता हो.
4: होइन, तपाईँ अब विश्व प्रकाश हेर्नुहोस् होइन, कुनै त्यस्तो शासकीय अब सांसद हुँदाखेरि अथवा नेतामा हुँदाखेरि कुनै त्यस्तो आक्षेप लागेको नेता अथवा गगन थापा अहिलेको सभापतिको, त्यस्तो काङ्ग्रेसमा त्यस्ता सबै नेताहरू धेरै होइन, एसपीका अब बाद बाहेक धेरै नेताहरूको जुन राजनीतिक जीवन छ यति पारदर्शी छ, यति सरल छ होइन, यति स्वच्छ छ, तपाईँले हेर्नुहोस् न. त्यस कारणले व्यक्तिमा जानुभन्दा पनि अब सबै नेपाली काङ्ग्रेस आदरणीय नेताहरूले राखेका कुरा आफ्नो विचार राख्दाखेरि त्यस्तो आक्षेप चाहिँ लगाइहाल्नु हुँदैन, किनभने सबै यति क्लिन मान्छेहरू छन् नेपाली काङ्ग्रेस, यति ठुलो त्याग तपस्या छ, मान्छेको विचार राख्न पाउने भएर त काङ्ग्रेस भए होइन. तर अब उहाँले विचार राख्नुभयो, सभापतिले सुनिराख्नु भएको छ, एक दुईचोटि संवाद भएको छ, फेरि संवाद होला, त्यही हिसाबले अगाडि बढ्छ.
3: अहिलेको सरकारले चालेका गतिविधिहरू, बालिन नेतृत्वको सरकारले संसदीय अभ्यासमा देखिएका गतिविधिहरूलाई चाहिँ यहाँले कसरी निहाल्नु भएको छ?
4: अब अहिले यो कस्तो भयो भने, लोकतन्त्र भनेको संवाद हो एउटा, होइन, लोकतन्त्रको एउटा ठूलो पाटो भनेको संवाद हुनुपर्छ, किनभने तपाईँले संवादले नै समस्याको समाधान निकाल्छ. तपाईँ छलफल हुन्छ, बहस हुन्छ, यसमा पनि एउटा संस्कार हुन्छ, त्यसलाई चाहिँ कता कता अहिले अब हेर्नुहोस् न, म एउटा त्यसको विरोधी होइन, हुन त हाम्रो पार्टीको नेताहरूले माग राख्नु भएको छ, तपाईँ हामीले अख्तियार बनायौँ, अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अहिलेकै सरकारकोमा पनि धेरै संस्थाहरू डुप्लिकेसन भए, फजुल खर्च भयो, यसलाई घटाउनु पर्यो भन्ने फेरि अहिलेकै सरकारको कुरा आएको छ. यता अब अख्तियार संरक्षणदेखि लिएर अर्को चाहिँ सम्पत्ति छानबिन आयोग गठन गर्यो। त्यही भएर त्यही अख्तियारलाई विशेष एउटा नीति कानून बनाइदिएर अब यो 40 सालदेखि चाहिँ फेरि छानबिन गर भनेर दिएको भए त्यो अख्तियारले गर्थ्यो। तर अख्तियारमा तपाईँलाई मान्छे मन परेन भने अर्को मान्छे लिएर आउनुहोस् होइन, त्यसमा कानूनमा भएका सुधारहरू त्यही कानूनका सुधार गर्नुहोस् होइन। अब फेरि तपाईँ अर्को आयोग गठन गर्नुहुन्छ, भोलि त्यो आयोगले आएको ल्याएको चिज छानबिन गर्न कारवाही गर्न अर्को आयोग गठन गर्नुहुन्छ। एउटा मैले म विद्यार्थी हुँदा पढाएको थिएँ कि आज अफ डिसम्यानेजमेन्ट भन्थे कि, तपाईँलाई काम गर्ने मन छैन भने अनेक किसिमका आयोग गरिदिनुहोस् त्यसले रिपोर्ट ल्याउँछ अनि अर्को आयोग गर्नुहोस् त्यसले रिभ्यू गर्छ। यसरी यसरी संस्था त संस्थालाई यसरी एउटा उदाहरण मात्रै थियो होइन, मैले भने सबैको छानबिन हुनुपर्छ त्यसमा कुनै दुविधै छैन। तर हामीले त्यत्रो संरचना बनायौँ अख्तियारले, कति मान्छे पूर्व मन्त्री पूर्व सचिवहरू होइन उच्च पदस्थ राजनीतिज्ञहरू कतिलाई चाहिँ अब कति निष्पक्ष गर्यो कति स्वच्छ गर्यो त्यो आफै बहसको विषय होला, तर छानबिन गरेर सजाय त दियो नि त होइन। अनि तर त्यसै संस्थालाई भोलियो बनाएर लानुपर्ने, अब अर्को प्यारल संस्था अहिले गठन गरेको छ, हुन त अदालतमा त्यसबारे बहस छ, त्यो अहिले कायम पनि गर्न थालिसकेको छ, तर त्यो आयोगलाई त्यही अख्तियारभित्रै होइन त्यही अख्तियारकै एउटा अङ्ग बनाएर गरेको भयो भने मैले भन्नुभएको एउटा सैद्धान्तिक पाटोमा हामी विचलन भयौँ भने एडहक किसिममा तदर्थवादमा यदि हामीले शासन गर्ने शैली अपनाउन थाल्यो भने भोलि त अरू प्रकारका शासन लोकतन्त्रभन्दा अरू प्रकारका शासकीय शैली आउँदाखेरि पनि त ठिकै छ भन्ने एक प्रकारको मानसिकता जुन विकास गर्न थालिएको छ त्यो बडा डर लाग्दो छ।
3: तर अब सरकारले जुन किसिमले आफ्नो एक्सनहरू चालिरहेको छ, एक्टिभिटिजहरू गरिरहेको छ, जनताले त साथ दिइरहेछ नि अहिले होइन,
4: हजुर
3: जनताको सरकारले
4: जनताले साथ दिएको छन् भनेको जनता त जनताले त अब मानव यो मान्नै पर्छ, किनभने जेएनपी आन्दोलनको पछाडिको कारणहरू विशेष गरी अब पुराना दलहरूले भौतिक पूर्वाधार सामाजिक क्षेत्रमा विकास गरे पनि सुशासनको क्षेत्रमा धेरै कमजोरी गरेको हुनाले युवा पुस्ताले विद्रोह गर्यो, किनभने त्यो सुशासनले जुन एक प्रकारको कुशासन भयो होइन, भौतिक पूर्वाधार र सामाजिक विकास हुँदा हुँदै पनि कुशासनले गर्दाखेरि त्यो प्रतिफल सबैले प्राप्त गर्न सकेनन्, युवामा निराशा भएर यो विद्रोह भयो। र अहिलेको सरकारले पनि यदि संरचनाहरू नबनाइकन नीति नबनाइकन एउटा लोकतान्त्रिक प्रणालीमा एउटा पद्धतिहरू नबनाइकन तपाईँले तदर्थवादमा जब शासन गर्न चाहनुहुन्छ र अल्पकालीन रूपमा जनतालाई खुसी पार्न चाहनुहुन्छ भने त्यो दीर्घकालीन हुनै सक्दैन, किनभने पहिलेका सरकारहरूले पनि हेर्नुहोस् न कर्णालीमा बाटो लाँदाखेरि होइन खुसी भयो नि त होइन, तपाईँ हरेक पहिला 14-15% घरमा बत्ती थियो, जुन गाउँमा बत्ती गयो बत्ती जाँदाखेरि त मान्छे खुसी भयो नि, जब बत्तीको बिल तिर्दाखेरि त्यहाँ दुःख पायो मान्छेले अनि मान्छेमा फेरि निराश आयो। त्यसले अल्पकालीन समस्याहरू अल्पकालीन रूपमा तदर्थवादमा समाधान गरिदिँदाखेरि जनताहरूको चित्त बुझ्छ, तर त्यति होइन जब तपाईँले प्रणाली बनाउनुहुन्छ अनि त्यसलाई चाहिँ त्यो टिगो हुन्छ कि पेरिनियल हुन्छ त्यो सिस्टम आफै काम गर्छ त्यसले, त्यस्तो प्रणाली बनाएर जब जनतालाई सेवा दिनुहुन्छ त्यो दिगो रहन्छ, नत्र यो तदर्थवादमा गरिएका सेवाले एकचोटि उपलब्धि प्राप्त हुन्छ तर जनतालाई तपाईँले सधैँभरि सेवा दिनुपर्छ नि होइन। त्यस कारणले एक दिन गएर मेडिकल क्याम्प गरेर जनतालाई औषधि गरेर खुसी पारेर त हुँदैन नि, त्यहाँ त जन बिरामी हुने त 365 दिनै बिरामी अस्पताल आउँदाखेरि डाक्टर हुने औषधि हुने सबै जाँच हुने भएन जनता खुसी हुन्छ, एक दिनको हेल्थ क्याम्पले पनि खुसी हुन्छ। तपाईँले यो एक दिने हेल्थ क्याम्प अथवा एक दिने भोज लगाएर खुवाएर खुसी पारेमा त जिन्दगी त यसरी देश त यसरी चल्दैन नि। त्यसैले सरकारलाई हाम्रो अब ठिक छ हामी सब सहयोग गर्छौँ सपोर्ट गर्छौँ, सम्पत्तिको छानबिन गर्नुहोस्, यो अवस्थित अव्यवस्थित बस्ती मिलाउनुहोस्, त्यसमा सबैको होइन जनताको पिरमर्का बुझेर अहिले व्यवस्थित रूपमा जनतालाई होइन साथै पीडितलाई असर नपर्ने गरी मिलाउनुहोस्, यसमा सबै नेपाली काङ्ग्रेसको समर्थन साथ पनि रहन्छ। तर सबै अलिकति प्रणाली बनाएर त्यस प्रणालीलाई सञ्चालन गर्ने पारदर्शी रूपमा सञ्चालन गर्ने कानुन नीति नियम त्यसको क्षमता बढाएर त्यसमा काम गर्ने मान्छेहरू दक्ष मान्छेहरू छानेर यसरी गराउनुहोस् कि त्यो दीर्घकालीन रूपमा त्यो आफै रेगुलर रूपमा सञ्चालित होस्, यो तदर्थवादले चाहिँ
3: गोविन्द राज पोखरेलज्यू यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: धन्यवाद।
3: उहाँ नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: रेडियो बिहानी 97.6 MHz।
3: यति बेला हाम्रो बीचमा वाचन प्रवीण पण्डित दिन बन्धु पोखरेल हुनुहुन्छ। गुरु, यहाँलाई नेपाली भाषामा हार्दिक स्वागत छ। नमस्कार।
4: नमस्कार, हार्दिक धन्यवाद हजुर। यहाँ सबैलाई सम्मान छ, अभाव छ, प्रेम छ।
3: आजबाट मलमास शुरू भयो, अधिक मास शुरू भयो। यो मलमास के हो, यो अधिक मास के हो, यसमा चाहिँ के गर्ने के नगर्ने अलिकति बुझाउन गुरु।
4: हामीलाई केही कुरा राख्ने अवसर दिनुभएकोमा म हार्दिक सम्मान, साधुवाद, आभार व्यक्त गर्न चाहन्छु। वैदिक धर्म अनुसार कस्तो हुन्छ भने निखिलजी, यो तिथि, बार, नक्षत्र, युगकरणलाई पञ्चाङ्ग भन्ने चलन छ होइन। यो पञ्चाङ्गमा हाम्रो सूर्य गतिलाई पनि सम्म चाहिँ उत्तिकै सम्मानका साथ हेरेर तिथि अनुसार, के अरे, मिति अनुसार कर्म गरिन्छ। सँगै चन्द्रमासलाई, चन्द्रमाको गतिलाई पनि हेरेर हामी चाहिँ हाम्रो चाहिँ तिथि अनुसार कर्म गरिन्छ। अब हरेक वर्षमा 365 दिन हुन्छ भने चन्द्रमासमा 354 दिनको एक वर्ष हुन्छ। त्यसलाई अलिकति गहन ढङ्गबाट बुझौँ। त्यो 354 दिनमा 11 दिन कम हुन्छ 365 दिनको लागि। त्यो हरेक 3 वर्षमा 1 महिना बढी हुन जान्छ। 11 तिनपटक जोड्दाखेरि 33 दिन हुन्छ। लगभग 33 महिना जतिमा, 32-33 महिनामा चाहिँ यो अधिक मास या तपाईँले भने जस्तो मलमास आउने गर्छ। त्यो समयलाई चाहिँ वास्तवमा अहिले त अब पुरुषोत्तम मास भनेर पनि भनिन्छ। अब पश्चिमाहरूले चाहिँ सौरमास अनुसार त्यसलाई लिप इयर भन्ने गर्छन्। तर हाम्रो चाहिँ चन्द्रमाको गति अनुसार चाहिँ नीति अनुसार चल्ने हुनाले यो हरेक 32-33 महिनामा आउने यो अलिकति बढी महिना भएको चाहिँ, 1 महिना बढी भएको चाहिँ तिथि अनुसारको महिनालाई अधिक मास या अधिक भनेको धेरै, या कसै कसैले अब नजानेर पहिले चाहिँ मल भनेको विकारयुक्त, यो फालिएको, काम नलाग्ने महिना भनेर मलमास भन्ने चलिन्छ। तर अहिले साक्षात पुरुषोत्तम भगवान्ले यो समय चाहिँ मेरो समय हो, यो महिनालाई मेरो आफ्नो महिना मान्छु, त्यसको अधिष्ठात्री पुरुष भनेर म बन्छु भनेर भगवान पुरुषोत्तमले चाहिँ यसलाई स्वीकार गरेको महिना हुनाले यसलाई पुरुषोत्तम महिना पनि भन्ने चलन छ शास्त्र अनुसार। यही अनुसार आजबाट चाहिँ अब अर्को कुरा के छ भने, यसमा जान्नै पर्ने कुरा चाहिँ, एकै महिनामा दुईटा औँसी पर्यो भने, फेरि पनि दोहोऱ्याएर भन्छु म, एकै महिनामा दुईटा औँसी पर्यो भने त्यो दुईटा औँसी पर्दाखेरि पर्छ यो महिना। जस्तै आज औँसी परेको छ, हिजो औँसी भयो, अनि जेठको महिनामा अर्को पनि औँसी पर्छ, अनि त्यसलाई चाहिँ अधिक मासको रूपमा चाहिँ हामी गणना गर्ने चलिन्छ। यही अनुसार हाम्रो पूर्वी धर्म दर्शन अनुसार, पञ्चाङ्ग निर्णय अनुसार आजबाट प्रारम्भ हुनेलाई अधिक मास भन्ने चलिन्छ।
3: एउटा गुरु, जस्तो अब यस वर्षको अधिक मास, पुरुषोत्तम मास वा मलमास कुन राशिका व्यक्तिका लागि विशेष शुभ वा चुनौतीपूर्ण मानिन्छ?
4: यो विशेष त सबै राशिका व्यक्तिहरूलाई, यो चाहिँ यो राशि ऊ राशि भन्दा पनि सबैका लागि एउटा चुनौतीपूर्ण अनि अवसरको रूपमा पनि यसलाई लिइन्छ। चुनौतीपूर्ण यो मान्यतामा चाहिँ हामी चाहिँ नित्य कर्म चाहिँ गर्न मिल्यो, अब नैमित्तिक कर्म त्यस्तो त्यस्तो कर्महरू गर्ने चलन छैन। यसमा जस्तो कि अब यो विवाह, व्रतबन्ध, अन्य किसिमका कर्महरू चाहिँ, अब सप्ताह पुराण लाउनु पर्यो भने यस्ता कर्महरू नगर्ने चलन छ। नित्य उपासना पद्धति त सबैले गर्नै मिल्छ, यो राशि ऊ राशि भन्ने हुँदैन। र अरू यसमा चाहिँ विशेष त अझ साधनाका हिसाबले यो महिना चाहिँ उत्तम महिना मानिन्छ। पुरुषोत्तम भगवान भनेको साधनाको अधिष्ठात्री शक्ति, विशेष त चित्त बुद्धि मन अहंकार हाम्रो चारवटा अन्तकरण हुन्छ, त्यो अन्तकरणको शुद्धिकरणको चाहिँ अधिष्ठात्री शक्ति भएको हुनाले भगवान पुरुषोत्तमको लागि ध्यान, साधना, योग इत्यादि यो महिनामा असाध्य उत्तम मानिन्छ। सबै राशि, सबै नक्षत्र भएका व्यक्तिहरूले चाहिँ त्यो किसिमको साधना गर्ने, नैमित्तिक कर्मलाई छोड्ने र नित्य कर्म चाहिँ आफूले गर्दै आएका कर्महरू गर्न मिल्ने, व्रत प्रारम्भ गर्न मिल्ने, तर व्रत चाहिँ विश्व व्रत चाहिँ गरिआएको व्रत गर्न मिल्ने र व्रत चाहिँ प्रारम्भ गर्न नमिल्ने भन्ने पनि यसमा चाहिँ नियम रहेको छ। त्यसले गर्दाखेरि हामी सबैका लागि यो मास चाहिँ अत्यन्त उत्तम
3: एउटा कुरा कि जस्तो अब धेरैलाई यो क्युरियोसिटी हुन सक्छ, अधिक मासमा विवाह व्रतबन्ध गृह प्रवेश जस्ता मांगलिक कार्य नगर्नु पर्नेका मुख्य कारणहरू, जस्तो नयाँ काम गर्न नमिल्ने यसका मुख्य कारण, यसको ज्योतिषीय आधार चाहिँ के हो?
4: अब यसको ज्योतिषीय आधार चाहिँ एकै महिनामा दुईटा औँसी पर्छ भनेर यो अलिकति अशुभ मानिन्छ। यो विषयलाई चाहिँ चन्द्रमाको हिसाबले पनि यो चन्द्रमाको प्रभावलाई हेर्ने भनेदेखि हरेक 48 दिनमा चन्द्रमामा एक किसिमको असाध्यै ठूलो दशा आउँछ, अनि त्यसले गर्दाखेरि चाहिँ 48 दिनमा तीनपटक दशा आउँछ चन्द्रमामा। यो चाहिँ ज्योतिषीय हिसाबबाट पनि वैज्ञानिक हिसाबबाट पनि, र यसले गर्दा अब एक महिना झन्डै 16-32 दिन जतिको महिनामा यो अधिक मास पर्ने हुनाले दुईपटक यो किसिमको चाहिँ चन्द्रमालाई त्यो किसिमको दशा प्रभाव ग्रह नक्षत्रमा प्रभाव गर्ने पार्ने हुनाले चाहिँ हरेक ग्रह राशि नक्षत्रका व्यक्तिहरूलाई चाहिँ चन्द्रमाको चाहिँ चन्द्रमा भनेको मनको देवता, मनको प्रभाव चाहिँ हरेक व्यक्तिलाई रहने हुनाले अलि मानसिक अशान्ति हुने हिसाबबाट त्यस्ता नित्य के अरे नैमित्तिक कर्महरू, विवाह वर्तबन्ध मांगलिक कर्महरू, गृह प्रवेशहरू चाहिँ नगर्ने चलन छ। यो चाहिँ साथै वैज्ञानिक पनि ज्योतिषीय हिसाबले पनि उत्तम छ। त्यसले गर्दा अब अरू साधनाका हिसाबले ध्यान साधना अनि उपासना चाहिँ गर्न मिल्यो होइन, तर चाहिँ अन्य कर्म मांगलिक कर्म यहाँले भने जस्तै त्यो कर्म चाहिँ नगर्ने चलन छ।
3: जस्तो पुरुषोत्तम मासमा भगवान विष्णु वा नारायणको पूजा किन विशेष महत्वपूर्ण छ? यो चाहिँ
4: भगवान विष्णु केही आराधना गरेर यो मल मास भनेर सबैले हेला गरेको महिना, त्यो मल मासले चाहिँ पछि गएर भगवान विष्णुकै आराधनाको माध्यमबाट पुरुषोत्तम भगवानको दर्शन गरेको हुनाले भगवान विष्णुले नै त्यो मल मासलाई च्यापेर तिमीलाई भगवान पुरुषोत्तमको दर्शन गराउँछु अनि पुरुषोत्तम भगवानको कृपा प्राप्त महिनाको रूपमा तिमीलाई चाहिँ अगाडि बढाउँछु भने हुनाले यो विशेष त मल मासले भगवान विष्णुको आराधना गरेको भन्ने पौराणिक आख्यान पनि छ, यसका चाहिँ शास्त्रीय मान्यताहरू पनि छन्। त्यसले गर्दाखेरि पुरुषोत्तम महिनामा चाहिँ अरू देवताभन्दा भगवान विष्णुको उच्च स्थान रहेको भनेर यसरी भगवानको चाहिँ असाध्य उपासना, ध्यान, व्रत, साधना इत्यादि गर्ने चलन छ।
3: जस्तो अब यो राष्ट्रकै कुरा गर्ने हो भने, देशकै कुरा गर्ने हो भने पनि देशले पनि केही नयाँ कामको थालनी गर्ने होला, सरकार सत्ता सञ्चालनका क्रममा पनि होइन विभिन्न नयाँ कामहरू गर्नुपर्ने होला, मांगलिक कामहरू होला होइन, यसमा पनि यसले असर गर्छ मल मासमा?
4: मैले चाहिँ के भन्ने गर्छु भने यदि सरकारले कुरा सुन्छ भने अहिले यो हुन त यो सरकारको आफ्नो बाध्यता होला, वैधानिक बाध्यता पनि होला। यो बजेट चाहिँ जेठ 15 गते ल्याउने भन्ने जुन एउटा परम्पराको थालनी
3: हो, जेठ 15 गते त बजेट आउँछ, अहिले त अब त हामी मलमासमा छौं,
4: यो 18 महिनामा सार्दाखेरि चाहिँ उत्तम हुन्छ भन्ने मेरो सरकारलाई एउटा अनुरोध पनि, एक किसिमको चाहिँ सरकार सञ्चालकहरूलाई सुझाव पनि रहेको छ। यो अवस्थामा यो मलमासको समय या चाहिँ पुरुषोत्तम मासको समयमा चाहिँ एउटा मांगलिक शुभारम्भका कार्यहरू, यो अर्को वर्षको बजेटको घोषणाका कार्यहरू चाहिँ नगर्नु पाए हुन्थ्यो भन्ने मेरो अनुरोध हो।
3: होइन, बजेट सार्दाखेरि असारमै ल्याउँदाखेरि उत्तम हुन्छ गुरु, यसमा चाहिँ यसका केही त्यस्ता कारणहरू दिन सक्नुहुन्छ तपाईँ?
4: मैले अहिले भनिहालेँ, मांगलिक कर्मका लागि अब ग्रहको नक्षत्रको विशेष त ग्रह नक्षत्रमा चाहिँ चन्द्रमाको प्रभाव सिधै रहने हुनाले चन्द्रमासको हिसाबले नै हामीले चाहिँ पूर्वी दर्शन अनुसार यो अधिक मास गर्ने हुनाले यो चन्द्रमा मनसँग सम्बन्धित हरेक व्यक्तिलाई यसले प्रभाव पर्ने हुनाले चाहिँ यसको निश्चित भूगोललाई पनि प्रभाव पर्ने, त्यहाँमाथि वैदिक सभ्यताको प्रारम्भ भएको यो हिमालयन सभ्यता, विश्वको सबभन्दा हिमालयन सिभिलाइजेसन, सबभन्दा पुरानो सभ्यताको शुभारम्भ भएको, वैदिक पञ्चाङ्गको सुरु भएको यो भूमिमा अनि यस्ता मांगलिक कर्महरू चाहिँ यही अधिक मासमा नगर्नु पाए हुन्थ्यो। यसले यसै त हाम्रो देशमा विभिन्न घटना परिघटनाहरू भएका छन् भने अब नहोस् भन्नका लागि चाहिँ यो मांगलिक कर्मका लागि चाहिँ असार महिना बजेट ल्याउन उपयुक्त हुन्छ भन्ने मेरो अनुरोध हो।
3: अब यो अधिक मासमा जन्मिएका बालबालिकाहरूको भविष्य वा ग्रह स्थितिलाई ज्योतिषले कसरी हेर्ने गर्नु भएको छ, वा चाहिँ यो अवस्थामा बालबालिकाहरू जन्मिँदाखेरि के हुन्छ? अब यो जन्मिने र मर्ने क्रम त शाश्वत छ होइन, यो त हुन्छ नै,
4: मनसँग सम्बन्धित हुनाले मानसिक रूपमा अलिक विक्षिप्त भएको अवस्थामा त्यो बेलामा गर्भाधान प्रक्रिया चाहिँ नगर्नु भन्ने नै एउटा नियम हो। यसका केही वैज्ञानिक कारणहरू मैले चन्द्रमा मनसँग सम्बन्धित कुराहरू, मानसिक अग्नि पञ्चाङ्ग, योगवार, नक्षत्र कर्ण इत्यादिको प्रभावको कुरा मैले गरिहालेँ होइन, त्यसले गर्दाखेरि त्यो बेलामा चाहिँ गर्भाधान प्रक्रियामा संलग्न नहुनु। गर्भाधान प्रक्रिया सम्पन्न भइसकेर एउटा पुंसौन विधिबाट चाहिँ गर्भ रहेर बच्चा जन्मन्छन् भने ती बच्चाको पनि विशेष किसिमको साधना पद्धति र विशेष किसिमको चाहिँ बच्चा जन्मिसकेपछि बच्चाहरूलाई चाहिँ अब नरनाति कर्म नगर्ने भने होइन गर्नु मिल्छ, तर एउटा साधना विधि साधन पद्धतिमा चाहिँ अलिक विधि विधान अनुसार कर्म गर्दा अगाडि बढाउनु पर्छ, जसले गर्दाखेरि बच्चालाई मानसिक रोग नहोस्। अहिले तपाईँले देख्नु भएको छ नि यो चन्द्रमाकै प्रभावले अलिक बढी प्रभाव भएको हुनाले अहिले नासाले पनि अमेरिकाको नासाले पनि यो कुरा प्रमाणित गरिरहेको छ। अहिले अधिकांश बच्चाहरूमा अटिजमको प्रब्लम अलिकति मानसिक अस्तव्यस्तताको समस्या पनि धेरै देखिआएको छ। त्यसले गर्दाखेरि अलिक सजग भएर अभिभावकहरूले यो बेलामा बच्चा जन्मदाखेरि त्यो किसिमको चाहिँ कर्म गर्दाखेरि पनि सजग हुनुपर्छ भन्ने मेरो मान्यता र मेरो मान्यता भन्दा नि ज्योतिषी मान्यता नि त्यही रहेको छ।
3: कुनै एउटा कुरा छ नि अधिक मासमा गरिएको दान पुण्यको फल अन्य महिनाको भन्दा अलिकति फरक हुन्छ भन्ने पनि छ, यो शास्त्रीय हिसाबले यो सही हो सत्य हो?
4: यसमा यस्तो छ, मैले अघि नै भने भगवान पुरुषोत्तम पुरुष भनेको चाहिँ आत्मा हो, ज्योति हो, शक्ति हो, जागृति होइन। पुरुष भने यहाँ छोरा मान्छे छोरी मान्छे भने होइन भन्न खोज्या होइन, पुरुष नारी भन्न खोज्या होइन। उत्तम भनेको श्रेष्ठ, आत्मामा श्रेष्ठ यानि कि परम चेतनामै परम प्रकाशमै परम ब्रह्ममै आत्मिक शक्तिमा सम्बन्ध सर्वश्रेष्ठ साधनायुक्त परम चेतनाको महिना भएको हुनाले यो महिनामा चाहिँ परम चेतनालाई सम्झेर आफूभित्र चाहिँ अहम ब्रह्मास्मि यानि कि म ईश्वरी शक्ति हुँ, ईश्वरभन्दा म भिन्न छैन, ईश्वर सागर हो भने म थोपा हो भन्ने भावले जुन साधना गरिन्छ यसका नियमहरू छन्। पुरुषोत्तमसँग सम्बन्धित पुरुष भनेका चाहिँ मैले अहिले भनिहालेँ चेतना ज्योति आत्मा हो। आत्मामा उत्तम चाहिँ आत्माले चाहिँ एउटा वरदान दिएको महिनाको रूपमा यो महिनालाई लिइन्छ। त्यसले गर्दा योग साधना ध्यान दान जप चाहिँ अरू महिनामा भन्दा स्वयं पुरुषोत्तमसँग जोडिएको महिना हुनाले यसमा अलिकति अधिक फल मिल्ने, यसको प्रभाव पनि बढिरहने, मानसिक प्रभाव पनि बढिरहने हुनाले त्यो महिनामा त्यो किसिमका चाहिँ कर्महरू गर्दै चलिन्छ।
3: र जाँदा जाँदै अन्तमा अधिक मासमा सामान्य मानिसले दैनिक जीवनमा के सावधानी अपनाउनु पर्छ र के गर्दा शुभफल प्राप्त हुन्छ?
4: अनि माङ्गलिक कर्म चाहिँ नगर्ने, अब नित्य कर्म चाहिँ गर्दै आएका कर्महरू व्रतदेखि लिएर चाहिँ आफ्ना कर्महरू चाहिँ गर्न मिल्छ। त्यसले गर्दाखेरि अब नैमित्तिक कर्महरू नगर्ने, माङ्गलिक कर्महरू शुभारम्भ केही कार्यक्रम कामहरू शुभारम्भ गर्नुपर्छ भने त्यो पनि अहिले केही पनि नगर्ने र यसका लागि साधना ध्यान अनि पुरुषोत्तमको आराधना पुरुषोत्तम महात्म्य सुन्ने यसका प्रभावहरू चाहिँ मानसिक आयामको चाहिँ साधनाका कर्महरू चाहिँ इत्यादि गर्न मिल्छ। यही अनुसार अगाडि बढ्नका लागि म सबैलाई अनुरोध गर्न चाहन्छु।
3: हस् गुरुङको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16607-52107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
8: 98604258443।
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98440-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98440-057-437।
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी। प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 9141639953।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त?
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com मा जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 11 बज्यो।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: बाबा बाबा, म टाढो स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ
2: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
0: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
0: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861705544 अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन के भो, किन एक्लै गनगन गरिरहे के
6: हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनजाति साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइन।

फाइटर मंगल रसाईली सम्पर्क मोबाइल नम्बर 9841725542 9861026611 र 010-520-542

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
5: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त

0: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
1: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन B12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
10: 9861707545।
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
12: पहिलो मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512 40934।

0: हाल्नु, लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार सही बाटोमा नरहेको नेकपा संयोजक प्रचण्डको दावी, प्रतिवाद गर्ने चेतावनी। प्रदेश सरकार फेरबदलको कसरतमा नरहेको प्रस्तुति।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको ओडा अधिवेशन शुरू हुँदै संविधान संशोधनबारे कंग्रेसले जेएनजी युवाहरूसँग छलफल गर्दै।
1: मलमास शुरू भएसँगै काठमाडौँको मत्स्य नारायणमा एक महिने मेला शुरू। हुम्ला हुँदै कैलाश बाँध सरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या बढ़्यो।
0: कंगोमा इबोला भाइरसबाट 80 जनाको ज्यान गयो, डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
1: र आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित, आज पंजाब र बंगलुरू तथा दिल्ली र राजस्थान खेल्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउ। अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको राजनीति र सरकार सही बाटोमा नरहेको बताउनु भएको छ। आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारमाथि विभिन्न संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताउनुभयो। सुकुम्बासीहरूको समस्या समाधान, ट्रेड युनियन र विद्यार्थी संगठनहरूको खारेजी तथा संविधान संशोधन कार्यदलको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। अध्यादेश ल्याउने लगायतका नियत पनि ठिक नदेखिए प्रचण्डको भनाई छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने बताउनुभयो। शुरूआतमा सरकारका कामलाई ठिक ठिकै भन्न सकिए पनि पछिल्ला गतिविधि भने समर्थन योग्य नरहेको उहाँको भनाई छ। सरकारले यी समस्याको यथोचित सम्बोधन नगरे सबैतिरबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिनुभएको छ। फरक प्रसंगमा प्रचण्डले आफूहरू प्रदेशमा सत्ता परिवर्तनको खेलमा नरहेको स्पष्ट पार्नुभएको छ। कंग्रेस र एमालेबाट प्रदेश सरकारमा सहकार्यको प्रस्तावहरू आए पनि आफूले इन्कार गरिरहेको दावी गर्नुभयो। कसैलाई हटाएर अर्को कुनै दलसँग मिलेर सरकार फेर्ने गतिविधिमा सक्रिय नहुने बताउँदै प्रचण्डले प्रदेशमा नयाँपन ल्याउन सबै दलहरू मिलेर सरकार बनाउने बारे भने आफू सकारात्मक रहेको बताउनुभयो। आजै प्रचण्डले कंग्रेस नेता पूर्णबहादुर खड्गासँग पनि छलफल गर्नुभएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको ओडा अधिवेशन आज शुरू हुँदैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएका करिब 1500 ओडाको अधिवेशन आज गर्न लागेको हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 ओडामा तदर्थ समिति बनेका छन्। तीमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ समिति बनेका तर ओडा अधिवेशन हुन नसकेका बाँकी ओडामा अधिवेशन हुनेछ। जेठ 3 अघि तदर्थ समिति बन्ने ओडाहरूको हकमा भने जेठ 16 गते ओडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि जेठ 9 र 17 गते दुई चरणमा गर्ने तालिका छ। सो कुनै ओडाहरू मध्ये 30% र जिल्लाको हकमा पनि 30% पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रासोपाले जनाएको छ। रासोपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 शुरू गरेर असार 1 गते सक्ने कार्यतालिका बनाइएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुनेछ। पार्टी गठन भएको ठिक 4 वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको हो।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाहरूसँग छलफल गर्नुहुने भएको छ। आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय स्थानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ। कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको 18 जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जानकारी दिएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कंग्रेसले उपसभापति पुष्पा भूषालको संयोजकत्वमा कार्यदल दल बनाएर संविधान संशोधनका लागि सुझाव संकलन गरिरहेको छ। यद्यपि जेएनजी अभियन्ता माजिद अन्सारीले भने पाँचवटा प्रश्न उठाउनु भएको छ। आन्दोलनका घाइतेको उपचार तथा शहीद परिवारलाई तत्काल राहतका लागि कंग्रेस संसदमा मौन रहेको, सरकारसँग भएको 10 बुँदे सम्झौताप्रतिको प्रतिबद्धता र त्यसप्रतिको मौनता लगायतका विषयमा प्रश्न उठाउनु भएको छ। यसअघि असीम शाह नेतृत्वको कार्यदलले जेएनजी अगुवाहरूसँग संविधान संशोधनका लागि राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए।
1: आज मदन भण्डारी जीवराज आश्रित स्मृति दिवस। नेकपा एमाले पार्टीका तत्कालीन महासचिव भण्डारी र संगठन विभागका प्रमुख आश्रितको 33 औं स्मृति दिवसमा मदन नगर बल्खुमा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ। कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो। जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको भन्दै भण्डारीले पार्टी र जनता बीच दूरी बढ़े राजनीतिक आन्दोलनको मर्म कमजोर हुने भएकाले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ।
0: मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास आगामी असार 1 गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ। सौर र चन्द्रमास दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनेर भन्ने गरिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। चन्द्र महिनामा दुईवटा संक्रान्ति परेमा 6 मास भनिन्छ। अधिक मासमा नित्य कर्म, पूजा पाठ, जप ध्यान गर्न हुन्छ। नित्य बसिरहेको व्रत गर्न भने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। महादान, मांगलिक कार्य एवं विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता काम गर्नुहुँदैन।
1: आजदेखि पुरूषोत्तम महिना शुरू भएसँगै चन्द्रगिरीको मत्स्य नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। हरेक 3 वर्षमा पर्ने अधिक मासमा चन्द्रगिरी नगरपालिका 9 मा रहेको उक्त मन्दिरमा 1 महिनासम्म मेला लाग्ने गर्छ। यो मेलालाई मत्स्य नारायण मेला पनि भनिन्छ। आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको मत्स्य नारायण मेला व्यवस्थापन समितिको संयोजक अच्युत अधिकारीले जानकारी दिनुभयो। मन्दिरसँगैको कुण्डमा स्नान गरी त्यसको मध्य भागमा रहेको भगवान मत्स्य नारायणको दर्शन गरेमा पाप नाश हुने जनविश्वास छ। साथै छाला लगायत घाउ खटिराको रोग पनि निको हुने मानिन्छ।
0: हुम्लाको सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बाक्लिन थालेको छ। सीजन शुरू भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन शुरू भएको 4 दिनमा मात्र 169 जना पुगेका छन्। हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा 169 तीर्थयात्री आएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो। गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष 4 महिनामा 6,500 भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कीर्तिमानी आरोही कामिरिता शेर्पाले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। 56 वर्षीय कामिरिताले आज बिहान 10:12 विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिटर ट्रेक्सले जनाएको छ। सफल आरोहणपछि कामिरिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ। कामिरिताको सुरक्षित अवतरणको कामना गर्दै काठमाण्डुमा भव्य स्वागतको तयारी गरिएको छ। सन् 1994 सगरमाथा आरोहणको यात्रा शुरू गर्नुभएका कामिरिताले सन् 2026 आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसक्नु भएको छ। उहाँ एभरेस्ट म्यानको उपनामले चिनिनुहुन्छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उहाँकै नाममा छ। त्यसै गरी माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले आज बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको कीर्ति विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 संखुवासभा मकालु 2 जन्मिनुभएकी लाक्पा शेर्पाले नेपालको पर्वत आरोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। कंगोको पूर्वी क्षेत्रमा इबोला भाइरसको प्रकोपबाट 80 ज्यान गएको छ। स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको 8 प्रारम्भिक घटनामा 80 ज्यान गएको पुष्टि गर्नुभयो। कम्तीमा 246 शंकास्पद नमूनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था क्यूएनएले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने बताएको छ। कंगोसँग जोड़िएको युगाण्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कड़ा बनाएको छ। अहिलेसम्म इटुरी प्रान्तका बुनिया, ब्राम्पा र मेंगवालु क्षेत्रमा फैलिएको छ। युगाण्डामा इबोलाको एउटा केस फेला परेको छ। अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगाण्डा र दक्षिण सुडानमा रोग फैलिने उच्च खतरा रहेको बताएको छ। इबोला भाइरसबाट संक्रमित बिरामी मध्ये 25%देखि 90%सम्मको ज्यान जाने गरेको छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फेला परेको थियो। संक्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट रोग सर्ने गर्छ।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गैराती सम्पन्न खेलमा कोलकाताले गुजरातलाई 29 रनले पराजित गरेको हो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 20 ओभरमा 4 विकेट गुमाएर 218 रन बनायो। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक 85 रन बनाए भने जोस बटलरले 57 रन र साई सुदर्शनले 53 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले विश्वभरमा 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताका लागि फिन एलेनले सर्वाधिक 93 रन बनाए भने अंगकुश रघुवंशीले 82, क्यामरून ग्रीनले 52 रन बनाए। कोलकाताका सुनिल नारायणले 2 विकेट लिए। यो जितपछि कोलकाता 12 खेलमा 11 अंकसहित 7 स्थानमा छ। यस्तै गुजरातको भने 13 खेलमा 16 अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ। आईपीएलमा आज पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स बीच खेल हुँदैछ।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकार सही बाटोमा नरहेको नेकपा संयोजक प्रचण्डको दावी, प्रतिवाद गर्ने चेतावनी, प्रदेश सरकार फेरबदलको कसरतमा नरहेको प्रस्तुति।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन शुरू हुँदै संविधान संशोधन बारे कंग्रेसले जेएनजी युवाहरूसँग छलफल गर्ने।
1: मलमास शुरू भएसँगै काठमाडौँको मत्स्य नारायणमा 1 मेला शुरू। हुम्ला हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या बढ़्यो।
0: कंगोमा इबोला भाइरसबाट 80 ज्यान गयो। डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
1: र आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित, आज पंजाब र बेंगलुरू तथा दिल्ली र राजस्थान खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। अप्सरा र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 6.9 inchको standard display, AI powered camera, 2 वर्षको warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरि
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: के त तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
7: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
11: बाबा बाबा, म टाढो स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
13: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
14: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
13: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ
15: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
16: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
15: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट छगर तल
16: काठमाडौँ जाने बाटोपट्टि
15: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
16: 9861705454।
17: राष्ट्रको लागि बक्सिङ,
18: स्वास्थ्यको लागि बक्सिङ,
17: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
18: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै।
17: समय बिहान र बेलुका।
18: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
17: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
15: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
19: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
15: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
18: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
15: 9860245443।
18: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
20: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01-52-36-45 र सम्पर्क मोबाइल नम्बर 98-5-11-74-102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7542, 9861-02-6611 र 010-520-542।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैर नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: न टिप्नुहोस्। प्रोप्राइटर बीरबहादुर श्रेष्ठका लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: कार्यक्रम को तैयारी तो सब सकियो साउंड सिस्टम को लागी कहाँ संपर्क करने होला
3: कहाँ हुनु नि सर हाम्रो दादिङ बिसीमा रहेको सत्यदेवी साउंड सिस्टम सर्भिसमा संपर्क गर्ने हो नि
4: सत्यदेवी साउंड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
4: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723
5: मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स इयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा
6: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स
5: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
6: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्
5: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ सम्पर्क नम्बर 98510 63802 98510 63802
7: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
7: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
8: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0097 437 र 010-590-093 सम्पर्क गर्नु होला नि
7: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0057 437
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
2: छैन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
2: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खप्पेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान

0: सात बजेबाट नौ बजेसम्म र बेलुका पाँच बजेबाट सात बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: चौबिसै घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: बाबा बाबा, म चाहे स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, एमाले चोकबाट छगर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
7: 98-61-97-65-47।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, Vivo को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
2: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
4: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, गरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
2: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
2: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ, प्रोपाइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 01052314 र 98607121।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0105204070
1: 9851887882 गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
2: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
7: होइन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसी में ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। इस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861975447।
9: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु,
13: 1227 को कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 9843004337 र 01059093 सम्पर्क गर्नु होला नि
13: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
14: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टर सामान्य समस्या देखि जटिल रोग सम्म को सफल उपचार गजुरी अस्पताल
1: दैनिक रूप में ज्वरो आउने खोकी लाग्ने पुरानो दम मोटो दुख्ने पुरानो गैस्ट्रिक पेट फुल्ने अल्सर मृगौला को पत्थरी पिशाब पोल्ने महिला को महीनावारी गड़बड़ी सानो पेट दुख्ने यौनांग में घाउ खटिरा आउने सेतो पानी बग्ने हाड़ जोड़ने भाचे या मर्खी को छमछम करने एवं कमर दुख्ने घुड़ा दुख्ने व सुनिने समस्या को परीक्षण
0: चिलाउने छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी एक गजुरी बजार धादिङ फोन 010-40-23-29
2: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98-4-50-89-3-94
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98-550-72-555 र 057-5216-55 टोल फ्री

0: प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
1: सम्पर्क मोबाइल 97140131429।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 700

0: बने छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
0: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: उफ, के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी,
3: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस

0: सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
2: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
2: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बालरोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन B12,
8: आइरन प्रोफाइल
7: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ।

0: नगरपालिका 3 धादिङ बेसी धादिङ।
1: बाबा बाबा म त स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु का साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु का साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बुटवलमा भूमिहीन सुकुम्बासीको विशाल प्रदर्शन, सरकार विरूद्ध नाराबाजी, 50 लाख नागरिक प्रभावित भएको दावी, कोहलपुरमा 700 बढ़ी घर टहरा भत्काइयो, होल्डिङ सेन्टरमा राखिएका विस्थापितको बिजल्ली। एमालेलाई सिद्धान्त र व्यवहारको असन्तुलन सुधार्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह, जसपा लोसपा एकतामा रिदेश त्रिपाठीको असन्तुष्टि, दोहोरो सदस्यताले बढ़ाए विवाद, सानेपामा आफ्ना सांसदहरूसँग कांग्रेसको समसामयिक विषयमा छलफल। मन्त्रालय मातहतका नियुक्ति दलीय भागबण्डा मुक्त हुने, रोस्टरबारे संस्कृति मन्त्रालयको स्पष्टीकरण, नेपालमा उच्च रक्तचापको जोखिम बढ़दो, 24% बढ़ी वयस्क प्रभावित, चितवनमा जंगली च्याउ खाँदा बिरामी परेका थप 1 जनाको मृत्यु। जलवायु परिवर्तनले अस्ट्रेलियामा आवास संकटको खतरा, न्यून र मध्यम आय भएका परिवार बढ़ी मारमा पर्ने अध्ययनको निष्कर्ष, लेबनान विराम थप निर्णयको संयुक्त राष्ट्रसंघद्वारा स्वागत, युद्ध विरामको पूर्ण सम्मान गर्न अपील। र आईपीएलमा बेंगलुरू र पंजाब भेट्दै फिफा विश्वकपका लागि दक्षिण कोरियाली टोलीको घोषणा।

निकाल्न र राष्ट्रिय स्तरको संघर्ष समिति गठन गर्न भोलि जेठ 4 गते बुटोलमै राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ। यस्तै बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएपछि विस्थापित सुकुम्बासीको विचल्ली भएको छ। नगरपालिकाले ओडा नम्बर 11 स्थित क्रिकेट मैदान नजिकैको सुकुम्बासी बस्तीमा डोजर चलाएर संरचना भत्काएको हो। घर टहरा हटाएपछि प्रभावित परिवारलाई नयाँ बस पार्क भवनको होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेलाई वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन आग्रह गर्नुभएको छ। काठमाडौँको बल्खुस्थित मदन नगरमा आयोजित 33 मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले एमालेमा एदाकदा सिद्धान्त र व्यवहारबीच असन्तुलन देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। यसका कारण समाजमा पार्टीप्रति प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उहाँले जनमुखी कार्यशैली आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्न नेतृत्वको ध्यान आकर्षण गराउनुभयो। पार्टी र जनता बीचको दूरी बढ़ेमा राजनैतिक आन्दोलनको मर्म कमजोर हुने भन्दै उहाँले कार्यकर्तालाई जनताको दुःख सुखमा सहभागी हुन निर्देशन दिनुभएको छ। जसपा र लोसपा नेपाल बीचको पार्टी एकताप्रति जनता प्रगतिशील पार्टीका अध्यक्ष दिदेश त्रिपाठीले असन्तुष्टि व्यक्त गर्नुभएको छ। एकता प्रक्रियाको शुरूआतमै सहभागी त्रिपाठीले अन्तिम समयमा आफूलाई व्यवस्था गरिएको गुनासो गर्नुभएको हो। यता नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आफ्ना संघीय सांसदसँग छलफल गरेको छ। कांग्रेस संसदीय मामिला सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको सहभागिता रहेको छ। केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको समयजगतमा रहेको समितिले समसामयिक राजनैतिक घटनाक्रम र संसदीय मामिलाका विविध विषयमा सांसदहरूलाई जानकारी गराउने उद्देश्यले यो छलफल राखेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न संस्थाहरूको रिक्त पदपूर्ति प्रक्रियाका लागि तयार पारिएको रोस्टर बारे स्पष्टीकरण दिएको छ। मन्त्रालयले यो प्रक्रिया

सबै औषधि सेवन गर्न आग्रह गरेको छ। चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमूना चेपाङ र 11 वर्षीय संजय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नमूनाको जेठ 1 गते संजयको गैराती उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। गत वैशाख 29 गते स्थानीय श्याम बहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका थिए। तीमध्ये बिरामी परेका 3 जनालाई जेष्ठ 1 गते अस्पताल भर्ना गरिएको थियो। सरकारले पोखराको फिस्केल डेरी प्रालीद्वारा उत्पादित नोभा ब्राण्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। साथै उक्त उत्पादन बिक्री वितरण नगर्न र नगराउन सम्बन्धित व्यवसाय र उपभोक्तालाई सूचित गरिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त आइसक्रीमको नमूना प्रयोगशालामा परीक्षण गर्दा हानिकारक ब्याक्टेरिया भएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: voice SMS.
1: Sobre el patrón de bonus. Así todo con rojas. Llego un pai.
2: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14-15 हैश डायल गर्नुहोस्।
3: नेपाल टेलिकम राष्ट्रको संचार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त

0: नागरिकता सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। जलवायु परिवर्तनको तीव्र असरका कारण आगामी वर्षमा

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।

0: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ बैंकको ठीक अगाडि।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र,
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705454।

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसीमा ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। इस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नु हुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
3: आधुनिक प्रविधि सहित छाड सूत्र सेवा,
2: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
5: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
6: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने

0: हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठो र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98617045 54
7: 98617045 47
8: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
9: हो र होइन होला त्यस्तो त
10: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
11: के भएन मिस
10: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
11: हुन्छ
12: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: मेरो बिहामा किन नआउने नि?
1: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहामा आउनु र खै?
0: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
0: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
0: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पास।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
4: भिटामिन डी,
2: भिटामिन बी12,
4: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
6: बाप रे,
5: अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
7: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
14: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16607-52107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: इन्द्रा मोबाइल सेन्टर धादिङ बेसीमा अफर है अफर। इन्द्रा मोबाइल सेन्टर यही जेठ 7 गतेको दिन नयाँ डेकोरेसनका साथ ग्रान्ड ओपनिङ हुँदैछ। यसो ग्रान्ड ओपनिङको दिनमा सम्पूर्ण सामानहरूको खरिदमा 30-50% सम्म छुट दिइनेछ। स्मार्टफोन तथा रु 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोटल म्याचिङ गेम खेली नगद 1000 रुपियाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै। होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त। के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने। ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: ओइस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
7: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
7: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93-90 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादी अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओहो,
1: होइन के हो
0: नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्ट फोनको खरिदमा हिरोको जुम स्कुटर र
0: रोमन मोबाइल पसल झारिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी।

0: 98 13 19 15 19।
1: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
2: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
3: मोबाइल पंखा हिटर राइस कुकर कुलर चार्जर इयरबड्स हेयरफोन स्पिकर सीसीटीभी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
0: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
3: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल, प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98 510 63 802 98 510 63 802।
4: राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ।
3: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटातर्फ, ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98 41 65 64 99 98 41 65 64 99।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा थादिङ सहित नेपालका विभिन्न जिल्लाहरू र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। धादिङका तीन विद्यालयमा नैतिक शिक्षा कार्यक्रम लागू। थाक्रेमा प्रथम बाल महोत्सव 2000

0: निराशी हुँदै चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो। प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पा द्वय प्रति सम्मान। निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष पाण्डेको भनाई। र कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला भाइरस फैलदा धेरैको मृत्यु। एनएसएल चौथो संस्करण भदौ 20 गतेदेखि शुरू हुने। अब समाचार विस्तारमा। बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको सहयोगमा धादिङका तीन विद्यालयमा विद्यालय तह नैतिक शिक्षा प्रबन्धन कार्यक्रम लागू गरिएको छ। आधारभूत तह अन्तर्गत कक्षा 6, 7 र 8 नैतिक शिक्षा अध्यापन शुरू गरिएको बेनीघाट रोरा गाउँपालिका स्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधान अध्यापक तिलक चेपाङले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको शंखादेवी माध्यमिक विद्यालय मजिमटार, आदर्श माध्यमिक विद्यालय गजुरी र जनकल्याण नमूना माध्यमिक विद्यालय मास्टारमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो। बागमती प्रदेशभर वैशाख 20 गतेदेखि 19 नमूना विद्यालय र 5 आवासीय विद्यालयमा सो कार्यक्रम शुरू गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले प्रत्येक विद्यालयलाई 2,00,000 रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। नैतिक शिक्षा अन्तर्गत नैतिकता, मानव मूल्य र शिक्षा, नैतिक मूल्य मान्यता, नैतिकतामा आधारित संस्कार, नैतिक आचरण, सदाचार, सामाजिक मूल्य मान्यता तथा पञ्चशीलका सिद्धान्त लगायत विषय अध्यापन गराइने विद्यालयले जनाएको छ। शंखादेवी माध्यमिक विद्यालयले सामाजिक तथा स्थानीय पाठ्यक्रम शिक्षक सुमन खनाललाई नैतिक शिक्षाका रूपमा नियुक्त गरी पठन पाठन शुरू गरिसकेको प्राध्यापक चेपाङले बताउनुभयो। विद्यालय तहदेखि नै विद्यार्थीमा अनुशासन, सदाचार र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। 100 घण्टा पठन पाठन हुँदा 25 घण्टा प्रयोगत्मक शिक्षण हुनेछ। ठाकरे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सृजनशीलता, विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै बाल महोत्सव 2083 आयोजना गर्ने भएको छ। गाउँपालिकाको आयोजनामा जेठ 15-17 गतिसम्म महादेवबेसी स्थित गाउँपालिका कार्यालय परिसरमा महोत्सव सञ्चालन हुने जनाइएको छ। महोत्सवमा कक्षा 4-12 विद्यार्थीहरूको सहभागिता रहने विभिन्न प्रतियोगिता तथा प्रस्तुतिकरण समावेश गरिएको छ। वक्तित्व कला प्रतियोगिता, कविता वाचन प्रतियोगिता, लोक सांस्कृतिक नृत्य प्रतियोगिता, एकल गायन प्रतियोगिता, हस्तलेखन प्रतियोगिता, बेलुन फुट, संगीत कुर्सी, गणित दौड़ तथा चित्रकला प्रतियोगिता लगायत आयोजना गरिने कार्यक्रम तालिकामा उल्लेख छ। त्यस्तै विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी, नृत्य प्रस्तुतिकरण र सन्देशमूलक लघु नाटक समेत महोत्सवको आकर्षणका रूपमा रहनेछन्। प्रत्येक विद्यालयबाट तोकिएको सीमाभित्र रहेर सहभागी गराउन अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालय तथा विद्यार्थीहरूले जेठ 7 गतेभित्र कार्यालय समयमा दर्ता गरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। कार्यक्रम सम्बन्धी समन्वयका लागि विभिन्न प्रतियोगिता अनुसार सम्पर्क व्यक्तिहरू समेत तोकिएको छ। गाउँपालिकाले हाम्रा बालबालिका हाम्रा शान, सृजनशीलता, संस्कृति र चेतनाको पहिचान भन्ने मूल नारासहित आयोजना गर्न लागेको महोत्सवले बालबालिकामा आत्मविश्वास, प्रतिभा र सांस्कृतिक चेतनाको विकास गर्ने विश्वास व्यक्त गरेको छ। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्र कनालका अनुसार इच्छा कामना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पताल भर्ना गरिएका थिए। उपचाररत 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगीचंगी देखिने, भाँच्दा दूध निस्किने वा छुँदा रंग फेर्ने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि वान्ता, पखाला, जिब्रो सुनिने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाहिँ चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ। नचिनेको च्याउ नखानु नै उत्तम उपाय हो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 औं पटक सगरमाथाको आरोहण सफल गर्नुभएका कामी रीता शेर्पा र 11 औं पटक सगरमाथा आरोहण गर्ने लाग्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताको नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनु भएको छ। शेर्पाले आज बिहान 10:12 जाँदा सगरमाथाको 32 औं पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो। विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन् प्रधानमन्त्रीले भन्नुभएको छ। साथै माउन्टेन क्वीनका रूपमा परिचित लाग्पा शेर्पाले आज बिहान 9:30 एघारौं पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। निरन्तरको अदम्य साहस, कठोर आत्म अनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ, प्रधानमन्त्री शाहले भन्नुभएको छ। खुशीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुवैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उहाँको भनाइरहेको छ। हिमाललाई ईश्वर झैं पूजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताउनु भएको छ। सम्पूर्ण नेपालीको तर्फबाट कामी रीता शेर्पा, लाग्पा शेर्पा तथा सम्पूर्ण आरोही शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु, प्रधानमन्त्रीले भन्नुभएको छ। यसैबीच सशस्त्र प्रहरी सहायक निरीक्षक नेम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सहायक हवलदार कार्कीले बिहान 10:20 र सहायक निरीक्षण शेर्पाले बिहान 11:55 समयमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन्। सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला हुन्। पर्वतीय उद्धार तथा उच्च हिमालय क्षेत्रमा दक्षता हासिल गर्नुभएका दुवैजनाले मनाङमा रहेको चुलु फार इष्ट हिमाल र लोबुचे हिमाल पनि आरोहण गर्नुभएको छ। यस ऐतिहासिक सफलताले संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने सशस्त्र प्रहरी बल नेपालको विश्वास रहेको छ।
1: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 inch ko display, AI powered camera, 2 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: Radio Bihani 97.6 MHz.
2: Bisram pachi punah swagat cha aba baki samachar. नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायमाथि मानसिक दबाव बढ़ाइएको भन्दै उहाँले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीहरूले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ। अध्यक्ष पाण्डेका अनुसार अहिले काम गर्दा घाटा मात्र नभई घरकै नै घुम्ने स्थिति निर्माण व्यवसायको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको गुनासो गर्नुभयो। उहाँका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायीलाई काम नगरे आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने, कार्यवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्। यो कारणले निर्माण व्यवसायीहरू गम्भीर मानसिक तनावमा छन्। जिल्ला जिल्लाबाट व्यवसायीहरूले देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ भन्ने अवस्था व्यक्त गर्न थालेका पाण्डे बताउनुहुन्छ। काम गर्न नचाहेर भन्दा पनि गर्न नसकेर काम रोकिने अवस्था आएको उहाँको भनाइरहेको छ। अब विदेशको खबर। डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला भाइरस फैलदा धेरैको मृत्यु भएको छ। यो सँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय स्तरमै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। इबोलाले 80 जनाको मृत्यु भइसकेको डब्ल्यूएचओले लगभग 246 जना गम्भीर बिरामी परेका जनाएको छ। यद्यपि यो विश्वव्यापी महामारी संकटकालको श्रेणीमा पर्दैन। डब्ल्यूएचओका डाइरेक्टर जनरलले इबोला संक्रमितको यकिन संख्या र यसको फैलावटलाई लिएर अनिश्चितताको अवस्था रहेको बताएका छन्। डब्ल्यूएचओले जनाए अनुसार यो पटकको इबोला बुन्डी बोग्यो भाइरसबाट भएको छ, जसको औषधि र खोप दुवै छैन। विश्व स्वास्थ्य एजेन्सीले भाइरस कंगो बाहिर पनि फैलिसकेको र छिमेकी युगाण्डामा 2 जना संक्रमित भेटिएका जनाएको छ। युगाण्डाका अधिकारीहरूले 59 वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको रिपोर्ट पोजेटिभ आएको बताएका बीबीसीले जनाएको छ। मान्छेहरूको आवाजावत, व्यापार र यात्रा धेरै हुने भएकाले कंगोका छिमेकी देशमा इबोलाको भाइरसको जोखिममा रहेको बताइएको छ। इबोला प्रकोप पुष्टि भएको कंगोको इतुरी प्रान्त दुर्गम मानिन्छ। कंगोको पूर्वी दुर्गम क्षेत्र इतुरी कमजोर सड़क सञ्जाल राजधानी किन्साबाट 1000 किलोमिटर भन्दा धेरै माथि पर्छ। त्यहाँ स्वास्थ्य पूर्वाधार कमजोर भएकाले रोग नियन्त्रण थप कठिन हुने गरेको अधिकारीहरू बताउँछन्। अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ले अधिकांश मानिसको मृत्यु र गम्भीर संक्रमण मंगवालु र रुवामपाडा स्वास्थ्य क्षेत्रमा भेटिएको जनाएको छ। अत्याधिक संक्रामक भाइरस इबोला बान्ता रगत, वीर्य वा अन्य शारीरिक तरल पदार्थ मार्फत सर्न सक्ने चिकित्सकको भनाइ छ। यसको संक्रमणले मान्छेको स्वास्थ्य अवस्था गम्भीर हुनुका साथै मृत्यु समेत गराउँछ। कंगोमा यसअघि इबोला महामारीमा 43 जनाले ज्यान गुमाएका थिए। अब खेल खबर। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज काठमाडौँमा कार्यक्रमको आयोजना गर्दै यो जानकारी दिएको हो। लीग 4 महिनासम्म चल्नेछ। लीगमा यसपटक 10 देखि 12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा 7 टोली सहभागी थिए। यो संस्करणको एनएसएल होम एण्ड अवे प्रणालीमा सञ्चालन हुनेछ। यसअघि प्रतियोगिता त्रिपुरेश्वरको 10 रथ रंगशालामा मात्र सञ्चालन हुँदै आएको थियो। अघिल्लो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो। फाइनलमा पोखरा थण्डर्सलाई हराउँदै ललितपुरले लगातार 2 पटक उपाधि जितेको थियो। पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौँ ब्लेजर्सले जितेको थियो। साँझ 6:35 बजेको समाचार सेरोफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। धादिङका तीन विद्यालयमा नैतिक शिक्षा कार्यक्रम लागू थाक्रेमा प्रथम बाल महोत्सव 2083 हुँदै चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पा दुवैप्रति सम्मान निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष पाण्डेको भनाई र कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला भाइरस फैलदा धेरैको मृत्यु एनएसएल चौथो संस्करण भदौ 20 गतेदेखि शुरू हुने हवस् त साँझ 6:35 बजेको समाचार सेरोफेरो सकियो प्राविधिक मित्रका साथै म विवेक पनि बिदा माग्छु निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला नमस्कार

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
3: आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
6: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
7: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: खिलाड़ी खिलाड़ी टोली को घोषणा।
1: एसई सकियो अब रमाइलो शुरू भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चूल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चूल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम बेर्सिनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समय सीमा निर्धारण गरिएको छ। नेपाल विद्युत प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चूल्हो प्रयोगको अभियान अगाडि बढ़ाएको छ। स्थानीय तहहरूले पनि त्यसलाई प्रभावकारी रूपमा अगाडि बढ़ाएका छन्। जनस्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यका लागि पनि विद्युतीय चूल्होको प्रयोगलाई बढ़ावा दिन लागेको रणनीतिमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनु भयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको छ। यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। त्यसै गरी सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुनुहुन्छ। संगठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमूना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमूनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङका 5 जना परिवारले जंगली च्याउ खाएका थिए। गोठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालय गत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये धनुषा जिल्लामा 43.5 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा र काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढ़ीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीयहरू चिन्तित बनेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
4: वर्षायाम शुरू भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, झिल्ली, घागर लगायतका दर्जनौं बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागरण बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान अझै टाढाको विषय बनेको छ। बढीमालीका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक:
5: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नुपर्ने अवस्था छ। बरसातको समय शुरू भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँ नै पहिरोले क्षतविक्षत अवस्थामा छ।
4: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौं बस्तीका घर परिवार बरसातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बढीमालीका नगरपालिका 4 अर्का स्थानीय कमलनाथको गुनासो छ।
6: जग्गा जमिन बगाई बाढी स्थान उच्च जोखिममा रहेको वर्षायाम शुरू भयो, हामीलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो। राति जागराम बस्नुपर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा बाढी स्थानको व्यवस्था राज्यले गरिदियो भने आभारी हुने।
4: विगतमा वर्षायाम सँगै साफे मार्तडी सड़क र मार्तडी कोल्टी सड़क लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुडासैनी:
7: विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, दलका व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने तर्फ नै हाम्रो छ। हामीले कामहरू गर्दै आइरहेका छौँ।
4: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीड़ाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली कंग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो। कंग्रेस नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो। 33औं मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले बल्खोस्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धांजलि व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखे अघि बढ़न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले अबको समय राजनीतिक लाभ भन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड़ दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
8: भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग उत्पादन घट्नुको कारण माटो तथा हावापानी अनुसार उपयुक्त जात छन् जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताउनुभयो। अलैची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
9: मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर, त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर

0: पत्रकारहरूलाई सबैलाई एउटै मञ्चमा उभिने प्रयत्न गरेका छौँ। स्थानीय किसान संकलक, स्थानीय स्तरका व्यवसायी, बजार स्तरको व्यवसायी, त्यसपछि एक्सपोर्टर, अलैँची विकास केन्द्र, कृषि ज्ञान केन्द्र, सरकारवाला निकाय, स्थानीय सरकारसम्म त्यही सम्बोधन हुने चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
1: अलैँची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड़ दिएको उहाँको भनाइ छ।
2: कृषिबाट हाम्रो जीविकोपार्जनको निम्ति मात्रै होइन, कसरी गरेको व्यवसायिक र उद्यमशील बनाउने कृषिकै क्षेत्रबाट हामी हाम्रो पालिकालाई समृद्धिको बाटोमा कसरी लैजाने भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण, हाम्रो योजनाका कार्यक्रममा कुनै खोट छैन।
1: अलैँची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनुभयो।
3: अलैँची खेती सम्बन्धी विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। आगामी दिनमा अलैँची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यसको कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँसभाले तयार गरेर आउँछ।
1: चालू आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड़ बराबरको अलैँची निर्यात भएको अलैँची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
4: बेनीघाट आरूघाट लार्के सड़क खण्ड अन्तर्गत गोर्खाको नौली खोलामा पक्की पुल निर्माण भएको छ। 4,36,00,000 लागतमा 36 मिटर लामो पुल निर्माणसँगै त्यस क्षेत्रमा चल्ने सवारी साधनहरू र नागरिकलाई सहज भएको पूर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख सन्तोष अरियालले जानकारी दिनुभयो। भक्तपुरको चाङ्गु नारायण नगरपालिका 5 छालिङ गोकुल धाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो एक महिले मेला शुरू भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरूषोत्तम महातम्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। ससाना तीन खोलाको संगम स्थलमा रहेको मन्दिरलाई त्रिवेणी धामको नामले समेत चिनिन्छ। त्यहाँ 64 शिवलिंग, 70 ऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्ड समेत छ। त्यसै गरी भक्तपुर नगरपालिका 6 स्थित अन्चा पोखरी ख्यो पुखु मा आजदेखि एक महिने मत्स्य नारायण अर्थात पुरूषोत्तम मलमास मेला शुरू भएको छ। यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरूषोत्तम महातम्य वाचन गरिने र त्यहाँको कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरी रोग व्याधि नष्ट हुने, पाप नष्ट हुने जनविश्वास रहँदै आएको भक्तपुर नगरका वासिन्दाले त्यहाँ पूजा दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिलेसम्म 246 जना संदिग्ध संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी संकटको मापदण्ड भने पूरा नगरेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गृहवेलसले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभाग बारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। इबोलाको अहिलेको स्ट्रेन बुन्डी बुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्ल्यूएचओले त्यसको औषधि वा खोप नरहेको पनि उल्लेख गरेको छ। सो भाइरस प्रजातान्त्रिक गणतन्त्र कंगो बाहिर फैलिसकेको उल्लेख गर्दै डब्ल्यूएचओले छिमेकी देश युगाण्डामा 2 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा सन् 2018 देखि 2020 इबोला महामारीका कारण 2300 मानिसको ज्यान गएको थियो। इबोला जंगली जनावरमा रहेको भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको भनाई छ। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको नयाँ अध्ययनले देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ। यो अध्ययन साइन्स एडभान्सेज नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो। अनुसन्धान टोलीले सन् 1950 देखि 2023 करिब 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा बढ़ी नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्यूटर आधारित विश्लेषण विधि प्रयोग गरिएको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक

0: 0.045 मिलीग्राम प्रति लिटर का दरले घटिरहेको छ। अध्ययन गरिएका करीब 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। यसले अत्यन्त कम अक्सिजन हुने अवस्था निम्त्याउन सक्छ, जसका कारण माछा तथा अन्य जलचर प्राणीहरूको मृत्यु हुन सक्छ।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: मूलक क्षेत्रका 189 परियोजनामा 12,54,70,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000,000, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1,74,38,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67,19,64,000 असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा हर्जना समेत गरी सो रकम असुल गर्नुपर्ने देखिएको हो। कोष र ऋण बीच 5 वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भैरवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले नवनिर्वाचित पदाधिकारीलाई उद्योगी व्यवसायको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै उद्योगी व्यवसायको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्माले भन्सार व्यवस्थापन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण, युवा स्वरोजगार तथा नव प्रवर्तनका क्षेत्रमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता उठाउनुभयो। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्ने भएको छ। कुवेत काठमाडौँ कुवेत रूटमा साताको 2 उडान गर्ने गरी उडान पुनः शुरू गर्न लागि कुवेत एयरवेजले जनाएको छ। पश्चिम एसिया युद्धका कारण कुवेत काठमाडौँ उडान रोकिएको थियो। कुवेतले मंगलबार र बिहिबार गरी सातामा 2 उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका 71 घर परिवारलाई 6,800 कफीको बिरूवा वितरण गरिएको छ। गाउँपालिकाको कार्यक्रम अन्तर्गत कफीको बिरूवा वितरण गरिएको हो। गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको फिल्ड अनुगमन कार्यालयका अनुसार 6,800 मात्र खाडल खनेको पाइएपछि सोही अनुसार कफीका बिरूवा वितरण गरिएको जनाइएको छ। वडाभित्र करिब 13,000 कफीको बिरूवा माग भएको थियो। काभ्रे पलाञ्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफी किसानलाई वर्षेनी बिरूवासँगै आधुनिक कृषि सामग्री समेत वितरण गर्ने गरेको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लीग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लीगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चौथो संस्करणको एनएसएल भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लीगको घोषणा गरेको हो। लीगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एण्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हल कोर्टमा जेठ 8 15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनशीपका लागि निरता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाड़ी मध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, मित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्दर, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनशीपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। समूह बीमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। मलेसियामा मे 23 तारीखदेखि शुरू हुने

0: खेलाड़ी पेटले भारत र नेपालका खेलाड़ीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 2.8 मिलीमिटर। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। दिपायलको अधिकतम 38.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामिरिता शेर्पाबाट सगरमाथाको 32 पटक सफल आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: ओहो ला
4: ल ल ल मर्निंग के हो।

0: भएको
1: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शरीर फुलेर जागृता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
7: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
2: संविधान भन्दा माथि सरकारका निर्णय स्वीकार्य नहुने विपक्षी दलहरूको भनाई, लोकतन्त्र विरूद्धका कदमको कड़ा प्रतिवाद गर्ने कांग्रेस सभापति थापाको चेतावनी, शक्ति सन्तुलन भत्काएको एमाले महासचिव पोखरेलको आरोप।
3: अब त राज्यका तीनवटा अंगहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ।
2: सरकारद्वारा वस्तु तथा सेवाको गुणस्तर अनुगमन तीव्र, 100 रूपियाँ भन्सार विवादमा नागरिक अधिकारको रक्षा गर्न सर्वोच्चको आदेश, यो वर्ष सुन आयात 13% घट्यो तर खर्च भने 24% बढ़ी।
4: सबै ठूल्ठूलो लगानीकर्ताहरू सुनमै लगानी गरिरहेको छ संसारभरि, त्यो कारणले गर्दा अहिले घट्ने अवस्था चाहिँ छैन।
2: जंगली च्याउ खाँदा चितवनमा थप 1 जनाको मृत्यु, कोहलपुरमा अतिक्रमित जग्गामा बनेका 751 टहरा हटाइयो, 1 महिनामै करिब 8 लाख व्यवसायमा आर्थिक गणना, सबैलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह।
5: स्वतस्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्, कोही घोडाबरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिन लागि अनुरोध पनि गर्न चाहन्छु।
2: इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा, चौथो संस्करणको नेपाल सुपर लीग भदौबाट हुने।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिग्रने गरेर बनाइएका भ्यू टावर, स्वागतद्वार र पक्की संरचना निर्माणमा स्थानीय सरकारले गरेको मनोमानीका कारण देशलाई आर्थिक रूपमा उठ्नै नसक्ने अवस्था बनाइएको छ। एक अर्काको सिको गर्ने र निर्माण र तालिममा खर्च मात्र गर्ने समस्याको अन्त्य गर्नुपर्दछ महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। त्यही औंल्याएको अनुसार अब बन्ने बजेट र

0: को प्रतिवाद गर्ने बताउनुभयो।
1: सुशासनका सन्दर्भमा एजुकेशनमा ल्याउने चेन्ज, हेल्थमा ल्याउने चेन्ज, रोजगारीका कुरा, इम्प्लोयमेन्टको कुरा, एक कुरा भयो एग्रिकल्चरको कुरा, यी तमाम कुराहरूका सन्दर्भमा हिजो कैयन गर्न नसकेका कुराहरू वा गर्न चुकेका कुराहरू आजको नयाँ सरकारले गर्दै गर्दाखेरि त्यसलाई थप्पडी बजाएर समर्थन गर्ने हो, यी कुराहरू चाहिएकै हो त। कतिपय हिजो हामीले सुरुवात गरेका कुराहरू होला, तर यो नागरिकको अधिकारहरूको एक्सपेन्समा हो, नागरिकको अधिकारहरूलाई मुल्तवीमा राखेर हो, हामीले खोजेको हो, शासनको चाहिँ त्यसलाई मोडल भनौँ वा हाम्रो संरचना यस्तो होइन नि त, यो बाटोबाट हुँदैन भन्ने कुरा हाम्रो विश्वास हो नि। कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन, कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन, र जतिसुकै बहुमत प्राप्त गरे तापनि त्यो कन्स्टिट्युसनल सेफगार्ड भन्दा माथि त्यो हुँदैन।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले सुशासन कायम गर्न नसक्ने बताउनु भएको छ। राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सन्तुलन नै खलबल्याउने काम गरेको भन्दै यसले नागरिकले निकास नपाउने तर्क गर्नुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा वहाँले न्यायपालिका आफ्नो मातहत राख्न खोज्नुले न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनुभयो।
2: अब त राज्यका तीनवटा अङ्गहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ, अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढंगले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरूद्ध संगठित हुनुपर्ने, आन्दोलित हुनुपर्ने आवश्यकता छ, र त्यो आन्दोलनको आधार अब हामीले जब जबको सैद्धान्तिक मार्गदर्शनमा शिक्षा लिन सक्नुपर्दछ भन्ने कुरा म तपाईँहरूको बीच राख्दै छु।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाईको दम्बमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँको टिप्पणी छ। सुर्खेत पुग्नुभएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभयो। भन्सारमा 100 रूपियाँसम्मका सामानमा समेत कर लगाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले नागरिकको आधारभूत अधिकारलाई केन्द्रमा राख्दै महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद भुइयाल र टेकप्रसाद ढुंगनाको संयुक्त इजलासले जेठ 1 गते दिएको आदेशमा भन्सार कार्यान्वयनका क्रममा सर्वसाधारणमाथि अनावश्यक कडाई नगर्न सरकारलाई निर्देशन दिएको हो। अदालतले विशेष गरी औषधिजन्य सामग्री, अत्यावश्यक वस्तु, सामाजिक संस्कार मा प्रयोग हुने न्यूनतम सामग्री तथा व्यक्तिगत प्रयोजनका सामानमा अवरोध नगर्न स्पष्ट आदेश दिएको हो। आदेशमा नेपालको संविधान धारा 16 अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार रहने उल्लेख गरिएको छ। यो वर्ष सुन तथा सुनका गहना आयात करिब 13.5% घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 9 महिनामा नेपालमा सुन तथा सुनका गहनाको आयात परिमाण 13.5% 4.5%

0: विभिन्न देशको त्यस्तै छन् अनि केही देशहरूले सुनलाई एकदमै होल्ड गरेका छन्।
1: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब चार दिनको अभियान अन्तर्गत वड़ा नम्बर 11 स्थित क्रिकेट मैदान आसपासका संरचना हटाइएको हो। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार अधिकांश बसोबासीले आफ्ना झ्याल ढोका लगायतका सामग्री आफै उठाएर लगेका थिए भने बाँकी रहेका घर टहरा नगरपालिकाले डोजर मार्फत हटाएको हो। वहाँले वास्तविक

0: उपलब्ध गराइदिनुहोस्। पुलिस गौरवपुर पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनुहुन लागि अनुरोध पनि गर्न चाहन्छु।
1: चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुल वांगका दुई बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्राण्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्रै यसोदा ब्राण्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। ताजा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
2: सर्लाईमा मौरी पालनबाट किसान पलायन हुँदै
3: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है। शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
2: मौरी पालन पेसा नै संकटमा पर्ने डर। रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन रहेछ नि।
6: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्टमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाईमा मौरी पालन व्यवसाय संकटमा पर्न थालेको छ। सर्लाईमा 2 दशक अघिसम्म 300 को हारिमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
9: मलाई गुलियो साथी मनपर्ने, अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोर थोरै मह देखियो हुनाले अब यो मौरी पाल्दा मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाब त्यसमा लाग्यो।
10: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको उहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
9: पहिला जति हुन्थ्यो मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएछ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर, अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन है, यो अस्ति भर्खर आगो नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
10: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
9: मौरीले तोरी खाइदियो, तोरीको फुलको

0: चुसेर हाम्रो तोरी नाश भयो, तिम्रो दाना भयो भन्छ, कोही तेल कम आयो भन्छ, कसैले बिसारी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी, केही बिचौलियाहरू भनौँ न, मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात, मह पनि अब चै मह हो होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई त थाहा छैन, खाँदा गुलियो भयो भइहाल्यो उनीहरूलाई।
1: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सीधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी:
2: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौ, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी, सर्लाई, रौतहट, यिनै नै हाम्रो चरण।
1: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
3: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा, यो बजार पनि त्यस्तै छ है, शुद्ध मह को पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
1: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
4: मौरीमा यति विवाद छ, तपाईँको त्यहाँ एकजनाले त्यही भन्ने कार्यक्रम मौरीमा हुन सकिरहेको, त्यसै एकजनाले आउँदा निवेदन हाल्छ, दो साल मैले त्यसै देखेँ, अर्कोजना आएर के भन्छ, मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
1: अहिले सर्लहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ, तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
5: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
6: शैलेन्द्र गिरी, सिद्धिशरण नगरपालिका 12। यो बाँदरले हाम्रो अहिले नै यो बिरुवामै मकै छपाएर केही छैन, यसो कसरी चाहिँ यो खेती पूर्ति पाइन्छ पाइँदैन, नपाए हामीले के खानु, जम्मै खाइसक्यो मकै बाली जति, एउटा के जम्मै बारेर अब त घर घरमा पस्न लाग्यो हजुर। यसको खेती पूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन हजुर।
7: तपाईको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ओखलडुङ्गा सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत फरिन्द्र कटुवाल।
8: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ यो जंगली जनावरबाट भएको क्षति यकिन भएपछि त्यो क्षतिका आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धिचरण नगरपालिकाले पनि समन्वय गरेर उहाँको क्षतिपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो, र उहाँले नगरपालिकामा आएर सम्बन्धित वडामा वडा कार्यालयमा नि उहाँले गुनासो राख्न सक्नुहुन्छ, र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ खेतीपूर्तिका लागि के गर्ने भनेर। सीआईएन मार्फत चाहिँ उहाँले यो जानकारी पाउनु भयो र नगरपालिकामा आउनु भयो भने उहाँलाई क्षतिपूर्ति कसरी पाउने, कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहजीकरण सम्बन्ध गर्छौँ।
9: नमस्कार, म भरिलाल खड्का, रुकुम पूर्व सिस्ने गाउँपालिका 2। म एक्सकाभेटर चालक हो, अपरेटर, अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु, 5 वर्ष पुग्यो। मैले रिन्यु गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जानुपर्छ कि अन्य ठाउँबाट हुन्छ, यसको चाहिँ जानकारीको लागि।
7: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी।
10: अहिले सिस्टमबाट यहाँ सिस्टमबाट गर्नुभएको
7: तपाईको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव
11: म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
5: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
15: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौ। विद्यालयको नयाँ शैक्षिक सत्र शुरू भएको 15 दिन बढ़ी भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
11: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो, त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यकामा मात्र होइन उपत्यका बाहिर पनि भयो र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात हतियारसहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिकाले थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका अब अहिले त उपत्यकाको केही ठाउँको मात्रै देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्जा छन् जस्तो मलाई लाग्दैन। सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक सम्पदाहरूको सबैको पूर्जा छन् जस्तो लाग्दैन, हाम्रा बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन, तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौं भन्नुभएको छ, उहाँहरूको भनाइमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौ। तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्र गर्नु पर्यो, दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि त्यहाँबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ ठाउँहरू चेन्ज गरिएको छ, त्यो गर्भवती तथा सुत्केरी महिलाहरूले अप्ठ्यारो परेको बालबालिकाले राम्रोसँग बस्न खाना नपाएको चाहिँ खानाहरू पर्याप्त नभएको कतिपय चाहिँ दीर्घ रोगीहरू हुनुहुन्छ भने त उहाँहरूले राति खानुपर्ने होला अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला, तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेण्डर बनाएर खाना खुवाउनु भएको छ, तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो. दोस्रो कुरो, मानवाधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित पक्षसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो. विगतकालले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी र भूमिलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो. यसले चाहिँ सबभन्दा पहिला त नकारात्मक छाप पनि पर्यो भन्ने मलाई.
5: हजुर, अहिले बाल बालिका चाहिँ जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
11: केही विद्यालय केही यो होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक संघ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन. राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेछ.

0: र हामीले सामाजिक के अरे सञ्जालहरूमा पर्याप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाछौं भने चाहिँ जे व्यवस्था भएको छ त्यो पर्याप्त छैन। त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ, अब त्यहाँ धेरै मान्छे एकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ, झाडा पखालाहरू फैलन सक्छ भोलि। र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ, त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन्। हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई, अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सड़क बालबालिका मुक्त भनिरहेका छौँ, ती बालबालिकाहरू सड़कमा आउन सक्छन्। बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुन सक्छ, यसले बाल विवाहसँग जोडिएको छ। अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमाबाट त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ। र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयहरूले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको छ, तर त्यो पहल कदमै पर्याप्त छैन। सबै बालबालिकाहरू चाहिँ आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन, अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो, त्यो भिजेको स्थिति थियो। त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन, त्यसमा धेरै काम गर्नुपर्छ, सुधार्नुपर्छ। सरकारले बाल मैत्री स्थानीय शासन, पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैंगिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल श्रम मुक्त समाज, सड़क बाल बालिका मुक्त समाज को विषयमा त अलिक धेरै लगानी गर्नु पर्यो। अनि हाम्रो संविधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेको छौँ, तर पर्याप्त शिक्षकहरू हुनुहुन्न। त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गर्न सकेको स्थिति छैन।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
2: संघीय संसदका विपक्षी दलहरूले सरकारले गर्न खोजेको कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घर टहरा हटाएको छ। राष्ट्रिय आर्थिक गणना शुरू भएको एक महिनामा करिब 8,00,000 व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। र चौथो संस्करणको नेपाल सुपर लीग फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: स्ट्रङ ढंगले यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
1: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
2: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
4: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
1: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
6: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो।

0: म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
9: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
10: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: हस् बाबा।
11: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
12: सम्पर्क मोबाइल 9741001349।
13: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
13: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
14: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
13: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
15: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
14: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
1: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

रातै खारिबान कालो कसैमा तिमी घैरामरी कोही छैन त्यसैमा ओए रातै खारिबान कालो कसैमा तिमी घैरामरी कोही छैन त्यसैमा कान्छे मायाको गाला।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिवल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।

0: ताया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
5: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोपाइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741001349।
8: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 0557-5216 टोल फ्री नम्बर 16605152107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बगैंचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए,
7: अब ग्रिल यूपीभीसी एल्युमिनियम को झाल ढोका फिटिंग गर्न पो झ्याउ छ त भइरा नै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल अन्त चाहिँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल इच्छुल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि

0: यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी एल्युमिनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम गरिन्छ नि। यूपीवीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्य में पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-0597-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
3: राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट रायटार तर्फ ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसीमा ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। यस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्र मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्र मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
2: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 015252383 र 015252563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: really hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: Sharir phulera lagta jasto bhayera basera uthna namilne uthera basna namilne bhayethe. Hospital ko dawai khada khadai ma marne ra bachne ko thekane thiyena ke. Vaidik ma aushadhi huncha re bhanne sunera ma vaidik ma gaye 15 din ko dawai khanus त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आए. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगरोस्.
3: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि. त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थे. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ.
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब मेरो गति त अवश्य मेरो नाश हुने नै छ, शरीर त मर्ने नै हो, तर पनि दधिची ऋषिको हाणको यन्त्र अमोघ नाम गरेको वज्रमा जोडेर शत्रु दमनको लागि अपनाएर ल्याइएको यो वज्र मैले थाहा पाएँ। उठाओ वज्र, मार शत्रु, तर जित्ने हार्ने भगवानको हातको कुरा हो, तर जता जय लक्ष्मी त्यतै नारायण, तिमीले नै मलाई मार्छौ होला। अनि वृत्रासुरको र महाराज इन्द्रको लडाई भयो र आखिरमा वृत्रासुरको दुई हात महाराज इन्द्रले गएर हात्तीबाट ओर्लेर चट चट काटिदिनुभयो। अनि हात काटिसकेपछि लडो भैमा, अनि अन्ततो गत्वा त्यो हात काटिसकेपछि मानिस दौड़न सक्दो रहेछ, हात पछाडि लगाएर बाँधेर हिँड्नुहोस् त तपाईँ दौड़न सक्नुहुन्न। अनि त्यसपछिबाट हाकार हुकार चितकार जनजीवन अस्त व्यस्त भयो। अनि त्यसपछिबाट वृत्रासुर नाम गरेको दानवले सुवाकार गरेर तादिएको थियो हात्ती समेत महाराज इन्द्रलाई सलक्कै निलो भेट भित्र। त्यत्रो पुरुषार्थ देखायो, अरू जन भागा भाग, महाराज इन्द्र त पेटभित्र, अरू को बस्ने? दाहिनेपट्टिको कोखमा वज्र प्रहार गरेर हो च्यातेर वृत्रासुर नाम गरेको दानवबाट महाराज इन्द्र जन्मिसकेपछि वृत्रासुरले भन्यो, त मेरो पुत्रको रूपमा परिणत भएको छ। शरीरबाट गिर्ने वाला व्यक्तिको नाम के हुन्छ? कि भने मलमूत्र हुन्छ कि छोराछोरी हुन्छ? यो साबिती बयान दे त ये म पुत्र हुँ भन्, होइन भने मलमूत्रमा साबिती बयान दे। बडा अप्ठ्यारो भयो, बोल्नै सकेनन् राजा इन्द्र। बडा लज्जित भए, समाजले सारा सम्पूर्णले हो भन्ने कुराको निश्चित गर्यो। अनि वृत्रासुर त्यस अवस्थाको बीचमा आफ्नो शरीर पनि पेट पनि फोरिसकेको, हात पनि काटिसकेको कारणले अब भगवान मर्नु त जरूरी छ, मैले आशा केही गरेका छैन, बच्ने आशा मैले गरेको छैन, अब मेरो अन्तिम भो भगवानको चरणार बिन्द शंकर्षणको चरणमा आएर मेरो सेवा लागोस्, अब यो सांसारिक व्यवहारबाट मैले अवकाश लिएँ भनेर मुखबाट बाण प्रहार गर्न थाल्यो। हात त काटिसकेको थियो, फेरि पाउबाट धकेल्न थाल्यो बाणहरू। तैपनि राजा इन्द्र कष्टको दायको यातनामा थिए, तर वृत्रासुरलाई महाराज इन्द्रले अमुख वज्रको प्रभावबाट प्राण प्राण अन्त गरे मर्यो। वृत्रासुरको तेज भगवानमा प्रवेश भयो, वृत्रासुर परमधाम गयो। आकाशबाट फूलमाला गुच्छलाब्रीको वृष्टि महाराज इन्द्रको जय शब्दले उच्चारण गरियो, तर राजा इन्द्रलाई ब्रह्महत्या फेरि झप्पै प्रारम्भ गरिहाल्यो। अनि राजा इन्द्र त्यतिखेर कहाँ गएर सुरक्षित रहने गाह्रो पर्यो। राजा इन्द्र अहिले मानसरोवर नाम गरेको तलाउमा कमलको डाँटमा गएर लुक्नुभयो। यो कमलको डाँटमा गएर महाराज इन्द्र लुकेको बेलामा अराजकता फैलियो, मुलुकमा राजा नभएको देश त बनाउनु हुँदैन, यसै कारणबाट राजा चाहिन्छ, राजा नभई हुँदैन। यस अर्थले राजा को बनाउने? राजा हाम्रा राजालाई त ब्रह्महत्याको दोषले मानसरोवरमा जानु भएको छ, यस कारणबाट जसले अश्वमेध यज्ञ गरेको छ त्यो राजा बन्ने एउटा प्रत्याशी समान बन्न सक्दछ भनेको हुनाले राजा बनाउनका लागि तत्कालमै नौश नामको राजालाई मर्त्यमण्डलबाट चन्द्रवंशीका राजालाई बोलाएर तपाईँले अतिरिक्त इन्द्रको स्थान स्वर्गको कब्जा गरिदिनु पर्यो, अनि तपाईँलाई हामी राजा मान्छौ भनेर सम्मानित तरिकाबाट अतिरिक्त रूपबाट राजा इन्द्रको रूपमा नौश नामगरीको राजालाई लिएर राखे। अनि नौश नाम गरिएको राजा पनि स्वर्गको राजगद्दीमा गएर आफ्नो तौड तरिकाले राज्य सञ्चालन पक्षको लागि अगाडि बढ़ाउने कोशिश गरे, तर राजा इन्द्रको ब्रह्महत्या टुटाउनका लागि के कसो गर्ने भनिकन ठूलो छलफल जारी छ भन्ने सम्बन्धको कथा यस अध्यायले
2: देश नागरिक समाजले आयोजना गरिएको यस महायज्ञको पूर्ण सफलताको कामना गर्दै आज तेस्रो दिनको अनुष्ठानको मध्याह भएको छ। सबै कथा उपस्थित हुनेछौ, तबसम्मका लागि एक घण्टाको लागि यहाँहरू समक्ष यो कथाको जब तेस्रो दिनको अनुष्ठान र यस महायज्ञ छ, जस मध्येमा कसैको 50,000 छ, कसैको 51,000 छ, कसैको जब 60-61,000 छ, कसैको लाख रुपियाँ समेतले प्रस्तुत हुनुभएका महानुभावहरू हुनुहुन्छ, उहाँहरूको अनुकूल मर्यादा र उहाँहरूको अस्तित्वलाई कायम राख्नेछौ। हस्ताग्रणी श्रोताहरू, यिनै सन्दर्भलाई यस महायज्ञ श्रद्धाञ्जलीको रूपमा लिऊ, सच्चा श्रद्धाञ्जलीको रूपमा मानिसहरूले वर्षको एकपटक सम्झने, तर त्यसपछिबाट फेरि बिर्सनी हुन्छ, तर यसलाई 7 दिनको धार्मिक कार्यक्रम भेट गर्दै यस महायज्ञबाट हामी तेस्रो दिनको अनुष्ठानको मध्याह भएको जानकारी दिन्छौ। बाँकी आउँछ।

哎，你看这鸡腿。

0: मानिसबाट दूषित वातावरणको शरीरबाट जब यस विकारहरू पैदा हुने हुनाको कारणले यस्तो समयमा जब स्वच्छात गर्नु लाप्रवाह गर्नु यो निषेध गरिएको छ। अनि दोस्रो ब्रह्महत्याको कारण पनि पर्यो, पाप पनि रहेको भयो। तेस्रो नम्बरमा अब शारीरिक विकारहरूबाट शारीरिक पीड़ा पनि हुन सक्छ। यही कारणहरूले विचार गरेर हाम्रा महर्षिहरूले यिनलाई पाप लाग्छ भनेर प्रतिबन्ध गरेको थियो पहिला। तैले अहिले पाप भन्दा नडराउन नि सक्छन्, रोग लाग्छ भनेपछि त डराउलान् कि, पाप भनेपछि डराउँदै डराउँदैन। अहिले पाप भने के हो भन्न थालिहाल्यो, रोग लाग्छ भनेपछि डराउने कुरा हुन्छ। यसकारणले यस्तो ब्रह्महत्याको चार भागको विभाजन गरिसकेपछि कार्यक्रम सम्पन्न। अनि राजा परीक्षित महाराज अब मर्ने बेलामा अत्यन्त अटिलो र ठटिलो र शूरवीरताको प्रकरण देखाएर वृत्राश्रम मर्यो। यो अघिल्लो जन्मको को के थियो र मर्ने बेलामा त्यत्रो स्मृति प्राप्त भएको छ भनेर सोध्नेवाला महाराज परीक्षितलाई सुखदेवले निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको
0: रुवावासी छ भन्नु हुँदैन होइन। यसै कारणबाट अब यस कारणले गर्दाखेरिमा अब छोरा नहुनाको कारणले अपुत्रस्य गतिरे नास्ति स्वर्ग नै बचन नै बचह भन्छ। तब त्यसै कारणबाट स्वर्ग प्राप्त नहुने हुनाको कारणले अब छोरा पाउनको लागि उहाँले ठूलो अठोट युक्त तपस्या गर्नुभयो। तर छोरा त तपाईँलाई हुन्छ नै महाराज, तर एउटा कुरा भन्छु मान्नुहुन्छ भन्नुभयो। किरीशीहरूले के कुरा भन्दाखेरिमा हर्ष र शोक दिलाउने छोरो हुन्छ लिनुहुन्छ भन्नुभयो अंगिराले। हाँस्न पाएपछि रुनी भन्ने कुरा रुँदै गरौँला के गरिँदैन, हाँस्न पाइसकेपछि रुनी कुरा क्रमशः रुँदै जाउँला। ल त्यसो भनेदेखि आखिरमा तपाईँलाई छोरो प्रधान हुन्छ, एक एक गर्नुहोस्। एक एक गरे, एक एकको प्रतापबाट चरु र पायस आयो। अब राजाका धेरै रानी मध्येमा अब कुन्चैलाई दिने, जेठीलाई दिने कि माइलीलाई दिने, राजालाई बडा समस्या पर्यो। ब्राह्मणहरू आफै निर्णय गर्नुहोस् भनेर सोद्धाखेरिमा त्यसो भनेदेखि तपाईँको मन परेकी महारानी जुनसुकी हुन, तर धर्मपत्नी जेठी भनेर जेठीलाई दिए। जेठी महारानीले छोरो पाउने बुटी खाइन्, अनि जेठी महारानी गर्भवती भइन्। त गर्भवती भइसकेपछि अन्तत गत्वा रानीलाई बडो आनन्द भयो, छोरो पाइन्। छोरो पाइसकेपछि त्यो छोरोको जब जन्मोत्सव कार्यक्रम धेरै प्रकारबाट गरे, एक एक गरे, महोत्सव गरे, ध्यान गरे, मनन गरे, कीर्तन गरे, श्रद्धा गरे, सद्भाव गरे, र अनि त्यसदेखि पछाडिबाट जीवन जगत ध्यान गरिसकेपछि भगवत भक्तिमा चित्त वृत्ति गरेर कार्यक्रमको रफ्तार अगाडि बढाउनु भयो, सारा काम पूरा भयो। तर अन्तमा गएर एउटा कुरा भयो है महाराज, कस्तो प्रकारको समस्या भयो भनेदेखि त्यो छोरो पाइसकेपछि राजाले अरू रानीलाई पनि वास्ता गर्न छोडे, रीतिथिति र नीति सारा सम्पूर्ण खिलाफमा लगे। केवल महारानी जेठीसँग त्यही छोरो पाउने रानीसँग मात्रै नगिज रहन लागे, अनि राजाको र रानीको सम्वाद जेठीसँग मात्रै रहन लाग्यो। अरू महारानीहरूलाई साह्रै नरमाइलो लाग्यो, कसैको नभएको छोरो कुकुर गनी हुन्छन्, सुँगुर गनी हुन्छन्, भगवान हाम्रै घरमा आस्तो त भन्न थाले। ती अरू सौता जति कुकुर गनी हुन्छन्, सुँगुर गनी हुन्छन्, कसैको नभएको छोरो के देख्न नसकेको नि, मर्नु हुँदो रहेछ, कहाँ जाम भनेका छन् ती ती सौतारे जति, ती तिललाई भुङ्रे ज्वरो आयो। अब त्यहाँदेखि खप्नै नसक्नु भयो, अब गर्ने क्या हो। यति सनै रोएर सनै कराएर सनै नै जब यस्ता कारणबाट रहिरहनु भन्दा जे पर्ला पर्ला मारिदिउँ भनेर त्यही जन्मिएको छोरालाई मार्ने अठोट गरेछन् सौतानी आमाहरूले। अनि त्यसदेखि पछाडि यो मनमा मलाई पहिले लागेको थियो भन्छ अर्की अर्की त्यसै त्यसै गर्दै जाँदाखेरिमा त्यो राजकुमार परम सुन्दर राजकुमारलाई रात्रिका समयमा गृह कार्यमा राजा अल्मलिएको बेलामा, आमा गृह धन्दामा अल्मलिएको बेलामा विष खुवाएर सौतानी आमाले मारे, मर्यो भरे। अनि भोलिपल्ट बिहान भयो, राजकुमारलाई बोलाउँदै राजकुमारका पिताजी राजा चित्रकेतु आउनुभयो कृतधुति महारानीका पासमा। ए मेरो बाबु तिमी कहाँ गयौ, उठ उठ भन्दै टुण्डीखेलमा तिम्रा साथीहरू भकुण्ड खेल्न सुरु गरिसके। चिडिया खानका पन्छीहरू तिमीलाई कहाँ गयो राजकुमार भनेर बोलाइराखेका छन्। उठ न राजा, तिमी आऊ आऊ यता भन्दै राजा बोलाउन जानुभएको थियो। त्यस बेलासम्म छोरो उठ्दैन, चरा चुरुङ्गीहरू उठिसके। बिहानको प्रभातकालीन समय आइसकेको छ। लाउन लाउन उठे, यसरी राजाले बडा प्रेमपूर्वक पुत्रलाई उठाउन भनेर च्याप्प समाउनु भएको थियो। छोरो उठ्यो, तर मरेको छोरो रहेछ सुष्पकाष्ठ समाङ्गको समाहुञ्जल समियो, छोडिदिएपछि डङरङै लडो। अनि राजाले यसो छोरोलाई हेर्दा त मरिसकेको छोरो छाती पेडेर राजा भुमरीमा हावाले हानेको वृक्ष ढले ढली बक्स्यो र मरेको छोरालाई काखमा राखेर राजा रुन लाग्नुभयो। रानी पनि त्यही प्रकारबाट शोकाकुल व्याकुल भएर आफ्नो मृतक पुत्रलाई काखमा राखेर रुन लागिन्। त्यही बेलामा राजा र रानी डाको छोडेर रोइरहेको बेलामा ती सौतानी आमाका ती डङ्किनीहरू जसले पिस खुवाएर मारेका थियो उनीहरू पनि हे मेरो बाबु, तिमी एउटा थियो, हामी सबैको अपुत्रताको दोष मेटिएको थियो, आज तिमी कहाँ गयौ नि भन्दै धुरु धुरु धुरु धुरु हुँदै डाको छोड्दै ती आउन लागे। अनि यस्ता प्रकारले सारा हाकार हुकार चित्कार पर्यो, जनजीवन अस्त व्यस्त बोस हाकार पर्यो। अनि त्यति भएपछि कहीँबाट सुरक्षित रहन नसकेको कारणले आफै मार्ने आफै रुने त्रिया चरित्रम पुरुषस्य भाग्यम देवो न जानन्ति कुतो मनुष्य। त्रिको चरित्र र पुरुषको भाग्य दैवबाट निश्चित हुन सक्दैन भनेदेखि मैले केरी जानु भन्ने नडे भयो। अनि आफै मारे आफै रोए। अनि च्याप समातेर राजाको छोरालाई ताना ताना खोसा खोस गइरहेका थिए। त्यही बेलामा ऋषिहरू सारा आउनुभयो। अत्रित वशिष्ठ चेपन गालव कर्तवी स्वामित्र पराशर छायासुक जाजली सनक सनन्दन सनातन रिभु हंस अरूणी यति दुर्वास याज्ञ बल्क जातुकर्ण अरूषि चेवन यस्ता प्रकारका सारा ऋषि महर्षि टन्न जम्मा भए। अनि त्यो टन्न जम्मा भइसकेपछि मरेको छोरो राजाले काखमा राखेर रुँदै रुँदै भन्न लाग्नुभयो, हरे हुर्कायौं बनाय अर्जुन खानुलाई यो होइन रहेछ बुढेस कालमा शोक दिनलाई, हुर्कायौं बनाय ए होइन रहेछ।

0: महाराज परीक्षित का हजुरमा ईश्वरी मृतक पुत्र का आखमा राखेर राजा चित्रकेतु रोई रहेगा थी। राजा चित्रकेतु को अगाड़ी यस्तो प्रकार को कोलाहल शब्द हाकार हुकार चित्कार परिरहेको बेलामा अनि त्यस अवस्थाका बीचमा जब अब यो छोरो त मर्ने मरिहाल्यो बहु पनि मर्ने भए तै पनि यसलाई बचाउन सकिन्छ कि भनेर जब ऋषिहरूका गला गलामा कार कानमा लगाएर फाट फाट फाल्न थाले अनि च्याप समातेर के भन्दै भनेदेखि लौ तपाईले मेरो छोरो जब यस किसिमबाट बचाइदिनुहोस् भन्न थाले। होइन तपाईलाई शरम छैन, अब यस कारणले जब तपाईले के भन्नु भएको छ यो त थाहै थियो, हर्ष र शोक दिलाउने छोरो भने अब कि होइन हर्ष दिलायो शोक अब के कुरा भनिसकेपछि अनि त्यहाँदेखि प्रान्तका लागि हर्ष र शोकको प्राप्त भएको थियो, हर्ष भयो अब शोक हुन्छ ए अब बचाइदिनुहोस् भनिसकेपछि हातमा पानी राखेर छाप्प ब्राह्मणहरूले छरिदिएका थिए। त्यस्तो थियो क्या बाहुनको फु ऐ बाहुनले फुकेपछि त्यस्तो पो हुन्थ्यो त, अहिले बाहुनले फुकर्दाखेरि पनि मोमबत्ती ढल्कँदैन कि मर्न हुँदो रहन्छ, फुक्ने गरिएको छैन कति कति हो त मोमबत्ती ढल्कँदैन किन फुकिने नि त्यसै सास सस्तो छ र त्यस कारणबाट फाट फुकिदिएका थिए। झुरुक्कै उठ्यो मरिया छोरो त, ओहो कति राम्रो मेरो बाबु भनेर च्याप्प समाउन मरिया छोरालाई समाउन गएका थिए। खबरदार भन्यो छोराले त हे बाबुलाई त कश्मीर जन्म मही मह्यम पितरो मातरो भमन कर्म भरि भरिए भणम स देव त्रिङ्ग नरान्द्रिषु, कति जन्म तिम्रो छोरा म कति जन्म मेरो छोरा तिमी संसार यस्तै हो महाराज, यो किन रोएका छौ तिम्रो छोरो म होइन खबरदारी त जनाए। र अनि त्यहाँदेखि प्रान्तका लागि खबरदार ताको प्रमाण गरेर पर्ख भनिसकेपछि ओहो तिम्रो बाबा हो नि म भन्नुभएको थियो राजाले, यस्ता बाउ कति तिमी अघिल्लो जन्मको महान शत्रु थियौ मेरो बुझौ, यस कारणबाट तिमी महान शत्रु भएको कारणबाट तिमीलाई मैले ठिक छ ऋण तिर्छु भनेर म छोरो भएर जन्मिएको ऋण तिरिसकेको बाटो लागेको किन रुवाएको ऐ आमा किन रुवाकी, यो तिम्रो म परम शत्रु हो सौतनी आमाका डङ्किनी चोर्नी जस्तै कि किन रुवाएको टल्ला हेरेर उहाँ भने है यहाँ होइन फेरि यहाँकालाई भन्ने जस्तो होला नि फेरि नारायण हरि त्यही भोलिबाट हामीलाई चोर्नी नचोर्नी भने आउन भनिदियो भने रित्तै उहाँकालाई भने ए किन जब यस किसिमबाट रुवाएका तिमीहरू भने बाबु तिमी मर्यौ तिमीहरूले मलाई बिस्वार मारे हो कि होइन लाज नमाका निचट्टी हो मलाई बिस्वार राति गएर मार्ने अहिले फेरि तिमीहरू जब धुरु धुरु रुने शरम छैन भन्दाखेरिमा लो बर्बाद भयो बाबै भन्न लाग्यो तेरो बाबाले तेरो छोराले भन्न लाग्यो यस कारणले बडा अप्ठ्यारो भइराखेका थियो। तर यसलाई नमार्नुहोस् है महाराज मार्न चाहिँ हुँदैन, नमार्नुको कारण के त यसलाई मार्न चाहिँ हुँदैन किन त भन्ने विषयका लागिमा मारिहाल्नु हुँदैन, यो मारिहाल्ने कुरा चाहिँ हुन सक्दैन कुनै हालतमा पनि। अघिल्लो जन्ममा मैले पानी पिएँ खाई पानी खाइसकेँ पिज्जा थुक्दिएँ थुक्दाखेरिमा एक करोडमा एक घट्टी कमिलाहरू मैले थुकेको पानीबाट मर्या छ, त्यही कमिला नै आज सौतानी आमा भएर जन्मिएको र प्राणीको मृत्यु कालैको हातबाट हुने या कसलाई जब यस किसिमले दोष दिने महाराज तिमी बसिरहौ भनेर छोरो गर्लम्म डालिया थियो छोरो मर्यो अनि राजा चित्रकेतुको चित्त बुझ्यो यो शत्रु रहेछ त यो मर्दा मलाई के नरमाइलो, यस्ता शत्रु मर्दाखेरिमा मैले चिन्ता मान्नु हुँदैन राजाको बल्ल चित्त बुझ्यो। यस कारणबाट छोरा दुई किसिमका महाराज एउटा साउ एउटा असमी, असमी छोरो भयो भने विदेश माड्ने पैसा पठाइरहने गएर पठाइरह होला नि कसै कसैका त होइन यति महिना भयो अब पठाउने बेला भयो भनेर ब्याङ्कतिर पलेबर पुलो हेर्ने गरे होला नि, त्यो चाहिँ असमी पुत्र पर्यो। साउ चाहिँ टौटकिया छ तानिया छ लया छ धेरै जस्तो साउ छन् 90% साउ छन् 10% असमी परिहार धेरै जस्तो टौटक्या हुन् कसै कसैका चाहिँ असमी परिया छन् होला नि आउने बेला भयो ल। र त्यसै कारणले महाराज परीक्षितलाई सुखदेव स्वामीले यस प्रकारबाट निर्णय गर्नुभयो र अनि संसार यस्तै हो सरकार कसैका छोरा कसैको केही होइनन् कसैले साथमा केही लगेनन्, यो अघिल्लो जन्मको छोरासँग भेट भए भाटघाट भए पनि अहिले बोलचाल हुँदैन, अघिल्लो जन्मको बाबुआमासँग भेटघाट भए नि बोलचाल हुँदैन, अघिल्लो जन्मको पत्नीसँग भेटघाट भए नि बोलचाल हुँदैन, अघिल्लो जन्मको श्रीमानसँग भेटौँ भेटौँ लागेछ त कसैलाई कतै, अघिल्लो जन्मको हाम्रो बुढो कहाँ होला नि बहिरले एक फेर देख्न पाएन हुन्थ्यो जस्तो लागेछ कि कहाँ पाएर हुने, अहिले अल्कोलाइज त चटक्कै छैन त नि। यो पनि प्राणवायु गइसकेपछि त्यो त्यस्तै हुन्छ, बिर्सन्छ यहाँका छोरा नाति पलाती बन्धु बान्धव परिवार जीवन छोरा बुहारी सारा सम्पूर्ण बिर्सन्छ बिर्सन्छ, अन्तै लाग्छ महाराज, अन्तै जान्छ, अन्तै विचार हुन्छ, अन्तै ध्यान हुन्छ, अन्तै प्रोग्राम हुन्छ। र यसै कारणबाट यो हाम्रो शरीर वैष्णवी मायाको जालमा रहेको भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीबाट निश्चित रूपमा प्रमाण गराउने काम गरिभक्छु। हस्त महाराज परीक्षित, कस्मिन् जन्ममयी मयम् पितरो मातरो भवन कर्मवीर भर्यमाणम सदैव त्रिङ्ग नरानिर्सु, कति जन्म कसका छोराको, कति जन्म कसका छोराको, यही प्रकारको प्रकरण महाराज परीक्षितलाई सुखदेवले निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय भोलो श्रीमद् भागवत महापुराणको।
0: कमला शर्मा उहाँले यस महायज्ञको लागि 51,001 रूपियाँबाट सहयोग प्रदान गर्नुभएको छ, उहाँलाई आह्वान गर्दछु, उहाँको मनोरथ पूर्ण इच्छा सिद्धिको कामना जय जय होस् उहाँलाई। त्यस्तै विश्व विक्रम शाह काठमाण्डु 16 नम्बर वडा, उहाँले महायज्ञको लागि अथक प्रयत्न रूपबाट सफलताको घड़ीमा प्रयत्न हुनुहुन्छ, उहाँले 51,000 रूपियाँबाट सहयोग प्रदान गर्नुभएको छ, उहाँलाई बनाउँछु भन्नुहोस्।

एक दिन मरिन्छ होइन त्यति मात्रै पक्कै मरिन्छ, हरिनाम जप्यो भने तै पनि तरिन्छ, त्यही भने हो है त बुझ्नु। अरूलाई भने होइन नि यहाँलाई श्रीकृष्णको

महाराज परीक्षित श्रीमद भागवत महापुराणांतर्गत अहिले षष्ठ स्कन्दको अब यसै प्रकारबाट राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। चित्रकेतु नामको राजा कसरी त्यसरी राक्षस योनिमा पैदा भए भन्दा एक दिन कुला चलेन्द्र नामको पहाडमा सारा देवर्षि ब्रह्मर्षि राजर्षिको टनाटन घनाघन उपस्थित थियो। यस्तै प्रकारले सारा जनहरू बसेर भगवत भक्तिमा चित्तवृत्ति गरेर बसिराखेका थिए। अचानक पूर्वक एउटा घटना घट्यो। महाराज के घटना घट्यो? त्यहाँ पार्वती मैयालाई शिवजीले काखमा लिएर बस्नु भएको रहेछ आफ्नै पत्नीलाई। आफ्नै पत्नीलाई काखमा लिएर बसेर देखिसकेपछि के भनेछन्? अरू देख्ने जतिले के भनेछन् भनेदेखि ती शिवजी बुढो कति उत्तौलो हेर आफ्नै पत्नीलाई काखमा लिएर बसेको समाजको अगाडि लाजना शर्माको बुढो पो भनेछन्। शिवजी चाहिँ चुप पराउनु भयो। ठिकै छ, यसको मनले यही देख्यो यही भन्यो किन बोलिरहँ म। प्रभु चुप पराउनु भयो। पार्वतीलाई साह्रै रिस उठेछ र झुरुक्क आफ्नो पतिबाट उठेर भन्नुभयो काखबाट, ए राक्षस तैँले के बोलेका छस्? आफ्नो पतिको काखमा पत्नी बस्दा तँलाई के नरमाइलो लाग्यो? हँ, तेरी बुढी पनि लिएर हिँड्, हामी त वास्ता नि गर्दैनौँ है, तेरी त देखाउनु हुन्छ जस्तो भए पो लिएर हिँड्थिस् त नि, तँलाई बिहेमा नि। आज मेरो जब पतिको काखमा म बस्दाखेरिमा तँलाई त्यति नरमाइलो लाग्यो, नवेद धर्मम किल पद्मयोनि न ब्रह्मपुत्र न तु नारदाध्या नभई कुमार कपिलो मनुष येनो निषेध्यति भवरतिनम हरम। ब्रह्माले विरोध गर्न सकेनन्, विष्णुले विरोध गर्न सकेनन्, इन्द्र एम वरुण कुबेर सनक सनन्दन सनातन रिभु हंस अरुणी कसैले विरोध गर्न सकेनन् मेरो भगवान शंकरलाई। आज तप्पाजी राजा भैरे भन्दैमा मेरो पतिलाई मेरो पतिको काखमा म बस्दा तैँले त अपमान गर्ने त राक्षस हुनु परोस् भन्ने श्राप पर्यो। भगवान प्रभु मैले गल्ती गरेछु भगवती माफ पाम भन्नुभयो। हे माफ, मबाट माफै छैन भन्नुभयो पार्वती मैयाले। शिवजी भन्नुहुन्छ हेर नजानीकन जब गल्ती गरिहाल्यो मेरो नाम त आशुतोष, म त चाँडै खुसी हुने चाँडै रिसाउने, अब यसलाई अहिले यतिको ठूलो सजाय किन दिनु पर्यो? तर त राक्षस भए तापनि मर्ने बेलामा त एउटा कुरा कहिल्यै पनि नभुलेस् भन्नुभयो। के होला प्रभु भनेर भन्दाखेरिमा पूर्व स्मृति भगवानको महिमा तैले कहिल्यै नभुलेस्, प्रभुको प्रार्थना र मनन कृतन यो कहिल्यै नभुलेस् भनेर आज्ञा गरिदिई बक्सियो। हस्त भनेको त्यस अवस्थामा मर्ने बेलामा भगवानको नाम संकीर्तन हुनुको मूल कारण यो हो। साम सदा शिवजीको उसले ध्यान गरी मुक्ति भयो। अरे कति राम्रो हो।

राजेश्वरी भगवान शिवजी को बड़ा उपासनायुक्त प्रार्थना संपूर्ण जनर ले करे। अब शिव शक्ति भगवान को परमात्मा को प्रार्थना भैर कल्याणकारी भगवान शिवजी को तुति बिन्ती भव संपूर्ण कार्य संपन्न। अहिले चित्रकेतु नामगरी को राजा भैर जन्मिए का महाराज जब अहिले गएर तुरन्तैकन महान प्रतापी पुरुष भएर जन्मिए जसको नाम हो वृत्रासुर मर्ने बेलामा अटिलो र ठटिलो कुरा गर्नु यही त्यसै भएर हेर्नुहोस् आफ्नो कुरो यहाँ अहिले बिग्रिएछ तापनि पूर्व समृद्धि सपरन्छ त्यसै कारणले जब काम गर्न नछोड्नु दुःख पाइयो भएर छोड्नु हुँदैन नि फेरि काम गर्न। हाम्रो यहाँ त के छ भने जसको पाप उही फली फाप भगवान जो एक दिन पुराण सुन्न जाँदैन जो एक दिन एकादशीको व्रत लिँदैन जसले जब यस किसिमले पुण्य गर्दैन जसले समाजको हित एक दिन गर्दैन त्यसका चाहिँ फलिफाप हामी यो दिनदिनै व्रत बस्नेर दिनदिनै धाउनेको चाहिँ केही पनि छैन नि हरि धर्म नै यस्तै रहेछ भन्छन् नि कोही कोही त्यस्तो नभन्नु। भगवानले के बताउनु भएको छ भनेदेखि दुःख भयो भने मात्रै मलाई सम्झन्छन् मेरा भक्त सुख पाए भनेदेखि मलाई बिर्सन्छन् त्यसै कारणले त्यसलाई खाँचो खाँचो खाँचो पारिदिन्छु अनि भगवान मलाई दुःख पर्यो ईश्वर तिमी कहाँ छौ भनेर मलाई गुहार मागिरहन्छन् इच्छा माफीको पूर्ति भयो।

चिल्ला चिल्ला गाडी छन्। जसको जब यस किसिमले दिनदिनै चुहीको चुही भगवान भनेर धुप हालिहालेछ, ऊ चाहिँ धुप हाल्ने त घिउ पनि छैन, के गर्नु? यसमा नडराउनु, यो तपाईँ यस जन्ममा मिल्दछ दान गरिदेऊ, परत्रलाई ढुकुटी भरिदेऊ भनेको छ। हेर्नुहोस्, संसारमा तीनटा व्यक्ति हुन्छ, कस्तो व्यक्ति? कसैको यहाँ छ उहाँ छैन, कसैको उहाँ छ यहाँ छैन, कसैको यहाँ छ उहाँ नि छ, भन्नुभयो। तीन किसिमका व्यक्ति हुन्छ, कसैको यहाँ छ उहाँ छैन, भनेको मतलब यहाँ सम्पत्ति छ, गाडी छ, घोडा छ, सारा घर छ, बिल्डिङ छ, हवेली छ, महल छ, ब्याङ्क छ, ब्यालेन्स छ, सारा सारा सम्पूर्ण शरीर चिल्लो छ इत्यादि, त्यो यहाँ छ उहाँ छैन, केही पनि छैन, मर्या भोलिपल्ट खाला नि त्यसले, त्यस कारणले त्यसलाई उहाँ छैन, यहीँ मात्र यो रजगज गरोस् मरोस् सकियोस्, पशुतुल्य भएर रहनेछ। जसको उहाँ छ यहाँ छैन, फेरि कसै कसैको यहाँ हरदम भगवानको भक्तमा चित्त लगाएको छ, यहाँ सनेको हर्जको हर्दै उहाँ भण्डार पूरा भइसकेको छ, फेरि यहाँ छैन उहाँ छ उसलाई, यहाँ नि छ उहाँ नि छ फेरि कसैलाई, यहाँ पनि छ दान धर्म यज्ञ पूजा पाठ जप ध्यान पूजामा तल्लिन्छन्, उहाँ पनि जब पूर्ण भरिँदै गएको छ, यहाँ पनि थपिँदै गएको छ, उहाँ नि भरिँदै गएको छ, यहाँ छ उहाँ छ कसैलाई, यहाँ नि उहाँ नि हुनु त्यो चाहिँ सुनमा सुगन्ध, त्योभन्दा भाग्यमानी कोही होइन। तर यहाँ छ उहाँ छैन त्योभन्दा अभागी कोही होइन, बरु यहाँ नहोस् उहाँ होस्, किनभनेदेखि यहाँ नभए पनि उहाँ भयो भने हित हुन्छ। परत्रको सुधार महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो, अब बाँकी अंशका लागि तपाईँ के सुन्नुहुन्छ? भगवान शिवजीको प्रार्थना गरेर चित्रकेतु नाम गरेको राजा यस ठाउँबाट विदा हुनुभयो। भगवान परमात्माको प्रार्थना भयो, मनन भयो र कीर्तन भयो, सबले एक स्वरमा विन्ती गरे, बडो आनन्दको साथमा प्रभुको चरणमा ध्यान मनन कीर्तन गर्दै भन्न लाग्नुभयो, हरि बडो आनन्दका साथमा शिवजीको शिवशंकर भोलानाथ झरे बाटोमा, शिवशंकर भोलानाथ झरे बाटोमा, पार्वतीको दर्शन मिल्यो गौरी घाटमा।

0: मन नैवा सूर्यो निगद्वास ये न सुसमग नारायण गुण प्रति स्वयं सु महान जाता तदवांश तुम श्री सुखवाद साधु प्रेत महाराज हरे गीयते परम पुण्यम ऋषिभेर नरदादिभे नत्वा कृष्णाय मुनये कथयिषे हरे कथाम निर्गुणोऽपि यजुव्यक्तो भगवान् प्रकृते परः सुमाया गुणमाविश्य बाध्य बाधकतां गतः सतं रजतमयिते प्रकृते नात्मनो गुणः न ते सात्वभद्रान् रासोल्लासये जयकाले तु सत्त्वस्य दिवर्षण रजको सुरान् तमसो यक्षराक्षांसे तत्काला गुणदुबोधनम जिर्णा ज्योतिराधिराबादे सङ्गातान् न विवचते विनवाद्यात्मात्मानम मदित्वा कवयन् तद यदि शिश्रीक्षो पुरात्मना पर रज सृजाते स पृथक् सुमायया स्वतौ सृतमपि चेत्रासु रिरीशुस्वर सयिष्यमाणस्तमयीश्वरत्यसौ कालम चरन्तं सृजति साश्रयं प्रदान पुभ्यां नरदेव सत्यकृते ये स राजन्नपि कालये सता स्वतं सुरानेकं वैदयत्यत यदना तत प्रत्यानिकामसुरान् सुराप्रिय रजास्तमस्कान् प्रमिणोतिरात्रवा अत्रैव दर्यासदनयत पुरमिति यासुरर्षिणः प्रीत्यमाकृतौ राजन् प्रजते जात सहस्रवे दृढमाद्भुतम् राजा राजसूय महाकृ
1: शृण्भो महाराज परीक्षित अवजो श्रीमत भागवत महापुराणान्तर्गत अहिले दशम स्मरणीयमा षष्ठ स्कन्दको अन्तिम अध्याय कति कथाको वर्णन गरिन्छ भने लौ त महाराज जम्मा दुईटा कुरो लिएर महारानी दिदी गइथेन आफ्ना पतिका पासमा कश्यपजी भनिन् भन हजुरकी पत्नी जेठी म होइन हो त नि कहिले होइन भने छ त अरू जब मन परे कि महारानीका छोरा इन्द्र एम वरुण कुबेर हुने मेरो छोरा चाहिँ हुँदैन हुने ल्याउनुहोस् छोरा भने यो खालि यस्तै कुरा बरबरमा चाहिँ कहीँ नभएको यो त्यसो नभन भन्नुभयो भगवान् मलाई छोरा चाहियो भने व्रत नबसिकन पुत्र प्राप्त हुन सक्दैन भन्नुभयो कस्तो व्रत बस्ने पुंस भन्नु कहिले बस्ने मङ्सिर महिनाको शुक्ल पक्षको दिनबाट आगो मङ्सिर महिनाको शुक्ल पक्षका दिनसम्मका लागि एक वर्षीय व्रत चिसोगढाले ओछिरमा जान नहुने तातोगढाले देवालय जान नहुने एकै मण्डपमा बसेको बेला हाई सेवन गर्न नहुने जसरी बस हस् भनेर अब त्यस्तो प्रकारको पुत्रले मैले सारा देवताहरूलाई जितेर मेरो छोरो अखण्ड राज्यको स्थापना हुनु पर्यो नि भन्दा हुन्छ भनिदिएछ नि बुढाले त्यति भनिदिएछ र त्यो लसक्कै गएछ है कान्छीबाट र गएर के भनिदिएछ भनेदेखि ए हेर तँलाई र तेरो छोरालाई जित्न म यहाँबाट निकाल पाइत गर्नका लागि जेठीले छोरो पाउन आँटै छ के गर्थेछ अब त बुद्धि नै सोध्यो कि तँलाई त के रमाइलो पाए भइगयो भन्न लागेको थियो है त्यो बुढो अब के गर्ने त भन्दाखेरिमा त्यो जेठीले पाउने छोरोलाई आफूभन्दा शत्रु बलियो भएपछि के गर्नुपर्छ नीतिमा थाहा छ आफूभन्दा शत्रु बलियो भएपछि मिलिसकेपछि निल्ने यो नीति आफूभन्दा बलियो शत्रु भयो भने मिल्न पर्छ नमिली काम छैन मिल्ने मिलिसकेपछि निल्ने त्यही हो अब उसो भएदेखि के गरौँ त स्वामी मानेकी थिइन् तिम्रो छोरो महाराज इन्द्रलाई उनी महारानी दिदी जेठीको चाकडी गर्न पठाऊ तिम्रो छोरो इन्द्रलाई मार्न भनेर छोरा पाउन आँटेछ त्यसैको चाकडी गर्न पठाइयो ल हुन्छ इन्द्र महाराज चाकडी गर्न गए स्याहार गरे सम्मार गरे सौतानी आमालाई संहिता ल्याइदिए कुश ल्याइदिए जप गरे ध्यान गरे पूजा गरे पाठ गरे विन्ती गरे शरण परे गोडा मिच्न लाए त्यस्तो गरेपछि जेठी आमा दङ्ग परिन् यसैलाई मार्न मैले यतिको उपद्रव गरेको छु फेरि यही छोरो मेरो तपस्याको निमित्त मेरो सेवा गर्न आयो कि आश्चर्य हो यही चिन्ता लिने थिइन् यही दिन सियार पाकी छोरी मान्छे छट्ट जब उक्लिजन पलङमा र कपालको रौँ तिराइछ कचक्क कुन्चिँदाखेरिमा हाई आएको थियो स्वाट्ठै महाराज इन्द्र सौतनी आमाको पेटभित्र पसिहाले सुन्दर वर्णको बालक रहेछ स्वाट्ट काटेको थियो दुई टुक्रा भयो गर्भभित्रको बालकलाई त्यो दुईटालाई फेरि काटेर सात टुक्रा बनाए मरेन हे बालक सातलाई सात सात 49 टुक्रा बनाए मरेन हे बालक पिसेर फालिदिन्छु भनेर लाग्नुभएको थियो दादाश्री हामीलाई नमारिदिनुहोस् हामी आमाको पक्षमा लाग्दैनौँ हामी

0: भगवान शिवजी को प्रार्थना करी चित्रकेतु राजा को परम धाम को प्रस्थान भएको छ महाराज। अब यहाँ देख्नु उपरान्त केही सुन्ने इच्छा छ हजुरलाई भन्दाखेरिमा, अब मारुति जन्म वायुको वर्णन यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा है सद्यबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
2: ओम नमो भगवते वासुदेवाय राजवाच समप्रिय समुद्रमन भूताना भगवान स्वयं इन्द्रशार्थे कर्तव्यं अवदेतो विश्वयता नयश्चार्थं गुणगण सुरगण रे साक्षा।